सुप्रभात, नमस्कार आदरणीय श्रोताहरू, हामी आकाशवाणी खरसाङको बिहानी प्रसारण सेवाबाट बोल्दैछौ। आज हो सोमबार, मई महिनाको 18 तारिक 2026 साल, तदनुसार विक्रम सम्वत 2083 सालको ज्येष्ठ 4 गते, तदनुसार शक सम्वत 1948 सालको वैशाख 27 गते। समय अहिले बिहानीको ठिक 6:26:03 भइरहेछ र अब शुभारम्भ गर्न लागिरहेका छौ। आजको हाम्रो प्रभात प्रसारण एफएम 103.5 मेगाहर्जको ध्वनि तरंगमा त आकाशवाणी खरसाङ सुनिरहनु भएका हाम्रा समस्त नजिक अनि टाढाका अति आदरणीय श्रोताहरूमा मोद गोसिका इशारा लगायत प्रसारण सहयोगी कल्पना अनि प्राविधिक सहयोगी सीएल ब्राह्मणको तर्फबाट पनि हार्दिक स्वागत सहित सप्रेम नमस्कार।

हरेक नयाँ बिहानीले जीवनलाई फेरि एउटा सुन्दर अनि नयाँ अवसर पनि दिन्छ। मुस्कानको साथ दिनको सुरुवात गर्नुहोस्। दिन त आनन्द अनि सुखसँग बित्ने नै छ, साथै मानसिक शान्ति पनि छाउनेछ। श्रोताहरू अधिवेशनको थालनी गरिरहेका छौँ अर्चना कार्यक्रमबाट।

संसारमा हामीले जे जति पाउँछौँ नि श्रोता, त्यो हामीहरूकै प्रतिक्रिया, प्रतिबिम्ब र प्रतिध्वनिको आधारमा प्राप्त गर्ने गर्दछौँ। बिहानीको आध्यात्मिक कार्यक्रमको प्रतीक्षामा बसिरहनुभएका हाम्रा सम्पूर्ण श्रोताहरूमा नमस्कार।

0: श्रोता, आजको अर्चना कार्यक्रममा हामी प्रस्तुत गर्न लागिरहेका छौँ निस्वार्थ सेवाद्वारा परमानन्द प्राप्ति विषयमा एक आध्यात्मिक चिन्तन। उक्त चिन्तनलाई प्रस्तुत गर्न हेतु आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ सिलगढी मिलन मोड निवासी दीपशिका शर्माज्यू। त आउनु श्रोता, सुनौ उहाँको प्रस्तुति।
1: रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोतागणहरूलाई म दीपशिखा शर्माबाट हार्दिक अभिवादन। आजको यस कार्यक्रममा महत्त्वपूर्ण र प्रेरणादायी आध्यात्मिक चिन्तन लिएर आएकी छु, त्यो हो निस्वार्थ सेवाद्वारा परमानन्द प्राप्ति। सबैभन्दा पहिले बुझौँ निस्वार्थ सेवा भनेको के हो। निस्वार्थ सेवा हो कुनै पनि स्वार्थ, लोभ या अपेक्षा नराखी अरूका भलाइका लागि गरिने कार्य। जब हामी कसैलाई सहयोग केवल मानव र करुणाको भावनाले गर्छौँ, तब त्यो सेवा साँचो र पवित्र हुन्छ। यस्तो सेवाले केवल अरूलाई मात्र खुसी बनाउँदैन, हाम्रो आफ्नो मन र आत्मालाई पनि गहिरो सन्तुष्टि प्रदान गर्छ। गीतामा भगवान् श्री कृष्णले अर्जुनलाई भन्नुभएको छ, कर्मण्यवादिका रस्ते मा फलेषु कदाचन, अर्थात् तिम्रो अधिकार केवल कर्म गर्नेमा छ, फलको आशा गर्नमा छैन। जब मानिस आफ्नो स्वार्थ त्यागेर सेवा गर्छ, तब उसले मनको साँचो शान्ति र परमानन्द प्राप्ति गर्दछ। निस्वार्थ सेवाको धेरै रूपहरू हुन सक्छन्, जस्तै गरिबलाई सहयोग गर्नु, बिरामीको सेवा गर्नु, वृद्धहरूको सम्मान गर्नु, बालबालिकालाई शिक्षा दिनु, या कसैलाई सान्त्वना दिने मिठो बोली बोल्नु। यी साना कामहरूले पनि ठुलो प्रभाव पार्न सक्छ। सेवा गर्नलाई कुनै ठुलो धन वा साधन चाहिँदैन, चाहिन्छ त केवल दयालु हृदय र सहयोग गर्ने इच्छा। उदाहरण स्वरूप मदर टेरेसाले जीवनभर गरिबलाई रोगीको निस्वार्थ सेवा गरेर संसारभरि आफ्नो नाम कमाएर सम्मान पाइन्। महात्मा गान्धी जस्ता महान व्यक्तिले देश र समाजको सेवामा आफूलाई समर्पित गरे। हाम्रो समाजमा धेरै महान व्यक्तिहरू छन् जसले आफ्नो जीवन निस्वार्थ सेवामा समर्पित गरेका छन्। उनीहरूले अरूको भलाइमा नै आफ्नो खुसी भेटे।

निस्वार्थ सेवाले हाम्रो व्यक्तित्वलाई पनि निखार्छ। यसले हामीमा सहानुभूति, धैर्यता, विनम्रता जस्ता सकारात्मक गुणहरू विकास गर्दछ। यस्ता गुणहरूले हामीलाई असल नागरिक मात्र होइन, असल मानव पनि बनाउँछन्। परमानन्द भनेको आत्माको गहिरो स्थायी शान्ति हो। मनमा कुनै

शब्द नहुनु कुनै मेरो तेरो नहुनु हाम्रो सन्त महात्माहरूले भन्नुभएको छ। नर सेवा नै नारायण सेवा हो, अर्थात् मानिसको सेवा गर्नु नै भगवानको पूजा गर्नु हो। जब हामी कुनै दुखी रोगी असहाय व्यक्तिको आँसु पुस्दछौँ त्यो बेला हामीलाई ईश्वर सबैभन्दा नजिक भएको महसुस हुन्छ। त्यो अनुभूति नै परमानन्द हो। जसरी आकाशबाट झरेको पानी कुनै न कुनै बाटोबाट समुद्रमा पुग्छ, त्यसरी नै निस्वार्थ भावले गरेको सेवा पनि ईश्वरसम्म पुग्न सक्षम हुन्छ। निस्वार्थ सेवाले मनलाई एक शान्ति र सन्तोष मिल्छ जो बाहिरको भौतिक चिजबाट कहिल्यै मिल्दैन। यही सन्तोष परमानन्दको प्रारम्भिक रूप हो। निस्वार्थ कर्मयोगको मार्ग हो जो सीधा आत्मालाई परमानन्दको अनुभूति गराउँछ। मानव जीवनको मूल उद्देश्य के हो भन्ने प्रश्न सदियोदेखि चिन्तनको विषय रहँदै आएको छ। कसैले धनलाई लक्ष्य बनाउँछ, कसैले प्रतिष्ठालाई त कसैले ज्ञानलाई। तर यी सबै लक्ष्यहरू प्राप्त गरेपछि पनि मानिस पूर्ण सन्तुष्ट र आनन्दित हुन्छ भन्ने निश्चित त छैन। साँचो आनन्द अर्थात् परमानन्द वस्तु वा उपलब्धिहरूबाट होइन, आन्तरिक शान्ति र आत्मिक सन्तुष्टिबाट प्राप्त हुन्छ। यस्तो गहिरो आनन्द प्राप्त गर्ने एक प्रभावकारी मार्ग हो निस्वार्थ सेवा।

मानव इतिहासमा धेरै महान व्यक्तिहरू छन् जसले निस्वार्थ सेवाको उदाहरण दिएका छन्। उनीहरूको आफ्नो जीवन अरूको भलोका लागि समर्पित गरेर संसारलाई सिकाएका छन् कि सेवा नै सबैभन्दा ठूलो धर्म हो। हाम्रो समाजमा यदि प्रत्येक व्यक्तिले अरूको हितको बारेमा सोच्न थाल्यो भने समाज अझै राम्रो बन्न सक्छ। निस्वार्थ सेवाले मानिसहरूको बीच विश्वास, माया र सहकार्यको भावना बढाउँछ। निस्वार्थ सेवा गर्दा हामीले कुनै पुरस्कार, प्रशंसा वा प्रतिफलको आशा गर्नु हुँदैन। साँचो सेवा भनेको त्यही हो जहाँ केवल सहयोग गर्ने भावना मात्र हुन्छ। यस्तो सेवाले हाम्रो आत्मालाई शान्ति दिन्छ, यसले जीवनलाई अर्थपूर्ण पनि बनाउँछ। त्यसैले आजैदेखि हामी सबैले आफ्नो जीवनमा निस्वार्थ सेवा गर्ने संकल्प गरौँ। यसले हामीलाई साँचो परमानन्दको अनुभव गराउँछ। परमानन्द भनेको केवल सामान्य खुसी होइन, यो एक गहिरो खुसी हो। यसको वैज्ञानिक कारण पनि छ। वैज्ञानिक अनुसन्धानले देखाएको छ कि जब मानिसले अरूको सेवा गर्छ त्यतिखेर मस्तिष्कमा केही विशेष रसायनहरू सक्रिय हुन्छन्। त्यसको पहिलो हो डोपामिन। यो

खुशी र पुरस्कारसँग सम्बन्धित हर्मोन हो। जब हामी राम्रो काम गर्दछौँ, मस्तिष्कले डोपामिन उत्पादन गर्छ, जसले हामीलाई खुसी महसुस गराउँछ। सेरोटोनिन, सेरोटोनिनले मनलाई शान्त र सन्तुलित बनाउँछ। अरूलाई सहयोग गर्दा सेरोटोनिनको मात्रा बढ्दछ। अक्सिटोसिन, यो हर्मोनलाई प्रेम र विश्वासको हर्मोन पनि भनिन्छ। जब हामी कसैको भलो गर्छौँ, मानिसहरू बीच विश्वास र सम्बन्ध बलियो हुन्छ। वैज्ञानिकहरूले यसलाई हेल्पर हाई पनि भन्छन्, अर्थात् अरूलाई सहयोग गर्दा हामीले प्राकृतिक रूपमा आनन्दको अनुभूति गर्छौँ।

0: श्रोताहरूले आजको अर्चना कार्यक्रममा सुनिरहनु भएको छ निस्वार्थ सेवाद्वारा परमानन्द प्राप्ति विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ दीप्सिका शर्माज्यूले।
1: निस्वार्थ सेवाले परमानन्द कसरी प्राप्त हुन्छ? यसका चारवटा मुख्य मार्ग छन्। पहिलो मार्ग हो अहंकारको विसर्जन। हाम्रो सबै दुःखको मूल जरो हो म र मेरो। यो म भन्ने अहंकार नै दुःखको घर हो। दोस्रो मार्ग हो प्रेमको विस्तार। हाम्रो आफ्नै परिवारलाई माया गर्छु, त्यो राम्रो हो, तर त्यो प्रेममा मेरो छोरा भनेर मेरो जोडिएको छ। निस्वार्थ सेवाले त्यो मेरोको घेरा फोडिदिन्छ। जब हामी अपरिचित बच्चालाई आफ्नो छोरा सम्झेर खाना खुवाउँछौँ, त्यो बेला हाम्रो प्रेमको दायरा बढ्छ। प्रेम जति फैलिन्छ हृदय त्यति नै विशाल हुन्छ। यो विशाल हृदयमा नै परमात्मा अटाउँछन्। सन्त कवीर भन्छन्।

जसले पढ़ो त्यही नै साँचो ज्ञानी हो। निस्वार्थ सेवा नै त्यो प्रेमको पाठशाला हो। निस्वार्थ सेवाबाट प्राप्त हुने परमानन्दको अर्को महत्त्वपूर्ण पक्ष हो आत्मिक सन्तुष्टि। जब हामी कसैलाई सहयोग गर्छौँ, विशेष गरी त्यो व्यक्ति जसलाई वास्तवमै आवश्यक छ, तब हाम्रो मन एक प्रकारको तृप्ति उत्पन्न हुन्छ। यो तृप्ति कुनै पनि भौतिक वस्तुले दिन सक्दैन। उदाहरणका लागि, भोकाएका व्यक्तिलाई खाना खुवाउँदा वा दुखी व्यक्तिलाई सान्त्वना दिँदा हामीले अनुभव गर्ने आनन्द अत्यन्त गहिरो र शुद्ध हुन्छ। आजको आधुनिक युगमा मानिसहरू व्यस्त र स्वार्थी बन्दै गएका छन्। प्रतिस्पर्धा, भौतिकवाद र व्यक्तिगत सफलता प्राप्त गर्ने दौडमा मानिसहरूले अरूका पीडा र आवश्यकता व्यवस्था गर्न थालेका छन्। यस्ता अवस्थामा निस्वार्थ सेवाको महत्त्व झन बढेको छ। यदि हरेक व्यक्तिको आफ्नो जीवनमा केही समय अरूका सेवामा खर्च गर्ने हो भने समाजमा धेरै सकारात्मक परिवर्तन आउन सक्छ।

निस्वार्थ सेवा केवल ठुलो काम गरेर मात्र सम्भव छैन, साना साना कार्यबाट पनि सेवा गर्न सकिन्छ। वृद्ध व्यक्तिलाई बाटो काट्ने सहयोग गर्नु, साथीलाई समस्या समाधानमा साथ दिनु, वातावरण संरक्षणमा योगदान पुर्याउनु, यी सबै निस्वार्थ सेवाको उदाहरण हुन्। महत्त्वपूर्ण कुरा भनेको मनको भावना हो, कामको आकार होइन। निस्वार्थ सेवाले व्यक्तित्व विकासमा पनि ठुलो भूमिका निभाउँछ। यसले मानिसलाई विनम्र, सहनशील र दयालु बनाउँछ। जब हामी अरूको पीडा बुझ्न थाल्छौँ तब हाम्रो दृष्टिकोण फराकिलो हुन्छ। यसले हामीलाई एक जिम्मेवार र संवेदनशील नागरिक बन्न प्रेरित गर्छ। साथै सेवाको माध्यमबाट सामाजिक संवेदनहरू पनि बलियो बन्छन्, जसले समाजमा एकता र सद्भाव कायम गर्न मद्दत गर्छ। अन्तत निस्वार्थ सेवा भनेको केवल अरूको भलाइको लागि गरिने कार्य मात्र होइन, यो आफ्नो आत्माको उन्नति र शान्तिको मार्ग पनि हो। जब मानिसले सेवा गर्न सिक्छ तब उसले जीवनको वास्तविक अर्थ बुझ्न थाल्छ। परमानन्द कुनै टाढाको लक्ष्य होइन, यो हाम्रो दैनिक जीवनमा निस्वार्थ भावले गरिने साना साना सेवाहरूबाट पनि प्राप्त गर्न सकिन्छ। निस्वार्थ सेवा मानव जीवनको एक अमूल्य गुण हो, जसले व्यक्तिलाई मात्र होइन सम्पूर्ण समाजलाई पनि उन्नत बनाउँछ। साँचो सुख र शान्ति खोज्ने हो भने हामीलाई स्वार्थ त्यागेर सेवाको मार्ग रोज्नुपर्छ, किनकि अन्तत अरूको अनुहारमा मुस्कान ल्याउनु नै हाम्रो जीवनको सबैभन्दा ठुलो उपलब्धि हो। त्यसैले भनिन्छ, सेवा नै धर्म हो, सेवा नै

श्रोताहरूले आजको अर्चना कार्यक्रममा सुन्नुभयो निस्वार्थ सेवाद्वारा परमानन्द प्राप्ति विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो सिलगढी मिलन मोड निवासी दीपशिका शर्माज्यूले, अनि साथमा सुन्नुभयो विभिन्न भक्ति सङ्गीतहरू पनि। हवस् त श्रोता, हजुरहरू सबैमाथि भगवान्को कृपा दृष्टि बनिरहोस् भन्ने कामनासहित कार्यक्रम प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका झुना पनि आजलाई बिदा चाहन्छु। नमस्कार।

तैतिन्जेल प्रस्तुत थियो अर्चना कार्यक्रम अघिल्लो क्रममा समय भइरहेको छ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी प्रथम संस्कृत औ त्यसपछि हिन्दीमा समाचार सुनाउने

समाचार प्रसारणपछि फेरि पनि हाम्रा समस्त नजिकनी टाढाका आदरणीय श्रोताहरूलाई आकाशवाणी खरसाङ केन्द्रमा स्वागत अनि अभिवादन जनाउँदछौ। अघिल्लो क्रममा अब शुभ प्रभात कार्यक्रममा बिहानी सूचना को पालो भएको छ र सर्वप्रथम हामी राखिरहेका छौँ खेतीपाती बारेसल्ला अन्तर्गत गाजरको खेती सम्बन्धी केही जानकारीहरू। कृषक श्रोताहरू, आज हामी तपाईँहरूलाई गाजरको खेती सम्बन्धी केही मुख्य कुराहरूको जानकारी दिइरहेका छौँ। दार्जिलिङ जिल्लाको पहाडी अञ्चलमा गाजरको खेतीले एक विशेष स्थान ओगटेको छ। 3,000 फुटदेखि 6,500 फुटसम्म यसको खेती गर्न सकिन्छ। माटो गाजरको खेतीको निम्ति मलिलो माटो चाहिन्छ र विशेष गरी बलौटे एवं कालो माटोमा पनि यसको खेती असल रूपले गर्न सकिन्छ। मल असल तरिकाले गाजरको खेती गर्नु हो भनेदेखिलाई जमिनमा 200 मन मल प्रयोग गर्नुपर्छ। त्यसमा पनि पोटास प्रति एकर 50 केजीको हिसाबले लगाउनुपर्छ। यो विशेष घरेलु सब्जीमा गनिएको हुनाले यसको खेतीमा पोटास दिनु अति आवश्यक छ। यी सारहरू असल रूपमा प्रयोग गरेर अनि पानीको राम्रो चाँजो मिलाए यसको रङमा विशेष उज्जवलता आउँछ र फलाइमा पनि वृद्धि पाइन्छ। बिउ प्रति एकर 1.5 किलोदेखि 2 किलो हिसाबले लगाउनुपर्छ। बिउ छराई 2 तरिकाले गर्न सकिन्छ। लाइनमा छर्ने तरिका, सिधै जमिनमा छर्ने तरिका। यी 2 तरिकाहरूमध्ये लाइनमा छर्ने तरिका नै सबैले मन पराउँछन्। छटाई, यसलाई साह्रो बाक्लो हिसाब अथवा तरिकाले रोप्नु हुँदैन। छटाई गर्दा पनि 2.5 इन्चदेखि 3 इन्चसम्मको दूरी राखेर छटाई गरिदिनुपर्छ। त भर्खरै श्रोताहरूले सुन्नुभयो गाजरको खेती सम्बन्धी केही जानकारी।

श्रोताहरूले यतिन्जेल आधुनिक गीतहरू सुनेर मनोरञ्जन गर्दै हुनुहुन्थ्यो भने समय बिहानको 7:15 अनि 30 सेकेन्ड भएसँगै अब हामी पनि प्रवेश गरिसकेका छौँ आकाशवाणीको नेपाली प्रसारण सेवाका विविध प्रस्तुतिहरू लिएर। श्रोताहरू अब हामी केही क्षण तपाईँहरूलाई केही भक्ति गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौँ।

तयतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो केही भक्ति गीतहरू प्रबल थापा अनि हिरा रसाइलीको आवाजमा। संगीत रहेको थियो सहदेव चामलिङको।

0: श्रोताहरू, अब भने समय भइसकेको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले गोथेनबर्गमा स्वेडेनी प्रधानमन्त्री उल्फ क्रिस्टर्सनसँग वार्ता गर्नुभयो। प्रधानमन्त्री श्री मोदीलाई स्वेडेनको सर्वोच्च सम्मान रोयल अर्डर अफ द पोलर स्टार डिग्री कमाण्डर ग्रान्ड क्रसले सम्मानित गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी पाँच देशको भ्रमणको चौथो चरणमा आज नर्वे पुग्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाह छत्तीसगढको दुई दिने भ्रमणमा हिज साँझ रायपुर पुग्नु भएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डा 79औं विश्व स्वास्थ्य सभामा भाग लिन स्विजरल्याण्ड पुग्नु भएको छ अनि कंग्रेस नेता वीडी सतीशनले आज केरलमको मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज राति गोथेनबर्गमा स्वेडेनी प्रधानमन्त्री उल्फ क्रिस्टर्सनसँग वार्ता गर्नुभयो। श्री मोदी स्वेडेनको दुई दिने भ्रमणको लागि हिज गोथेनबर्ग पुग्नु भएको थियो। दुई देश बीचको पारस्परिक सम्बन्धमा असाधारण योगदान र उहाँको दूरदर्शी नेतृत्वको सम्मानमा प्रधानमन्त्री श्री मोदीलाई स्वेडेनको सर्वोच्च सम्मान रोयल अर्डर अफ द पोलर स्टार डिग्री कमाण्डर ग्रान्ड क्रसले सम्मानित गरिएको छ। यो सम्मान कुनै देशको प्रमुखलाई प्रदान गरिएको सर्वोच्च सम्मान हो। यो प्रधानमन्त्री श्री मोदीको 31औं अन्तर्राष्ट्रिय सम्मान हो। प्रतिनिधिमण्डल स्तरीय वार्ताको क्रममा दुवै नेताहरूले भारत स्वेडेन सम्बन्धका सबै पक्षहरूको समीक्षा गर्नुभयो। यी छलफलहरूको क्रममा द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा सहमति भएको थियो।
2: यात्रा के दौरान दोनों देशों ने वर्ष 2026 से 2030 तक के लिए संयुक्त कार्य योजना अपनाई, जिसका उद्देश्य अगले पांच वर्षों में द्विपक्षीय आर्थिक आदान प्रदान को दोगुना करना है। इंडिया स्वीडन स्ट्रॉन्गर टुगेदर टुवर्ड्स 2047 थीम के तहत दोनों देशों ने 2027 में भारत में द्विपक्षीय व्यापार एवं निवेश शिखर सम्मेलन आयोजित करने पर सहमति जताई। स्वीडन उद्योगपति और प्रमुख कंपनियों के प्रतिनिधियों के साथ बातचीत में प्रधानमंत्री ने मेक इन इंडिया और मेड विद स्वीडन पहल के तहत निवेश बढ़ाने का आह्वान किया, विशेषकर राष्ट्रीय हरित हाइड्रोजन मिशन और क्रिटिकल मिशन मिनरल मिशन जैसे क्षेत्रों में। दोनों देशों की साझेदारी अब सेमीकंडक्टर और मजबूत सप्लाई चेन जैसे उच्च विकास वाले क्षेत्रों पर विस्तारित होगी। तकनीकी और जलवायु परिवर्तन के क्षेत्र में भी यात्रा के दौरान कई महत्वपूर्ण समझौते हुए। प्रधानमंत्री ने पहलगाम आतंकी हमले के बाद भारत के प्रति समर्थन व्यक्त करने के लिए स्वीडन का विशेष आभार भी व्यक्त किया।
3: आतंकवाद पूरी मानवता के लिए गंभीर चुनौती है। पिछले वर्ष पहलगाम में हुए आतंकी हमले के बाद हमें स्वीडन से मिले समर्थन के लिए मैं प्रधानमंत्री क्रिस्टर्सन का आभार व्यक्त करता हूं। हम आतंकवाद और उसके समर्थकों के विरुद्ध लड़ाई जारी रखेंगे।
2: इस यात्रा में साझा बौद्धिक विरासत और व्यापक क्षेत्रीय सहयोग को भी नहीं पहचान दी। साक्षी सिंह, आकाशवाणी समाचार, गोथेनबर्ग, स्वीडन।
1: बैठकको क्रममा राजकुमारी विक्टोरियाले स्वेडेनका राजा र रानीको तर्फबाट शुभकामना व्यक्त गर्नुभयो। न्यानो स्वागतको लागि कृतज्ञता व्यक्त गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले राजा कार्ल 16 गुस्ताफलाई उहाँको 80औं जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो। यसअघि प्रधानमन्त्रीको विमान स्वेडेनी हवाई क्षेत्रमा प्रवेश गर्दा स्वेडेनी हवाई सेनाका लडाकु विमानहरूले सुरक्षा एस्कर्ट प्रदान गरेका थिए। विमानस्थलमा पुग्नु भएपछि स्वेडेनी प्रधानमन्त्रीले श्री मोदीलाई न्यानो स्वागत गर्नुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वेडेनको रोयल अर्डर अफ द पोलर स्टार कमाण्डर ग्रान्ड क्रसबाट सम्मानित हुनुभएकोमा बधाई दिनुभएको छ। श्री बिरलाले यो प्रतिष्ठित सम्मानले दूरदर्शी नेतृत्व र विश्वभरि भारतको बढ्दो प्रतिष्ठालाई प्रतिबिम्बित गरेको बताउनुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वेडेनको सर्वोच्च सम्मान रोयल अर्डर अफ द पोलर स्टार कमाण्डर ग्रान्ड क्रसबाट सम्मानित हुनुभएकोमा प्रधानमन्त्री श्री मोदीलाई बधाई दिनुभएको छ। श्री गोयलले यो राष्ट्रिय गौरवको क्षण भएको बताउनु भएको छ। गोथेनबर्गमा छानिएका स्वेडेनी कम्पनीहरूका प्रमुख कार्यकारी अधिकारीहरूसँग अन्तर्क्रियाको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले स्वेडेनी फर्महरूलाई उत्पादन, हरित हाइड्रोजन मिशन, स्वच्छ ऊर्जा र अन्य क्षेत्रहरूमा भारतमा आफ्नो उपस्थिति विस्तार गर्न आग्रह गर्नुभयो। लोकतन्त्र, पारदर्शिता, नवप्रवर्तन र दिगोपनको साझा मूल्यमा आधारित भारत र स्वेडेन बीचको सम्बन्धलाई जोड़ दिनुहुँदै श्री मोदीले नवप्रवर्तन र दिगोपनमा स्वेडेनको क्षमताहरूलाई भारतको विशाल स्केल, प्रतिभा पुल र वृद्धि गतिसँग संयोजन गर्न आह्वान गर्नुभयो। भारतको द्रुत आर्थिक परिवर्तनलाई उजागर गर्नुहुँदै श्री मोदीले देशको बलियो घरेलु माग, डिजिटल सार्वजनिक पूर्वाधार, उत्पादन विस्तार र आगामी पुस्ताको पूर्वाधार विकासमा ध्यान आकर्षित गर्नुभयो। चर्चाहरू लचिलो आपूर्ति श्रृङ्खला, हरित संक्रमण, दिगो गतिशीलता, जीवन विज्ञान र डिजिटल प्रविधिहरू जस्ता क्षेत्रहरूमा सहयोगलाई सुदृढ पार्नमा केन्द्रित रहेको थियो। प्रधानमन्त्रीले 21 औं शताब्दीको लागि समाधानहरू सहसृजना गर्न स्वेडेनको नवप्रवर्तन र दिगोपन क्षमताहरूलाई भारतको विशाल स्केल, प्रतिभा र विकासको गतिको साथ जोड्नुमा महत्व दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोशल मिडिया ह्याण्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी 5 देशको भ्रमणको चौथो चरणमा आज नर्वे पुग्नुहुनेछ। यो प्रधानमन्त्री मोदीको नर्वेको पहिलो भ्रमण हुनेछ। श्री मोदी विगत 43 वर्षमा नर्वे भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन्। भ्रमणको क्रममा श्री मोदी तेस्रो भारत नर्डिक शिखर सम्मेलनमा भाग लिनुहुनेछ र द्विपक्षीय बैठक

गर्नुहुनेछ। प्रधानमन्त्रीले नर्वेका राजा ह्यारल्ड पाँचौ र रानी सोन्जालाई भेट गर्नुहुनेछ। श्री मोदीले नर्वेका प्रधानमन्त्री जोनस गहर स्टोरसँग द्विपक्षीय वार्ता पनि गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले आफ्ना नर्वेली समकक्षीसँग भारत नर्डिक व्यापार तथा अनुसन्धान शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ। यस कार्यक्रमको क्रममा भारत नर्डिक सम्बन्धमा प्राप्त प्रगतिको समीक्षा गरिनेछ। थप रूपमा छलफलहरू यी सम्बन्धहरूलाई अझ सुदृढ पार्नमा केन्द्रित हुने अपेक्षा गरिएको छ। विशेष गरी स्वच्छ र हरित प्रौद्योगिकी तथा समुद्री अर्थव्यवस्था स्थानमा ध्यान केन्द्रित गर्दै सम्बन्धलाई अझ मजबूत पार्ने बारेमा बातचित हुने सम्भावना रहेको छ। केन्द्रीय गृहमन्त्री अमित शाह छत्तीसगढको दुई दिने भ्रमणमा हिज साँझ रायपुर पुग्नु भएको छ। यस भ्रमणको क्रममा श्री शाह रायपुर र बस्तरमा धेरै कार्यक्रमहरूमा भाग लिनुहुनेछ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डा 79 विश्व स्वास्थ्य सभामा भाग लिन स्विजरल्याण्ड पुग्नु भएको छ। यो 6 दिने सम्मेलन आज जेनेभामा शुरू हुँदैछ। श्री नड्डाले यस वर्षको विषयवस्तु वैश्विक स्वास्थ्यलाई नयाँ आकार दिनु एक साझा दायित्वले विश्वव्यापी स्वास्थ्य चुनौतीहरूलाई सम्बोधन गर्न सामूहिक कार्यको महत्वलाई जोड दिने बताउनुभयो। उहाँले भन्नुभयो यो सभाले 165 भन्दा बढी देशका स्वास्थ्य मन्त्रीहरू प्रतिष्ठित व्यक्तिहरू र जनस्वास्थ्य विशेषज्ञहरूलाई एउटै मञ्चमा ल्याउनेछ। सम्मेलनले बलियो थप समावेशी र लचिलो स्वास्थ्य प्रणाली निर्माण गर्ने साझा विश्वव्यापी प्रतिबद्धतालाई पनि पुष्टि गर्नेछ। कंग्रेस नेता वीडी सतीशनले आज केरलमको मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। मुख्यमन्त्री निर्वाचित सतीशनले आज हुने शपथ ग्रहण समारोह अघि हिज 21 सदस्यीय यूडीएफ मन्त्री परिषदको घोषणा गर्नुभयो। आज शपथ लिने 21 मन्त्रीहरूमध्ये 14 सतीशन आफै पनि पहिलो पटक मन्त्री बन्दै हुनुहुन्छ। राज्यपाल राजेन्द्र अर्लेकरलाई मन्त्रीहरूको सूची बुझाएपछि मन्त्री परिषदको घोषणा गर्नुहुँदै सतीशनले यूडीएफ मन्त्री परिषदका सबै सदस्यहरूले सँगै शपथ लिने बताउनु भएको छ। मुख्यमन्त्री पदको अतिरिक्त कंग्रेस पार्टीले 11 मन्त्री पद सुरक्षित गरेको छ, जबकि इन्डियन युनियन मुस्लिम लीगलाई 5 विभाग बाँडफाँड गरिएको छ। केरलम कंग्रेस, रेभोल्युसनरी सोसलिस्ट पार्टी, केरला कंग्रेस र कम्युनिष्ट मार्क्सिस्ट पार्टीले प्रत्येकले एक एक मन्त्री पद प्राप्त गरेका छन्। श्री सतीशनले तिरुवान्चु राधाकृष्णलाई अध्यक्ष र शनिमोल उस्मानलाई थप अध्यक्षको रूपमा काम गर्ने घोषणा पनि गर्नुभएको छ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हिज द्वारका विधानसभा क्षेत्रमा लगभग 100 करोड रुपियाँ बराबरका विभिन्न विकास परियोजनाहरूको उद्घाटन गर्नुभयो। मुख्यमन्त्रीले यी परियोजनाहरू पूरा भएपछि यस क्षेत्रमा पानी जम्ने, क्षतिग्रस्त सड़कहरू, ओभरफ्लो हुने र ढल बिजुली आपूर्ति सम्बन्धी समस्याहरूबाट मुक्ति मिल्ने बताउनु भएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले गोथेनबर्गमा स्वेडनी प्रधानमन्त्री उल्फ क्रिस्टरसँग वार्ता गर्नुभयो। प्रधानमन्त्री श्री मोदीलाई स्वेडनको सर्वोच्च सम्मान रोयल अर्डर अफ द पोलर स्टार डिग्री कमाण्डर ग्रान्ड क्रसले सम्मानित गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी 5 देशको भ्रमणको चौथो चरणमा आज नर्वे पुग्नु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाह छत्तीसगढको 2 दिने भ्रमणमा हिज साँझ रायपुर पुग्नु भएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डा 79 विश्व स्वास्थ्य सभामा भाग लिन स्विजरल्याण्ड पुग्नु भएको छ। अनि कंग्रेस नेता वीडी सतीशनले आज केरलमको मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

समाचार प्रसारणपछि स्पन्दन कार्यक्रम लिएर हामी उपस्थित भइसकेका छौं। श्रोताहरूलाई हार्दिक स्वागत जनाउँदछौ। संगीत केवल मनोरञ्जन मात्र होइन, यो त भावना व्यक्त गर्ने एउटा सुन्दर माध्यम पनि हो। कहिले खुसीका पलहरूमा मुस्काउ अनि कहिले मनका गहिरा भावनाहरूलाई शब्द र स्वरमा सजाएर हाम्रो साथ दिन्छ संगीतले। आजको यस संगीतमय यात्रामा हामी हजुरहरूको निम्ति लिएर आएका छौँ केही मन छुने सुमधुर गीत संगीतहरू। गीतसँगै रहनेछन् कलाकारहरूको सृजना, शब्दका भावना अनि संगीतले बोकेको मिठो अनुभूति पनि। जीवनको व्यस्तता बीच केही समय आफ्ना लागि निकाल्नुहोस्, मनलाई संगीतसँग बहन दिनुहोस् अनि हामी सँगै रहनुहोला स्पन्दन कार्यक्रममा, किनभने जहाँ शब्दहरू रोकिन्छ त्यहाँबाट संगीत बोल्न थाल्छ। त श्रोताहरू, अब लागौ पहिलो प्रस्तुतितर्फ, जो रहेको छ वैशाली लामाको सुमधुर आवाजमा, जस योन्जन प्यासीको शब्दहरूमा भने अनि संगीत पेमा लामाको रहेको छ।

एफएम 103.5 मेगा हर्जको ध्वनि तरंगमा श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको बिहानी प्रसारण सेवासँग। कार्यक्रमको नाम हो स्पन्दन। संगीतलाई महान विद्वान तथा संसारका अति नै विशिष्ट व्यक्तित्वहरूले पनि जीवनको एउटा शक्तिशाली माध्यमका रूपमा व्याख्या गरेका छन्। महान दार्शनिक प्लेटोले भनेका छन्, संगीत आत्माको भाषा हो। त्यसै गरी लुडविग भ्यान बिथोभन महान संगीतकारले पनि संगीतलाई मनबाट मनसम्मै पुग्ने सबैभन्दा गहिरो कला भनेर बताएका छन्। साँच्चै नै भन्ने हो भने संगीतले मानिसलाई खुसीमा रमाउन, दुःखमा सान्त्वना पाउन

अनि जीवनलाई अझ सुन्दर ढंगले अनुभूति गर्न पनि सिकाउँछ। त्यसैले त आजको स्पन्दन कार्यक्रममा हामी पनि गीत संगीत मार्फत भावना, सम्झना र मीठा अनुभूतिहरूलाई हजुरहरूसम्म पुर्याउने प्रयास गरिरहेका छौं। अघिल्लो प्रस्तुति रहेको छ पासाङ डोमा लामाको सुमधुर आवाजमा, शब्दहरू रहेको छ जस योजन प्यासीकै, भने संगीत पनि रहेको छ पेमा लामाकै।

मानसिक सान्त्वना आत्मविश्वास र नयाँ उत्साह प्राप्त गरेको अनुभव सुनाउने गरेका छन्। सायद त्यसैले त भनिन्छ जहाँ औषधिले मात्र पुग्दैन त्यहाँ कहिलेकाहीँ संगीतले पनि मनलाई निको बनाइदिन्छ। त्यसैले त आजको स्पन्दन कार्यक्रममा बज्ने यी मधुर सुमधुर गीतहरू केवल मनोरञ्जनका लागि मात्र होइन मनलाई हल्का र आनन्दित बनाउने एउटा मिठो प्रयासको रूपमा पनि हेर्नुहोला। श्रोताहरू, यो भनाइसँगै कार्यक्रमको यो अर्को कोसेली राख्न लागिरहेका छौँ। सुरक्षा सेन्चुरीको आवाजमा ध्रुव चौहानको शब्दहरूमा पेमा लामाकै संगीतमा रहेको छ।

त श्रोताहरू, अन्तमा यति नै भन्न चाहन्छु, जीवनमा दिनहरू सधैँ एउटै हुँदैनन्। कहिले समय हाम्रो पक्षमा हुन्छ त कहिले चुनौतीहरूले घेर्छन्। तर परिस्थिति जे जस्तो सुकै भए तापनि हामीले आफ्नो राम्रो पक्षलाई कहिले हराउनु दिनु हुँदैन। संगीतले पनि हामीलाई यही कुराहरू सिकाउँछ। हरेक उतार चढाउ बीच पनि आफ्नो स्वर, आफ्नो लय र आफ्नो पहिचानलाई कायम राख्नुपर्छ भन्ने कुरा। समय बदलिन्छ, परिस्थिति बदलिन्छ, तर यदि हामीले हाम्रो प्रयास र सकारात्मक सोचलाई निरन्तर अघि बढाइरह्यौं भने जीवन अवश्य सुन्दर बन्दै जानेछ। जीवन एउटा संगीत जस्तै हो, जहाँ मिठो धुन बन्नका लागि उच्च र निम्न दुवै स्वरहरूको आवश्यकता पर्छ। यही सुन्दर भावनासँगै आजको स्पन्दन कार्यक्रमबाट अब भने विदा माग्ने समय भइसकेको छ। फेरि अर्को भेटमा नयाँ गीत, नयाँ अनुभूतिका साथ उपस्थित हुने नै छौ। तबसम्मका लागि खुसी रहनुहोस्, मुस्कुराइरहनुहोस् अनि आकाशवाणीलाई पनि सुन्दै गर्नुहोस्। यो अन्तिम कोशेली राखिरहेका छौ सुनिता श्रीको स्वरमा, पेमा लामाको शब्द अनि संगीतमा।

आकाशवाणी दिल्ली केन्द्रको हिन्दी अनि अङ्ग्रेजी समाचार प्रसारणपछि आकाशवाणीको बिहानी प्रसारण सेवामा हाम्रा सम्पूर्ण श्रोताहरूलाई फेरि पनि हामी स्वागत अभिवादन जनाउँदछौँ।

भनिन्छ, असल कहानी कहिले पनि मर्दैन, सधैँको निम्ति अमर भएर जान्छ। किनभने त्यस्ता कहानीहरू, त्यस्ता कथाहरू पिँढी दर पिँढी सुनाइन्छ र सुनाउनु पनि पर्छ। आजको कथा सफलताको अङ्कमा हामीले यस्तै एउटा प्रेरणादायी संघर्ष र सफलताको कहानी हजुरहरूलाई सुनाउने विचार गरेका छौ। नमस्कार, म इशारा, कथा सफलताको आजको यस अङ्कमा यहाँहरूलाई स्वागत जनाउँदछु। जीवनमा सबै सोचेका कुराहरू पूरा हुँदैन, यसो हुँदा हामीले आफ्नो भाग्य, समय र अरूलाई दोष दिन थाल्छौ र भन्छौ, मेरोमा त त्यस्ता सुख सुविधा नै थिएन, किस्मतले साथै दिएन, कसैले पनि

मेरो साथ र समर्थन गरेन। मेरो परिस्थिति नै कठिन थियो। सत्य यो हो, हामीमा साँचो परिवर्तन तब मात्र आउँछ जब हामीले गुनासो गर्नु छाडेर स्वयंमाथि काम गर्न सुरु गर्छौं। सफल व्यक्तिहरू पनि कठिन भन्दा कठिन संघर्षहरूबाट पार भएका हुन्छन्। उनीहरूले पनि धेरै असफलताहरू देखेका हुन्छन्, भोगेका हुन्छन्। तर उनीहरूले हार भने कहिले मानेका हुँदैनन्। सफलता भाग्यले होइन, प्रयासले प्राप्त हुन्छ। र भनिन्छ, जसले रातभरि परिश्रम गर्छन् उनीहरूले नै बिहानीको सूर्य पनि देख्छन्। यो कहानी यसरी सुरु हुन्छ। साल 1886 जब एक 19 वर्षकी युवती डाक्टर बनेकी थिइन्। उनको नाम थियो आनन्दी गोपाल जोशी। आनन्दी गोपाल जोशीको कहानीले जत्तिको हाम्रो मन छुन्छ उत्ति नै साहस र दृढताका साथ परिश्रम गर्नेहरूका लागि जोश र जागर पनि दिन्छ। जुन नारीहरूले आजको समयमा पनि रूढिवादी विचारधाराहरूको पर्खाललाई तोड्न सक्दैनन् उनीहरूका लागि मिसाल हुन् आनन्दी गोपाल जोशी। आनन्दी त्यस समयमा डाक्टर बनेकी थिइन् जब महिलाहरू न त घरबाट बाहिर नै निस्किन्थिन्, न त खुलस्त रूपमा बातचित नै गर्थिन्। तिनीहरूलाई त आफ्नो निर्णय समेत लिनु गाह्रो पर्थ्यो। आनन्दीको कहानी अति नै रोचक छ। हजुरहरूले पक्कै पनि यो कहानीलाई बीचैमा छोडेर जानुहुन्न भन्ने विश्वास छ। आनन्दी गोपाल जोशीको जन्म 31 मार्च 1865 महाराष्ट्रको कल्याण भन्ने सानो गाउँमा यमुनाबाई जोशीको रूपमा भएको थियो। 9 वर्षकै कलिलो उमेरमा उनको विवाह 20 वर्ष ठूलो गोपाल राव जोशीसँग भयो। विवाहपछि उनले नयाँ नाम पाइन् आनन्दी गोपाल जोशी। गोपाल राव जोशी शिक्षित थिए र आफ्नी श्रीमतीलाई पढाउने सपना पोकेका थिए। समाजको तिरस्कार, आलोचना र पारिवारिक दबाउका बीचमा पनि गोपाल रावले आफ्नी पत्नी आनन्दीलाई पढाउन कहिले पछि परेनन्। आनन्दी पनि असाध्य तेज दिमागी थिइन्। 13 वर्षको उमेरमा आनन्दी बाई आमा बनिन्। तर चिकित्सकीय सुविधा नपाएर उनको शिशुको केही दिनमा नै अकाल मृत्यु भयो। यही पीडाले उनको जीवनको मार्ग बदलियो। अब उनले निश्चय गरिन् म डाक्टर बन्छु भनी। आफ्नो शिशु गुमाउन परेकी पीडामा हरेक आमाको पीडा र दुःखहरू देखिन आनन्दीले, जुन आमाहरूले आफ्ना शिशुहरू अकालमै गुमाउन परेको थियो।

1883 उनले भारतमा नै धेरै प्रयास गरिवरि आफ्नो सपना सुनाइन् र अमेरिका अध्ययन गर्न सहयोग पनि मागिन्। धेरैले विरोध गरे तापनि प्रगतिशील मानिसहरूले भने आनन्दीलाई साथ दिए। त्यसपछि आनन्दी बाई एक्लै अमेरिका पुगिन्, जहाँ उनले पेन्सिल्भेनियाको महिला मेडिकल कलेजमा पढ्न थालिन्। उनको थेसिस सुत्केरी अवस्थामा महिलाहरूको स्वास्थ्य सम्बन्धी थियो, जुन निकै सराहनीय मानियो। 1886 उनी मेडिकल डिग्री प्राप्त गर्ने भारतको पहिलो महिला डाक्टर बनिन्। यो केवल एउटा उपाधि मात्र थिएन, यो त थियो हजारौं महिलाहरूका सपनाको उडान भर्ने पखेटा। मेडिकलको पढाएको समयमा आनन्दीले त्यस्ता अनेकौं रङ्गभेद र चुनौतीहरूको सामना पनि गरिन्। तरै पनि दृढ निश्चय गरिसकेकी आनन्दीले त्यस्ता कठिन भन्दा कठिन बाधा विघ्नहरूलाई पछ्याउँदै निरन्तर आफ्नो लक्ष्य प्राप्तिको निम्ति अघि बढिरहिन् र सफलता हासिल गरी छाडिन्। जहाँ इच्छा हुन्छ त्यहाँ उपाय हुन्छ भने झै प्रयास गरेमा बाटो अवश्य बन्छ, यही भनाई साँचो साबित गरिन् आनन्दी गोपाल जोशीले। भारतको एक परम्परागत समाजमा जन्मिएर जहाँ महिलाहरूले पढ्न र लेख्न त परै जाओस्, घर बाहिर निस्कन पनि पाउँदैन थिए, त्यहाँ उनले इतिहास रचेकी थिइन्। तर नियतिलाई भने यो कुरा स्वीकार्य थिएन। दुर्भाग्यवश डिग्री लिएर फर्किएपछि लामो यात्रा र थकान साथै रोगका कारण आनन्दी बाईको 22 वर्षको कलिलो उमेरमा नै मृत्यु भयो, 26 फरवरी 1887 सालमा। तरै पनि आनन्दी बाईको हौसला र साहसको कारण उनको योगदान भारतीय इतिहासमा मात्र नभएर विश्व स्तरमा नै अमर रह्यो। आज पनि जब कुनै युवती कठिनाईहरूसँग लड्दै अगाडि बढ्छे, तब आनन्दी बाईको जीवन उसका लागि दीपक बन्न सक्छ। आनन्दी बाईले देखाइन्, सपना देख्नु, डराउनु हुँदैन, समाजका भित्ताहरूलाई तोड्न आँट राख्नुपर्छ। आनन्दी बाईको कथा आफैमा प्रेरणाको स्रोत हो। तपाईँले संसारमा देख्न चाहने परिवर्तन आफै बन्नुहोस्, महात्मा गान्धी। र महात्मा गान्धीको यो भनाई जस्तै आनन्दी बाईले पहिला शिक्षाको क्षेत्रमा आफूले चाहेको परिवर्तन आफ्नै जीवनबाट सुरु गरेर गरिन्। यसरी नै आनन्दीले त्यो समयमा पनि अमेरिकाको यात्रा एक्लै गरिन्, जहाँ उनी एक्लै थिइन्। उनको लक्ष्य स्पष्ट थियो। उनको साहस, सङ्घर्ष र सेवाको भावना सधैँ हाम्रो मनमा अमिट छाप बनेर रहनेछ। उनले देखाएको बाटो आजका धेरै महिलाहरूका लागि आशाको किरण बनेको छ। 22 वर्षको छोटो आयुमा उनले जुन गहिरो छाप छोडेर गइन्, त्यो इतिहासमा सधैँ सुनौलो अक्षरमा लेखिनेछ। हामी आनन्दी गोपाल जोशी जस्ता प्रेरणादायी व्यक्तित्वको योगदानलाई कदापि भुल्न सक्दैनौ। उनको जीवनले हामीलाई सन्देश दिन्छ, इच्छा शक्ति र संकल्पले असम्भवलाई पनि सम्भव बनाउन सक्छौ। अवश्य श्रोता साथीहरू, कथा सफलताको आजको अङ्कबाट म इशारा लगायत प्रस्तुता लेखनाथ राईलाई पनि अब बिदा दिनुहोस्।

0: यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
1: श्रोताहरू, अब प्रस्तुत छ सुदीप वाइवाको स्वरमा लोकगीत।

भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो सुदीप वाइवाको स्वरमा लोकगीत। यसको साथै अब भने हामी पनि आकाशवाणीको बिहानी प्रसारण सेवाबाट विदा माग्ने बेला भइसकेको छ र अहिलेलाई भने हामीलाई विदा दिनुहोस्। नमस्ते।

एफएम 103.5 मेगा हर्जको ध्वनि तरङ्गमा हामी आकाशवाणी खरसाङको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौँ। साथै हाम्रो प्रसारणहरू दार्जिलिङ एफएम 100.2 मेगा हर्जमा पनि श्रोताहरूले सुन्दै हुनुहुन्छ भने हामीलाई न्यूज अन एआईआर मोबाइल एपमा पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। श्रोताहरू, समय बिहानको ठिक 8:45 भइरहेको छ र अघिल्लो क्रममा अब हामी उपस्थित भइसकेका छौँ आजको सन्दर्भ लिएर। अनि आजको सन्दर्भको विषय रहेको छ वेस्ट टु वेल्थ म्यानेजमेन्ट। भारत सरकारको वेस्ट टु वेल्थ म्यानेजमेन्ट अर्थात् फोहोरबाट समृद्धितर्फको यात्रा। आजको आधुनिक समयमा बढ्दो जनसङ्ख्या, शहरीकरण, उपभोगको बानीसँगै फोहोर व्यवस्थापन विश्वकै ठूलो चुनौती बनिसकेको छ। सडक, नदी, जंगल र बस्तीहरूमा थुप्रिएर बसेको फोहोरले वातावरणलाई मात्र होइन मानव स्वास्थ्यलाई पनि गम्भीर असर पुर्याइरहेको छ। तर यही फोहोरलाई सही ढंगले व्यवस्थापन गर्न सकियो भनेदेखिलाई त्यसैबाट ऊर्जा, रोजगारी र आर्थिक समृद्धि सृजना गर्न सकिन्छ। यही सोचलाई अघि बढाउँदै भारत सरकारले वेस्ट टू वेल्थ म्यानेजमेन्ट अर्थात् फोहोरबाट सम्पत्ति बनाउने अवधारणालाई विशेष प्राथमिकता दिएको छ। वेस्ट टू वेल्थ भन्नाले प्रयोग भइसकेका अथवा फ्याँकिएका

बायोग्यास उत्पादन, प्लास्टिक फोहोरबाट सडक निर्माण, कृषि अवशेषहरूबाट जैविक ऊर्जा उत्पादन जस्ता कार्यहरू अहिले विभिन्न राज्यहरूमा सफलतापूर्वक सञ्चालन भइरहेको छ। यसले गाउँदेखि सहरसम्म रोजगारी सृजना गर्न मद्दत गरिरहेको छ। भारतका केही सहरहरूले फोहोर व्यवस्थापनको क्षेत्रमा प्रेरणादायी उदाहरण प्रस्तुत गरिसकेको छ। घर घरबाट फोहोर छुट्याउने, पुनर्चक्रण गर्ने तथा कम्पोस्ट मल उत्पादन गर्ने कार्यले सफा वातावरण निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ। यस अभियानले नागरिकहरूलाई पनि फोहोर फाल्ने होइन, व्यवस्थापन गर्ने संस्कार सिकाइरहेको छ। वेस्ट टु वेल्थ व्यवस्थापनले वातावरणीय प्रदूषण कम गर्नुका साथै प्राकृतिक स्रोतहरूको संरक्षण गर्न मद्दत पुर्याउँछ। पुनर्चक्रणका कारण नयाँ कच्चा पदार्थको आवश्यकता घट्छ र ऊर्जा बचत हुन्छ। साथै फोहोरबाट ऊर्जा उत्पादन हुँदा वैकल्पिक ऊर्जाको स्रोत पनि बढेर जान्छ। यसले हरित अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ। हामी प्रत्येक नागरिकले पनि यस अभियानमा आफ्नो भूमिका निभाउन सक्छौँ। घरमै फोहोर छुट्याउने, प्लास्टिकको प्रयोग कम गर्ने, पुनः प्रयोग गर्न मिल्ने वस्तुहरू प्रयोग गर्ने तथा वातावरणप्रति जिम्मेवार बन्ने हो भने वेस्ट टु वेल्थ अभियान अझ सफल बनेर जान सक्छ। अन्तमा फोहोर केवल फाल्ने वस्तु मात्र होइन, सही व्यवस्थापन गर्न सकियो भने त्यो भविष्यको सम्पत्ति बन्न सक्छ। भारत सरकारको वेस्ट टु वेल्थ म्यानेजमेन्ट योजना वास्तवमै स्वच्छ, स्वस्थ र समृद्ध समाज निर्माणतर्फको एउटा सकारात्मक कदम हो। त भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो आजको सन्दर्भ अन्तर्गत वेस्ट टु वेल्थ म्यानेजमेन्ट विषयमा केही जानकारी। र अब भने हामी श्रोताहरूलाई केही क्षण फिल्मी गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौँ।

0: त श्रोताहरूलाई फिल्मी गीतहरू त फेरि पनि हामी सुनाउने नै छौँ, तर अहिलेलाई भने समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी पाँच देशको भ्रमणको चौथो चरणमा आज नर्वे पुग्नुहुनेछ। यो प्रधानमन्त्री मोदीको नर्वेको पहिलो भ्रमण हुनेछ। श्री मोदी विगत 43 वर्षमा नर्वे भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन्। भ्रमणको क्रममा श्री मोदी तेस्रो भारत नर्डिक शिखर सम्मेलनमा भाग लिनुहुनेछ र द्विपक्षीय बैठकहरू गर्नुहुनेछ। प्रधानमन्त्रीले नर्वेका राजा ह्यारल्ड पाँचौं र रानी सोन्जालाई भेट्नुहुनेछ। श्री मोदीले नर्वेका प्रधानमन्त्री जोनस गहर स्टोरसँग द्विपक्षीय वार्ता पनि गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले आफ्नो नर्वेली समकक्षीसँग भारत नर्डिक व्यापार तथा अनुसन्धान शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ। यस कार्यक्रमको क्रममा भारत नर्डिक सम्बन्धमा आफ्नो प्रगतिको समीक्षा गरिनेछ। थप रूपमा छलफलहरू यी सम्बन्धहरूलाई अझ सुदृढ पार्नमा केन्द्रित हुने अपेक्षा गरिएको छ। विशेष गरी स्वच्छ अनि हरित प्रौद्योगिकी तथा समुद्री अर्थव्यवस्थामा ध्यान केन्द्रित गर्दै सम्बन्धलाई अझ मजबुत गर्ने बारेमा बातचित हुने सम्भावना छ। विदेश मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वेडनमा भेटेका उद्योगपतिहरू र प्रमुख कार्यकारी अधिकारीहरूले भारतप्रति गहिरो चासो देखाएको बताएको छ। उनीहरूले निरन्तर आर्थिक सुधारका कारण विगत केही वर्षहरूमा देशमा भएका परिवर्तनकारी परिवर्तनहरूको पनि प्रशंसा गरे। युरोपेली उद्योगपतिहरूको गोलमेज सम्मेलनपछि पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै विदेश मन्त्रालयका पश्चिम देशहरू मामिला सचिव पश्चिम सिवी जर्जले भन्नुभयो, सीईओ र वरिष्ठ उद्योगपतिहरूले हालका वर्षहरूमा भारतमा देखिएका महत्वपूर्ण परिवर्तनहरूलाई प्रकाश पारे। उहाँले जानकारी दिनुभयो, प्रधानमन्त्री श्री मोदी र स्वेडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले रविन्द्रनाथ टेगोरमा केन्द्रित आफ्नो साझा सांस्कृतिक सम्पदाको प्रतिबिम्बित गर्ने विशेष उपहारहरू आदान प्रदान गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाह छत्तीसगढको दुई दिने भ्रमणमा हिज साँझ रायपुर पुग्नु भएको छ। यस भ्रमणको क्रममा श्री शाह रायपुर र बस्तरमा धेरै कार्यक्रमहरूमा भाग लिनुहुनेछ। पश्चिम एसियामा संकटको बीचमा 20,000 मेट्रिक टन एलपीजी बोकेको जहाज हर्मुजको जलडमरू पार गरेर गुजरातको काण्डला बन्दरगाहमा आइपुगेको छ। मार्शल टापुहरूको झण्डामुनि यात्रा गर्ने जहाज MV SY MT I 13 मईमा कतारबाट प्रस्थान गरेको थियो र हर्मुजको जलडमरू पार गरेको थियो। जहाज शनिबार राति लगभग 11:30 काण्डला बन्दरगाह पुगेको थियो। मार्चको शुरूआतदेखि 12 एलपीजी ट्याङ्कर र एउटा कच्चा तेल ट्याङ्कर सहित 13 भारतीय झण्डा बोकेका जहाजहरू हर्मुजको जलडमरू पार गरेर स्वदेश फर्किएका छन्। 28 फरवरीमा पश्चिम एसियामा शुरू भएको युद्धले यस जलडमरूबाट समुद्री यातायातमा गम्भीर अवरोध पुर्याएको छ। इरानले संयुक्त राज्य अमेरिका र इजरायलले आफ्नो क्षेत्रमा गरेको संयुक्त आक्रमणको बदलामा आक्रमण शुरू गरेको छ। नीट यूजी प्रवेश परीक्षा प्रश्नपत्र लिक प्रकरणको अनुसन्धान अब महाराष्ट्रको लातुरदेखि नान्देडसम्म फैलिएको छ। एक अभिभावकमाथि आफ्नो छोरीको लागि 5 लाख रुपियाँ लिक भएको प्रश्नपत्र किनेको आरोप लागेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उक्त व्यक्तिलाई सोधपुछ गरेको थियो र थप सोधपुछको लागि आज एजेन्सीको पुणे कार्यालयमा उपस्थित हुन बोलाएको छ। मौसम विभागले दक्षिण पश्चिम मनसुन 1 जुन भन्दा 6 दिन पहिले 26 मईमा केरल आइपुग्ने सम्भावना रहेको बताएको छ। दक्षिण पश्चिम मनसुन आगामी 2-3 दिनमा दक्षिण पूर्वी अरब सागर, बंगालको खाड़ी, अण्डमान अनि निकोबार तथा अन्य भागहरूमा अगाडि बढ्नको लागि अनुकूल अवस्था रहेको मौसम विभागले जनाएको छ। आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई 5 विकेटले पराजित गर्दै प्ले अफमा पुग्ने आफ्नो आशा जीवित राखेको छ। हिज दिल्लीमा 194 रनको लक्ष्य पछ्याउँदै दिल्ली क्यापिटल्सले 19 ओभर र 2 बलमा 5 विकेट गुमाएर 197 रन बनाएर म्याच जित्यो। केएल राहुलले 56 रनको इनिङ खेल्यो भने अभिषेक पोरेलले 51 रन बनाए। यसअघि पहिले ब्याटिङ गर्दै राजस्थान रोयल्सले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 193 रन बनाएको थियो। मिचेल स्टार्कलाई प्लेयर अफ द म्याच घोषित गरियो। हिज धर्मशालामा भएको अर्को म्याचमा रोयल च्यालेन्जर्सले बेङ्गलोरलाई पन्जाब किङ्सलाई 23 रनले हराउँदै प्ले अफमा छनौट हुने पहिलो टोली बनेको छ। आज प्रतियोगितामा चेन्नई सुपर किङ्सले सनराइजर्स हैदराबादको सामना गर्नेछ। यो खेल चेन्नईमा साँझ 7:30 मा सुरु हुनेछ। कंग्रेस नेता विडी सतीशनले आज केरलमको मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। मुख्यमन्त्री निर्वाचित सतीशनले आज हुने शपथ ग्रहण समारोह अघि हिज 21 सदस्यीय यूडीएफ मन्त्री परिषदको घोषणा गर्नुभयो। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो।

105 मेगाहर्जको ध्वनि तरङ्गमा यहाँहरू हुनुहुन्छ आकाशवाणी खरसाङको प्रसारणसँग। अब फेरि पनि हामी फिल्मी गीतहरू सुनाउन लागिरहेका छौँ। आज हामीले लिएका छौँ एकै फिल्म अकेले हम अकेले तुम फिल्मको गीत विविध कलाकारहरूको आवाजमा। पहिलो गीत स्वीकार्नुहोस् उदित नारायण अनि अलका याग्निक कोइगला आवाजमा, अनु मल्लिकको सङ्गीतमा अनि मजरू सुल्तानपुरीको शब्दहरूमा।

श्रोताहरू, हामीसँग हुनुहुन्छ आकाशवाणी खरसाङको बिहानी प्रसारण सेवामा एफएम 103.5 मेगा हर्जको ध्वनि तरङ्गमा। अहिले घरी सुन्दै हुनुहुन्छ फिल्मी गीतहरू, अकेले हम अकेले तुम फिल्मबाट यो गुन्जनी गीत रहेको छ। कुमार सानु अनि अल्का याग्निकको आवाजमा, अनु मल्लिकको सङ्गीत अनि मजरू सुल्तानपुरीको शब्दहरूमा।

नेपाली समुदायको आफ्नै विशेष परिकार हुन्छ। ती परिकारहरूले उनीहरूको जीवनशैली र वातावरण र संस्कृतिलाई प्रतिबिम्बित गर्छ। राई समुदायको खानेकुराहरूमा कुराकानी गर्न पर्दा राई समुदायमा प्राकृतिक र किन्वन खानेकुराको प्रयोग बढी हुन्छ। मुख्य परिकारहरूमा वाचिपा, कुखुराको मासु र जलेको प्वाँखको खरानी मिसाएर बनाइने विशेष परिकार हो वाचिपा। वाचिपालाई धेरै प्रकारले बनाइन्छ। कतिवटा ठाउँहरूमा यसलाई भुटेर बनाइन्छ भने कतिवटा ठाउँहरूमा यसलाई झोल वाचिपा पनि बनाइने गरिन्छ। सुकुटी, सुकाएको मासु, चाम्रे, चामलबाट बनाइने परिकार। यसलाई बनाउँदाखेरि कुखुराको मासु पकाएर त्यसमा विशेष जलेको प्वाँखको खरानी मिसाइन्छ, जसले फरक स्वाद दिन्छ। लिम्बू समुदायको खानेकुराको कुराकानी गर्नुपर्दा लिम्बू समुदायको खाना साधारणत तर स्वादिलो हुन्छ। मुख्य परिकारहरूमा किनेमा, किन्वन, सोयाबिन अथवा भटमास, याक्थुङ खाना, मासु र सागको मिश्रण, सेलरोटी आफ्नै शैलीमा। किनेमा बनाउने तरिका, भटमास उमालेर केही दिन ढाकेर राखिन्छ, जसले किन्वन भएर विशेष गन्ध र स्वाद दिन्छ। तामाङ समुदायका खानेकुराको कुराकानी गर्नुपर्दा तामाङ समुदायमा जाडो मौसममा ऊर्जा दिने खाना बढी लोकप्रिय छ, जस्तै कि स्याफ्रु। स्याफ्रु बनाउँदा मासु, मुला र मसला मिसाएर तेलमा पकाइन्छ, जसले स्वादिलो परिकार तयार हुन्छ। भोटे जातिको खानेकुराको कुराकानी गर्नुपर्दा भोटे समुदायका खानेकुराका कुराकानी गर्नुपर्दा भोटे समुदायमा तातो र ऊर्जा दिने खानेकुरा लोकप्रिय छन्, जस्तै कि तेसम्पा। तेसम्पा बनाउँदा जौँ भुटेर पिठो बनाइन्छ र त्यसमा चिया वा पानीसँग मिसाएर खाइन्छ। नेवार समुदायको खानेकुराको कुराकानी गर्नुपर्दा यसमा मुख्य परिकारहरू यामोरी, चतमारी, बारा, सामेबाजी आदि हुन्। बारा बनाउने तरिका, कालो दालको पिठो बनाइन्छ र तेलमा पकाइन्छ। श्रोतमित्र, हामी छौँ 103.5 मेगाहर्ट्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम हाम्रो संस्कार हाम्रो संस्कृतिमा। आजको बसाइमा हामी कुराकानी गरिरहेछौँ नेपाली समुदायका विभिन्न जातिहरूभित्र रहेका प्रमुख खानेकुराहरू अनि यसको पकाउने तरिकाहरू। त्यस विषयमाथि थप कुराकानी म अवश्य लिएर आउने नै छु, तर त्यतिन्जेलको निम्ति सुन्दै गर्नुहोस् यो मिठो गीत।

समाजलाई अझ समृद्ध बनाएको छ। नेपाली परम्परागत खानेकुरा हाम्रो पहिचान, हाम्रो संस्कृति, जीवनशैलीको महत्त्वपूर्ण अंश हो। यी परिकारहरूले केवल स्वाद मात्र होइन, स्वास्थ्य र सामाजिक सम्बन्ध पनि बलियो बनाउँदछ। परम्परागत खानालाई जोगाउनु र आगामी पुस्तामा हस्तान्तरण गर्नु हाम्रो दायित्व हो। नेपाली खाना केवल खानाको रूपमा नभई हाम्रो सांस्कृतिक इतिहास र पहिचानको प्रतीक हो। राई लिम्बू स्वाद अनौठो, तामाङको स्याफ्रु झन मिठो, भोटे शेर्पाको तातो थुक्पा, नेवारको यामोरी झुप्पा, छेत्री बाहुन दाल भात संस्कृतिको मिठो साथ, विविधतामा एकता छन् नेपाली हाम्रो गर्वको शान।

हवस् त श्रोता मित्र, हजुरले भर्खरै सुन्दै हुनुहुन्थ्यो 103.5 मेगाहर्ट्ज आकाशवाणी खरसाङको प्रस्तुति हाम्रो संस्कार हाम्रो संस्कृति कार्यक्रमको माध्यमबाट नेपाली समुदायका विभिन्न जातिभित्र रहेका विभिन्न खानेकुराहरू अनि यसको बनाउने तरिकाहरूमाथि केही कुराकानीहरू। यसैको साथमा घडीले भने अब मलाई पनि जाने सन्देश दिइरहेको छ। आउँदो कार्यक्रममा पक्कै पनि हजुरहरूसँग यस्तै मिठो विषयवस्तु साथ कुराकानी गर्ने वाचकको जानकारी गराउँदै आजको बसाइबाट प्रस्तुता मनन तामाङ लगायत मनोहराजलाई दिनुहोस् बिदा। हजुरहरू जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ, खुसी रहनुहोस्, आनन्दित रहनुहोस्। हवस् त, नमस्ते।

त यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो हाम्रो संस्कार संस्कृति र अघिल्लो क्रममा अब समय भइरहेको छ बिहान 10 बजेको समाचारको।

यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् 10 बजेको समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी 5 देशको भ्रमणको 4थो चरणमा आज नर्वे पुग्नुहुनेछ। यो प्रधानमन्त्री मोदीको नर्वे पहिलो भ्रमण हो। श्री मोदी विगत 43 वर्षमा नर्वे भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुनुहुन्छ। भ्रमणको क्रममा श्री मोदी 3रो भारत नोर्डिक देश शिखर सम्मेलनमा भाग लिनुहुनेछ र द्विपक्षीय बैठकहरू गर्नुहुनेछ। प्रधानमन्त्रीले नर्वेका राजा हारल्ड 5 र रानी सुन्जालाई भेट्नुहुनेछ। श्री मोदीले नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरसँग द्विपक्षीय वार्ता पनि गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले आफ्नो नर्वेली समकक्षीसँग भारत नोर्डिक व्यापार तथा अनुसन्धान शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ। यस कार्यक्रमको क्रममा भारत नर्डिक सम्बन्धमा प्राप्त प्रगतिको समीक्षा गरिनेछ। थप रूपमा छलफलहरू यी सम्बन्धहरूलाई अझ सुदृढ पार्नमा केन्द्रित हुने अपेक्षा गरिएको छ। विशेष गरी स्वच्छ र हरित प्रौद्योगिकी तथा समुद्री अर्थव्यवस्थामा ध्यान केन्द्रित गर्दै सम्बन्ध अझ मजबुत गर्ने बारेमा बातचित हुने सम्भावना रहेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले पूर्व प्रधानमन्त्री एचडी देवेगौडालाई जन्मदिनको शुभकामना दिनुभएको छ। सामाजिक सञ्जालमा उहाँले एचडी देवेगौडालाई साँचो धरती पुत्र सपूत भनेर वर्णन गर्नुभएको छ। श्री शाहले किसान र ग्रामीण भारत प्रति उहाँको जीवनभरको समर्पणले देशमा अमिट छाप छोडेको बताउनु भएको छ। गृहमन्त्रीले पूर्व प्रधानमन्त्रीलाई लामो स्वस्थ र सुखी जीवनको कामना गर्नुभयो। कङ्ग्रेस नेता भीडी सतीशनले आज केरलमको मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। मुख्यमन्त्री निर्वाचित सतीशनले आज हुने शपथ ग्रहण समारोह अघि हिज 21 संसदीय युडिएफ मन्त्रीमण्डलको घोषणा गर्नुभयो। आज शपथ लिने 21 मन्त्रीहरूमध्ये 14 जना सतीशन आफै पनि पहिलो पटक मन्त्री बन्दै हुनुहुन्छ। राज्यपाल राजेन्द्र आर्लेकरलाई मन्त्रीहरूको सूची बुझाएपछि मन्त्री परिषदको घोषणा गर्नुहुँदै सतीशनले युडिएफ मन्त्रीमण्डलका सबै सदस्यहरूले सँगै शपथ लिने बताउनु भएको छ। एक ऐतिहासिक निर्णयमा शुभेन्दु अधिकारीको नेतृत्वमा रहेको पश्चिम बङ्गालको भाजपा सरकारले सरकारी नोकरीमा प्रवेशको लागि अधिकतम उमेर सीमा बढाएको छ। ग्रुप ए पदहरूमा भर्नाका लागि अधिकतम उमेर सीमा अब 41 वर्ष तोकिएको छ। ग्रुप बी पदहरूको लागि यो सीमा बढाएर 44 वर्ष गरिएको छ। ग्रुप सी र ग्रुप डी पदहरूको लागि अधिकतम उमेर सीमा अब 45 वर्ष छ। सरकारले स्पष्ट पारेको छ, जहाँ एक विशिष्ट अधिकतम उमेर सीमा पहिले नै लागू छ, उल्लेखनीय रूपमा लोक सेवा आयोगको दायरा

बाहिर पर्ने भर्नाहरू राज्य उपक्रम सरकारी कम्पनीहरू र स्थानीय स्वशासित निकायहरूका लागि सहित यो लागि अधिकतम उमेर सीमा पनि 45 वर्ष हुनेछ। यो निर्णय आधिकारिक रूपमा 11 मई 2026 लागू हुनेछ। अधिकारीहरूले यस निर्णयको उद्देश्य लाखौँ नोकरी चाहनेहरूलाई विशेष गरी वर्षौँदेखि रोकिएको भर्नाको अवधिमा आफ्नो योग्यता गुमाएकाहरूलाई नयाँ अवसर प्रदान गर्नु हो भनी बताएका छन्। सरकारले भर्ती प्रक्रियामा पारदर्शितालाई जोड दिएको छ र केन्द्र सरकारका योजनाहरूसँग राम्रो तालमेल मिलाउने वाचा गरेको छ। राज्यभरका धेरै शिक्षित युवाहरूका लागि यो निर्णयलाई जीवनरेखाको रूपमा हेरिएको छ, जसले लामो समयदेखि प्रतीक्षा गरिएका अवसरहरूको ढोका खोल्दैछ। भारतले संयुक्त अरब एमिरेट्सको बराकाह परमाणु प्लान्टमा भएको आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। विदेश मन्त्रालयले यस्ता कार्यहरू असकार्य भएको बताएको छ। भारतले संयम अपनाउन र वार्ता र कूटनीति मार्फत तनाव कम गर्न आह्वान गरेको छ। पश्चिम बङ्गीय रेलवेले तिरुवनन्तपुरम सेन्ट्रल हजरत निजामुद्दिन राजधानी एक्सप्रेसमा भएको आग लागेको घटनाको जाँच गर्न उच्च स्तरीय प्रशासनिक अनुसन्धान समिति गठन गरेको छ। मध्यप्रदेशको लुनी रिचा र विक्रमगढ आलोट स्टेसनहरूबीचको रेल यात्रीको कोच सामान कोच र जेनेरेटर कोचमा आग लागि भएको थियो। भारतीय रेलवेले समितिलाई निर्धारित समय सीमाभित्र आफ्नो अनुसन्धान पुरा गर्न निर्देशन दिएको बताएको छ। बारगढ जिल्लामा अवस्थित बारपाली ओडिसाको समृद्ध वादेज हतर्गा विरासतको लागि विशेष गरी समलोबारी सिडीहरूको लागि प्रसिद्ध छ। स्थानीय रूपमा बन्द कला भनेर चिनिने यो जटिल शिल्पमा कपास र टसर रेशमी लुगाहरूमा जटिल कलात्मक आकृतिहरू बनाउने समावेश छ। यो एक कलाको रूप हो जुन पुस्तादेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएको छ। र आइपिएल क्रिकेटमा आज हुने प्रतियोगितामा चेन्नई सुपर किङ्सले सनराइजर्स हैदराबादको सामना गर्नेछ। खेल चेन्नईमा साँझ 7:30 सुरु हुनेछ। अहिलेलाई समाचार पुरा भयो। अघिल्लो समाचार लिएर 11:05 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

न आफूले चाहेको पाउँदा अत्याधिक खुसी हुनु, न गुमाउँदा जीवनै सकिए झै दुखी हुनु, किनकि प्रकृतिको नियम नै परिवर्तन हो। जे सुरु हुन्छ त्यो एक दिन अन्त्य पनि अवश्य हुन्छ। भेट हुनु र छुटिनु जीवनको स्वाभाविक यात्रा हो। कुनै पनि कुरा सधैँ आफ्नै नियन्त्रणमा रहँदैन, समयसँगै सबै परिवर्तन भइरहन्छ। यही नै प्रकृतिको सत्य नियम हो। नमो बुद्धाय। प्रिय श्रोताहरू, हिज 17 तारिक मईदेखि अत्यन्त पवित्र सागादावा पर्व तथा पावन महिना सुरु भइसकेको छ, जुन एक महिनासम्म श्रद्धा र भक्तिभावका साथ पालन गरिन्छ। यो महिना भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणसँग जोडिएको अत्यन्तै महत्त्वपूर्ण समय मानिन्छ। यस पवित्र अवधिमा प्रार्थना गर्ने, माने मण्डलम गर्ने, गुम्बा तथा धार्मिक स्थलहरूको दर्शन गर्ने, दियो छिमी बत्ती बाल्ने, दान पुण्य गर्ने तथा दुखी बिरामी अशक्त र वृद्ध वृद्धाहरूको सेवा गर्ने कार्यलाई विशेष पुण्य मानिन्छ। सागा दावाले हामीलाई दया, करुणा, प्रेम र मानवताको बाटो अघि बढ्न प्रेरणा दिन्छ। भगवान बुद्धले भन्नुभएको छ, हजारौं खोक्रा शब्दहरू भन्दा त्यो एउटा शब्द श्रेष्ठ हुन्छ जसले मनमा शान्ति ल्याउँछ। त्यसैले यो पावन समयमा मन, वचन र कर्मलाई शुद्ध राख्दै सानो भन्दा सानो असल र पुण्य कर्म कमाएर पुण्य सञ्चय गर्ने प्रयास गर्नुहोला। हाम्रा सम्पूर्ण श्रोताहरूलाई सागा धावाको धेरै धेरै शुभकामना शुभेच्छा दिँदै आजको हलो खरसाङ आरम्भ गर्ने अनुमति पनि मैले श्रोताहरूलाई मागे। स्वीकार्नुहोस् म इशाराको स्वागत अभिवादन।

0: मन की बात है जन जन की, सभी की कुछ अपनी सी, संघर्षों के कुछ किस्से, कहानी कुछ सफलताओं की, अनकही विरासत की, उम्मीदें नए भारत की। महीने के आखिरी रविवार का रहता है इंतजार मलयाचल के आंचल से विंध्याचल के आंगन तक, ब्रह्मपुत्र के घाट से हिमालय के विस्तार तक। होती है मन की बात प्रधानमंत्री के साथ। तो सुनिए इस महीने 31 मई सुबह 11 बजे मन की बात आकाशवाणी दूरदर्शन के सभी चैनलों और प्रसार भारती के OTT प्लेटफॉर्म वेव्स पर। माननीय प्रधानमंत्री के प्रसारण के तुरंत बाद मन की बात का प्रादेशिक भाषाओं में अनुवाद आप सुन सकते हैं आकाशवाणी और दूरदर्शन से संबद्ध प्रादेशिक चैनलों पर। मन की बात के प्रादेशिक भाषाओं में अनुवाद का पुनः प्रसारण आप सुन सकते हैं रात 8 बजे आकाशवाणी और दूरदर्शन के सभी प्रादेशिक चैनलों पर। तो याद रखें रविवार 31 मई सुबह 11 बजे मन की बात।
1: त श्रोतहरु अहिले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङको बिहानीको यो रमाइलो कार्यक्रम हेलो खरसाङ। म इशाराको साथमा आज 18 तारिक मई 2026 सोमबार, आज हो इन्टरनेसनल काउन्सिल अफ म्युजियम्स अर्थात् अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस। इतिहास केवल पुस्तकका पानाहरूमा मात्र सीमित हुँदैन, हाम्रो संस्कृति परम्परा र सम्पदामा जीवित रहन्छ, जसलाई सङ्ग्रहालयले संरक्षण गरेर भविष्यसम्म पुर्याउने कार्य गर्छ। हरेक वर्ष 18 तारिक मईको दिन विश्वभरि अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस मनाइने गरिन्छ। सन् 1977 इन्टरनेसनल काउन्सिल अफ म्युजियम अर्थात् अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस मनाइने चलन भएको थियो भने यसको मुख्य उद्देश्य सङ्ग्रहालयको महत्त्वबारे जनचेतना फैलाउनु, इतिहास र संस्कृतिको संरक्षणप्रति मानिसहरूलाई प्रेरित गर्नु तथा नयाँ पुस्ताहरूलाई आफ्नो मौलिक पहिचानसँग जोड्नु हो। सङ्ग्रहालय भन्नाले केवल पुराना वस्तुहरू राखिएको स्थान मात्र बुझिँदैन, यो एउटा जीवित इतिहास नै हो जहाँ विगतका सभ्यता, संस्कृति, कला, साहित्य र विज्ञान तथा मानव जीवनका अनेकौँ महत्त्वपूर्ण पक्षहरू सुरक्षित गरिएका हुन्छन्। एउटा सङ्ग्रहालयले हामीलाई हाम्रो जरा, हाम्रो पहिचान र हाम्रो गौरवशाली इतिहाससँग परिचित गराउने कार्य गर्छ। भारत जस्तो विविध संस्कृतिले परिपूर्ण देशमा सङ्ग्रहालयको भूमिका विशेष छ। ऐतिहासिक सङ्ग्रहालयहरूले हजारौँ वर्ष पुराना सभ्यता, मूर्तिकला, ऐतिहासिक सामग्रीहरू संरक्षण गर्दै आइरहेका छन्। आजको समयमा डिजिटल प्रविधिको विकाससँगै सङ्ग्रहालयहरू पनि आकर्षक र ज्ञानमूलक बन्दै गइरहेको छ। अहिले धेरै सङ्ग्रहालयहरूले भर्चुअल प्रदर्शनी तथा डिजिटल माध्यमबाट पनि मानिसहरूलाई इतिहाससँग जोड्ने प्रयास गरिरहेको छ। यदि हामीले हाम्रो इतिहास र संस्कृतिलाई जोगाएर राखेनौँ भने भविष्यका पुस्ताले आफ्नो मौलिक पहिचान गुमाउन सक्छन्। हाम्रो सम्पदा, कला, इतिहासको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो। त भर्खरै श्रोताहरूले सुन्नुभयो आज 18 तारिक मई विश्व अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस विषयमा केही जानकारी।

श्रोताहरू, आज 18 तारिक मई विश्व एड्स भ्याक्सिन दिवस अर्थात् विश्व एड्स टिकाकरण दिवस मनाइँदैछ। यो दिवसले एचआइभी एड्स विरुद्ध प्रभावकारी खोप अर्थात् भ्याक्सिनको आवश्यकता र यसको अनुसन्धानप्रति जनचेतना फैलाउने काम गर्छ। सन् 1998 सालदेखि यो दिवस मनाउन थालेको भने यस दिवसको मुख्य उद्देश्य भनेको वैज्ञानिकहरू, स्वास्थ्यकर्मीहरू, अनुसन्धानकर्ता तथा एड्स विरुद्ध लडिरहेका सबै व्यक्तिहरूप्रति सम्मान प्रकट गर्नुका साथै मानिसहरूलाई यो रोग विषयमा सचेत बनाउनु। एचआईभी अर्थात ह्युमन इम्युनो डिफिसियन्सी भाइरसले शरीरको रोगसँग लड्ने क्षमता कमजोर बनाउँछ। यदि समयमै उपचार र सावधानी अप्नाइएन भने यसले एड्सको रूप लिन सक्छ। अहिले चिकित्सा क्षेत्रमा धेरै प्रगति भए तापनि एचआईभीको पूर्ण उपचार गर्ने खोप अझै पूर्ण रूपमा विकसित भइसकेको छैन। त्यसैले विश्वभरि वैज्ञानिकहरूले निरन्तर अनुसन्धान गरिरहेका छन्। विश्व एड्स भ्याक्सिन दिवसले हामीलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ। रोगसँग डराउनु होइन, सचेत हुनु आवश्यक छ। सही जानकारी, सुरक्षित व्यवहार, नियमित स्वास्थ्य परीक्षण र सामाजिक सहयोगले एचआईभी संक्रमित व्यक्तिहरू पनि सामान्य र सम्मानित जीवन बाँच्न सक्छन्। आजको दिनले विभेद र गलत सोच हटाएर मानवता, सहानुभूति र सहयोगको भावना फैलाउन प्रेरणा दिन्छ। समाजमा अझै पनि एचआईभी एड्स सम्बन्धी धेरै भ्रम र डरहरू पाइन्छ, तर सत्य के हो भने यो रोग सामान्य स्पर्श सँगै बस्दा वा खाँदा सर्दैन। त्यसैले संक्रमित व्यक्तिहरूप्रति माया, सम्मान र सहयोगको व्यवहार गर्नु हाम्रो जिम्मेवारी हो। अन्तमा विश्व एड्स भ्याक्सिन दिवसले हामी सबै

र स्वास्थ्यप्रति सचेत, जिम्मेदार र संवेदनशील बन्न प्रेरणा दिन्छ। विज्ञान, अनुसन्धान र मानवताको संयुक्त प्रयासले भविष्यमा एड्स मुक्त संसार निर्माण होस् भन्ने कामना गर्न चाहन्छौ। त श्रोताहरू, आज 18 तारिक मईको दिनको अर्को विशेषता पनि यहाँहरूले सुनिसक्नु भएको छ, जो रहेको थियो विश्व एड्स भ्याक्सिन दिवस। फेरि पनि अब पालो भएको छ यो अर्को फिल्मी गीतको।

त श्रोताहरूलाई केही जानकारीहरू दिँदा दिँदै फिल्म गीतहरू सुनाउँदा सुनाउँदै हलो खरसाङको अब समय अवधि पुरा भएकोले आजको अङ्कबाट म इशारा लगायत मेरो प्रसारण सहयोगी कल्पना पनि अब बिदा चाहन्छौ। हजुरहरूको दिन मङ्गलमय बितोस् शुभकामनासहित अहिलेलाई भने बिदा दिनुहोस्। नमस्ते, शुभ दिन।

पुनः स्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्ज न्यूज अन एयर एप्स अनि दार्जिलिङको एफएम 100.2 मेगाहर्जबाट सम्पूर्ण श्रोताहरूमा नमन गर्दै अब प्रस्तुत गर्न लागिरहेछौँ हाम्रो सरोकारमा आजको विषय छ सरकारी छात्रवृत्ति सुगम विद्या अध्ययन। सरकारी छात्रवृत्ति भनेको सरकारले विद्यार्थीहरूलाई अध्ययन गर्न आर्थिक सहयोग प्रदान गर्ने व्यवस्था हो। आर्थिक अवस्था कमजोर भएका साथै राम्रो अङ्क ल्याएर उत्तीर्ण भएका तथा पछाडिएका वर्गहरूका विद्यार्थीहरूका लागि शिक्षा हासिल गर्नका निम्ति छात्रवृत्ति ठूलो भूमिका ओगटेको छ। यसले विद्यार्थीलाई सहज रूपमा अध्ययन गर्न प्रेरणा दिदछ। त श्रोताहरू यस जानकारीलाई अघि बढाउने नै छौँ, तर अहिलेलाई भने यो साङ्गीतिक विराम।

विभिन्न श्रेणीका विद्यार्थीहरूका लागि सरकारले छात्रवृत्ति उपलब्ध गराउँदै आइरहेको छ। विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीले आफ्नो योग्यता र आवश्यकता अनुसार छात्रवृत्ति पाउन सक्छन्। विशेष गरी दलित जनजाति, महिला, शारीरिक रूपले दुर्बल भएका तथा खोज स्थानमा बसोबासो गर्ने विद्यार्थीहरूलाई यस सुविधाको विशेष प्राथमिकता दिइनेछ।

श्रोताले आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ हाम्रो सरकार अन्तर्गत सरकारी राज छात्रवृत्ति सुगम विद्या अध्ययन विषय केही जानकारीहरू। सरकारी छात्रवृत्तिको मुख्य उद्देश्य सबैलाई शिक्षाको अवसर प्रदान गर्नु हो। धेरै विद्यार्थीहरू आर्थिक अवस्थाको कमीले गर्दा पढाइ बिचैमा छोड्नुपर्छ अनि भनेको जस्तो पढाइ गर्न पाउँदैनन्। यस्तो अवस्थामा छात्रवृत्तिले उनीहरूको पढाइमा निरन्तरता दिन ठूलो मद्दत पुर्याउँदछ। यसबाट विद्यार्थीहरूको आत्मविश्वास बढ्दछ र उनीहरू भविष्यमा सफल व्यक्ति बन्न प्रेरित हुन्छन्।

छात्रवृत्तिले शिक्षाका देशका शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। शिक्षित नागरिकले देशको विकासमा अहम भूमिका निभाउन सक्छन् श्रोताहरू। त्यसैले सरकारले छात्रवृत्ति कार्यक्रमलाई अझ प्रभावकारी र पारदर्शी बनाउन अति आवश्यक छ।

सरकारी छात्रवृत्ति सुगम विद्या अध्ययनको महत्वपूर्ण माध्यम हो। यसले गर्दा निम्न वर्ग तथा मेहनती विद्यार्थीहरूलाई सपना पूर्ण गर्ने अवसर प्राप्त हुँदछ र शिक्षाको उज्यालो सबैसम्म फैलाउनमा मद्दत गर्दछ यस विषयले। आज श्रोताले सुन्दै हुनुहुन्थ्यो सरकारी छात्रवृत्ति सुगम विद्या अध्ययन विषय केही जानकारीहरू।

श्रोताले अहिले सुन्दै हुनुहुन्छ स्वर माधुरी अन्तर्गत आधुनिक गीतहरू विभिन्न कलाकारहरूको स्वरमा। यसै क्रममा अब गुन्जनी आवाज हो रमला राईको।

हवस् त श्रोता र यस गीतको अन्त साथै अहिलेलाई स्वर माधुरी कार्यक्रम यतिमा नै पुरा गरिन्छ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ बङ्गला सङ्गीतको कार्यक्रममा रविन्द्र सङ्गीतहरू।

श्रोता, यदि तपाईले भर्खरै रेडियो ट्युन गर्नुभएको हो भने हो आकाशवाणी खरसाङको कार्यक्रम तपाईको अनुरोधमा सुन्दै हुनुहुन्छ। एफएम 103.5 मेगाहर्ज, न्यूज अन एयर एप दार्जिलिङको एफएम 100.2 मेगाहर्जमा। यसै क्रमलाई अघि बढाउँदै अब सुनाउँदैछौँ कार्यक्रमको यो अघिल्लो गीत, कवि खुसी कवि गम फिल्मबाट गुन्जरी आवाज हो अल्का याग्निक अनि सोनु निगमको। यस गीतलाई अनुरोध लेखी पठाउने श्रोताहरू हुनुहुन्छ रायगढ़बाट अक्रम नूरजहाँ, डब्लू वसीम वलीउल्ला, राजनाथ गाउँबाट याकुब युसुफ, इमरान र इफरान रेल रोड रायगढ़बाट रेशमा तिवारी, सोनम आदिवा तिवारी त उहाँका धेरै धेरै साथीहरू। छत्तीसगढ़ डोंगरा गाउँबाट राष्ट्रपाल गजबी, राधिका अनिष्का तन्मय तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू। चित्रे बस्ती खरसाङबाट साहिल देवान, अनुराग, दीपिका, प्रियंका अनि शान्त तामाङ। जतुका किशनपुरबाट आलम दिलकस, सबना रिजवान, इमरान आलम, सबना चाँदनीना। सिराजपुर गणेशपुरबाट हिना कैसर, वकिल राही, फिरोज आलम र नाज परवीन। गढिया मौजे उस्तुबाट प्रदीप कुमार, आशिष कुन्दन, करिना कुमारी, पूजा कुमारी, आरती कुमारी र सुनिता कुमारी। कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई, अमित राई, उषा राई, ह्याप्पी राई। नौवदा गाजीपुरबाट प्रतीक राई, रोशनी, प्राञ्जल तथा उहाँहरूका धेरै धेरै साथीहरू। पूर्वतोला वर्धमानबाट अभिजित प्रसाद तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू। त स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो गीत, कवि खुसी कवि गम फिल्मबाट गुन्जने आवाज अल्का याग्निक अनि सोनु निगम।

राज पेलेस माउतनगर उत्तर प्रदेशबाट राजेश कुमार शर्मा, प्रीति वर्मा, कार्तिक आर्यन वर्मा। शिव मन्दिर हकीकतपुरा माउबाट मुन्ना भाइ स्वर्णकर, पिङ्की स्वर्णकर, आर्यन कृष्ण अनि पिहुस स्वर्णकर। बढी खञ्जरपुर भागलपुरबाट गुल्फराज, समा आरा, जमालुद्दिन। शाह मार्केटबाट सिटिजन मास्टर हुसेन, मास्टर डीएन सिंह रोड भागलपुरबाट अफरोज बरकत सबाद र उहाँहरूका अन्य धेरै धेरै साथीहरू। मेहरनगर उमेरखण्ड महाराष्ट्रबाट अभिजित गहानकर, सरिता सिद्धान्त, प्रिन्स अर्जुन र टुकटुक। आकर हाइट्स बहादुराबाट वैशाली शैलेश गहनकर, सुमित ध्वनि र प्रिन्स गहनकर। काठमाडौँबाट सरोज दत्त, चन्द्रदत्त, अवनीश, आशिष, तरुण रञ्जन र बेबी विदिता। राजविराज नेपालबाट श्याम कुमार, हक्कु, तारा देवी, रञ्जन, कल्पना राई, सुन्निमा, पिङ्की, खुसबु, श्रुति, पूजा, पूर्णिमा हक्कु र सुन्निमा हक्कु। मेन रोड राजविराज नेपालबाट मोहम्मद अतिउलार, जिनत जहाँ, सोनी परवीन तथा इम्तिहाज आलम। सर्लाई सोकना नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी, राहुल कुमार शर्मा, वन्दना कुमारी, प्रियङ्का कुमारी तथा समस्त शर्मा परिवारहरू। त स्वीकार कार्यक्रमको यो अन्तिम गीत तिहारको अनुरोधमा हम तुम फिल्मबाट गुन्जनी आवाज हो अल्का याग्निक अनि बाबुल सुप्रियोको।

हवस् श्रोता र यस गीतको अन्त साथै लैला फर्मासी फिल्मित कार्यक्रम तपाईँको अनुरोधमा यतिमा नै पुरा गरिन्छ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ।

0: Sunhoz. प्रधानमन्त्री नरेन्द्र मोदी नर्वेको ओस्लो पुग्नुभएको छ। यस भ्रमणमा भारत र नर्वे बीचको द्विपक्षीय वार्ता र तेस्रो भारत नर्डिक शिखर सम्मेलन समावेश छ। यस भ्रमणले भारतको नर्डिक देशहरूसँगको सम्बन्धलाई गति दिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारत आज निवेश, नवीनता र विनिर्माणका लागि विश्वको सबैभन्दा आकर्षक गन्तव्यहरूमध्ये एक हो। स्वीडेनको दुई दिने भ्रमणका क्रममा उहाँले गोथेनबर्गमा युरोपियन उद्योग गोलमेज सम्मेलनलाई सम्बोधन गर्नुभयो। उहाँले देशमा सबै कम्पनीका लागि अवसर रहेको बताउँदै आगामी वर्षहरूमा भारतको प्रमुख परियोजनाहरूमा उनीहरूलाई समावेश गर्नका लागि संस्थागत प्रणाली सहित विभिन्न कदमहरू चाल्न सकिने आश्वासन दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, भारतले विगत 12 वर्षदेखि सुधार, प्रदर्शन र रूपान्तरणको मूल मन्त्रमा काम गरिरहेको छ। उहाँले भन्नुभयो, भारतको सुधार एक्सप्रेस पूर्ण गतिमा चलिरहेको छ। श्री मोदीले स्वीडेनी कम्पनीहरूलाई उत्पादन हरित हाइड्रोजन मिशन, स्वच्छ ऊर्जा र अन्य क्षेत्रहरूमा आफ्नो उपस्थिति बढाउन आग्रह गर्नुभयो। टेलिकम र डिजिटल पूर्वाधार सहित 5 व्यापक क्षेत्रहरूमा सम्भावनाहरू सूचीबद्ध गर्दै प्रधानमन्त्रीले भन्नुभयो, यसले भारतलाई विश्वव्यापी अनुसन्धान र विकास केन्द्र बनाउन मद्दत गर्न सक्छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले पूर्व प्रधानमन्त्री एसडी देवेगौड़ालाई उनको जन्मदिनमा शुभकामना दिनुभयो। राधाकृष्णनले सामाजिक सञ्जालमा पोस्ट गर्दै भन्नुभयो, देवेगौड़ा एक अनुभवी राजनीतिक र सम्मानित सांसद हुन्। यसको साथमा उपराष्ट्रपतिले आफ्नो वर्षको सेवाकालमा सार्वजनिक जीवन र राष्ट्रका लागि महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। गृहमन्त्री अमित शाहले आज रायपुरमा 112 नम्बरको आपतकालीन सेवाका लागि 400 नयाँ अत्याधुनिक सवारी साधनहरूलाई हरियो झण्डा देखाउनुभयो। छत्तीसगढमा पहिले यो सुविधा 16 जिल्लामा उपलब्ध थियो, अहिले 33 जिल्लामा उपलब्ध छ। कार्यक्रममा छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव साई, विधानसभाका अध्यक्ष डाक्टर रमन सिंह र उपमुख्यमन्त्री विजय शर्मा पनि उपस्थित थिए। कार्यक्रमपछि गृहमन्त्री बस्तर जानुभयो, जहाँ उहाँले नेतानार गाउँमा सीआरपीएफको शिविर परिसरमा स्थापित जनसुविधा केन्द्रको उद्घाटन गर्नुहुनेछ। यो सेन्टर विस्तारै दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले सरकारी तथा डिजिटल सेवाहरू सजिलै प्राप्त गर्न सक्नेछन्। श्री शाह आज अमर वाटिकामा शहीदहरूलाई श्रद्धाञ्जली दिन जगदलपुर जानुहुनेछ। उहाँले जगदलपुर स्थित बादल एकेडेमीमा शहीदका आफन्त, सुरक्षाकर्मी, नक्सल हिंसा पीडित र स्थानीय समुदायका प्रतिनिधिसँग अन्त्यक्रिया गर्नुहुनेछ। यसै साँझ उहाँ लोक सांस्कृतिक कार्यक्रम बस्तर के संगमा पनि सहभागी हुनुहुनेछ। यस्तै भोलि गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय क्षेत्रीय परिषदको 26 बैठक जगदलपुरमा बस्नेछ। बैठकमा छत्तीसगढ, मध्यप्रदेश, उत्तर प्रदेश र उत्तराखण्डका मुख्यमन्त्रीको सहभागिता रहनेछ। उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लामा आज बिहान भएको सवारी दुर्घटनामा 9 जनाको मृत्यु भएको छ। ट्रक अगाडिबाट आउँदै गरेको भ्यानसँग ठोकिँदा दुर्घटना भएको हो। भ्यानमा 2 महिला सहित 10 जना सवार थिए। जिल्ला मुख्यालयबाट 40 किलोमिटर टाढा पर्ने पिलेवित बस्ती राजमार्गको अदालिसपुर गाउँ नजिकै सो दुर्घटना भएको हो। पुलिस घटनास्थलमा पुगेर घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरेको थियो। ठक्करपछि ट्रक चालक फरार रहेका छन्। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले उत्तर प्रदेशको लखिमपुर खिरीमा भएको दुर्घटनामा परि ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले प्रत्येक मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येकका परिवारलाई 2 लाख र घाइतेहरूलाई 50,000 क्षतिपूर्ति दिने घोषणा गर्नुभयो। यसको साथमा उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। केरलममा काङ्ग्रेसका वरिष्ठ नेता विडी सतीशनको नेतृत्वमा नयाँ युडिएफ सरकारले आज तिरुवनन्तपुरममा शपथ ग्रहण गर्यो। नवनियुक्त मन्त्रीहरूलाई राज्यपाल राजेन्द्र विश्वनाथ अलेकरले पद तथा गोपनीयताको शपथ गराउनुभयो। एक सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, केन्द्र सरकारले केरलमको नयाँ सरकारलाई राज्यका जनताको आकांक्षाहरू पूरा गर्न हरसम्भव सहयोगको आश्वासन दिन्छ। यसको साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: Singing on a link at somewhere, Cajan Jim Lincani, Tiri, Pedro, Newton, Jet and Upjum, Rani, Meta, Pendashiva Sagata, Say Ni, Tajaki Tumba Tubula, Tuji Chimber, Jinra, Ranja Nangwachitan, Labardu, Shiji, Pemayunki, Shindu, Tajer Zimbe, Tujin, Utsu Zimber, Son Zang, Kashan Lundi Kani, Lingia Summer, Zaji, Tujin, Tiri, Langdorki, Shambin, Changsim, Ki Gone, Geza, Kama, Brutup, Nangyo, Rindu, Sundu, Tanche, Tirinji, and the Pugalundi Lerim Kajan Sinshuji, and the Lerim Kanyungu, Ki, Chazu Chitan, Kamangani, Chazu Niva Partu, Tiung Kamangu, Ringer, and Kashanki F. Migos, Gatan Jumisum, Tanga, Dolingi F.

Oh,

आकाशवाणीको एफएम 103.5 मेगाहर्जमा तपाईँहरूले सुन्दै हुनुहुन्छ नेपाली प्रसारण सेवा। अब प्रस्तुत गर्न लागिरहेछौ लोक तथा आधुनिक गीत। त आउनुहोस् प्रथममा सुनौ बिरेन खातीका स्वरमा यो आधुनिक गीत, शब्द तथा सङ्गीत कलाकार स्वयंको।

0: मा 112 नम्बरको आपतकालीन सेवाका लागि 4,000 नयाँ अत्याधुनिक सवारी साधनहरू तथा फोरेन्सिक मोबाइल भ्यानलाई हरियो झण्डा देखाउनुभयो। छत्तिसगढमा पहिले यो सुविधा 16 जिल्लामा उपलब्ध थियो, अहिले 33 जिल्लामा उपलब्ध छ।
1: आपातकालीन सेवा डायल 112 अभी तक छत्तीसगढ़ के सिर्फ 16 जिलों में उपलब्ध थी, लेकिन अब राज्य सरकार ने इस सेवा का विस्तार सभी 33 जिलों में कर दिया है। सुरक्षा मानकों और सहायता क्षमता को और मजबूत करने के लिए डायल 112 सेवा में आर्टिफिशियल इंटेलिजेंस आधारित स्थान पहचान तकनीक को जोड़ा गया है, जिससे संकट में फंसे व्यक्ति की वास्तविक भौगोलिक स्थिति का सटीक पता लगाया जा सके। महिला सुरक्षा को प्राथमिकता देते हुए इस व्यवस्था में पैनिक बटन और विशेष निगरानी सुविधाएं भी जोड़ी गई हैं। विकल्प शुक्ला, आकाशवाणी समाचार, रायपुर।
0: कार्यक्रममा छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव साय, विधानसभाका अध्यक्ष डाक्टर रमन सिंह र उपमुख्यमन्त्री विजय शर्मा पनि उपस्थित थिए। कार्यक्रमपछि गृहमन्त्री बस्तर जानुभयो र जहाँ उहाँले नेतानार गाउँमा सीआरपीएफको शिविर परिसरमा स्थापित जनसुविधा केन्द्रको उद्घाटन गर्नुहुनेछ। यो सेन्टर विस्तारै दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले सरकारी तथा डिजिटल सेवाहरू सजिलै प्राप्त गर्न सक्नेछन्। श्री शाह आज अमर वाटिकामा शहीदहरूलाई श्रद्धाञ्जली दिन जगदलपुर जानुहुनेछ। उहाँले जगदलपुर स्थित बादल अकाडेमीमा शहीदका आफन्त, सुरक्षाकर्मी, नक्सल हिंसा पीडित र स्थानीय समुदायका प्रतिनिधिसँग अन्तर्क्रिया गर्नुहुनेछ। यस्तै साँझ उहाँ लोक सांस्कृतिक कार्यक्रम बस्तर केसङमा पनि सहभागी हुनुहुनेछ। यस्तै भोलि गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय क्षेत्रीय परिषदको 26 बैठक जगदलपुरमा बस्नेछ। बैठकमा छत्तिसगढ, मध्यप्रदेश, उत्तर प्रदेश र उत्तराखण्डका मुख्यमन्त्रीको सहभागिता रहनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जानका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: रक्षा मन्त्री राजनाथ सिंह दक्षिण कोरिया र भियतनाम भ्रमणमा जानुभएको छ। सोसियल मिडिया पोस्ट गर्दै श्री सिंहले द्विपक्षीय सम्बन्धलाई अझ विस्तार गर्न दुई एसियाली देशहरूको भ्रमण गर्न आफू उत्सुक रहेको बताउनुभयो। उहाँले भन्नुभयो भ्रमणको मुख्य उद्देश्य रणनीतिक सैन्य सहयोग, रक्षा औद्योगिक साझेदारी र समुद्री सहयोगलाई बढावा दिनु र हिन्द प्रशान्त क्षेत्रमा शान्ति र स्थिरतालाई बढावा दिनु हो। भियतनाम भ्रमणको क्रममा सिंहले भियतनामका राष्ट्रिय रक्षा मन्त्री जनरल फान वान जियाङसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। श्री सिंहको भ्रमण भियतनामका पूर्व राष्ट्रपति हो ची मिन्हको 136 जन्म जयन्तीको अवसरमा हुन लागेको हो। दक्षिण कोरियामा रक्षा मन्त्रीले दक्षिण कोरियाका रक्षा मन्त्री आन ग्युवाकसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। दुवै मन्त्रीहरूले दुई देशहरूबीच रक्षा सहयोगको समीक्षा गर्नुहुनेछ र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउनका लागि नयाँ पहलहरूको खोजी गर्नुहुनेछ। दुवै नेताले आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरूमा पनि विचार आदान प्रदान गर्नुहुनेछ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले विश्वव्यापी चुनौती र अनिश्चितताका बावजुद भारत तीव्र गतिमा वृद्धि गरिरहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा भारत व्यापार महोत्सवको वेबसाइटको लन्च गर्दै श्री गोयलले भन्नुभयो, अगाडि बढ्ने उत्साह कहिल्यै कम हुनु हुँदैन र सबैले अथक परिश्रम गरिरहनु पर्दछ। उहाँले भन्नुभयो, विकसित भारत 2047 लक्ष्य हासिल गर्ने भारतको उद्योग, व्यापारिक समुदाय र जनताको भावना यति बलियो छ कि विश्वको कुनै पनि शक्तिले भारतलाई रोक्न सक्दैन। केन्द्रीय पत्तन पोत परिवहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले अन्तर्राष्ट्रिय महिला समुद्री दिवसको अवसरमा महिला नाविकहरूको अदम्य साहसलाई सलाम गर्नुभएको छ। सोसियल मिडियामा पोस्ट गर्दै श्री सोनोवालले नीतिगत सुधारका कारण भारतमा महिला नाविकहरूको संख्या निरन्तर बढिरहेको बताउनुभयो। नारी शक्तिले देशको विकास र विश्वव्यापी समुद्री क्षेत्रलाई उज्यालो समावेशी भविष्यतर्फ जोड्याइरहेको उहाँले बताउनुभयो। उत्तर प्रदेशको

0: गर्नुभयो। एक सोसियल मीडिया पोस्टमा राष्ट्रपतिले यस दुर्घटनामा आफ्नो प्रियजन गुमाएका परिवारजनहरूप्रति समवेदना व्यक्त गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा परिज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले प्रत्येक मृतकको परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येकको परिवारलाई 2,00,000 र घाइतेहरूलाई 50,000 क्षतिपूर्ति दिने घोषणा गर्नुभयो। यसको साथमा उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। पश्चिम बङ्गाल सरकार मन्त्रीमण्डलले राज्य सरकार, विभिन्न सरकारी बोर्ड, संस्थान र अन्य सरकारी सहायता प्राप्त निकाय र विद्यालयका कर्मचारीहरूका लागि 7 वेतन आयोग गठनको लागि सैद्धान्तिक स्वीकृति दिएको छ। मन्त्री परिषदले आज एक महत्त्वपूर्ण निर्णयमा राज्य सरकारको सूचना तथा सांस्कृतिक मामला विभाग तथा अल्पसंख्यक र मद्रासाका विभिन्न प्रत्यक्ष लाभ स्थानान्तरण आगामी जुन महिनाको पहिलो दिनदेखि रोक्न सैद्धान्तिक स्वीकृति दिएको छ। यी विभागहरू अन्तर्गतका छात्रवृत्ति योजनाहरू जारी रहनेछन्। राज्य सरकारले महिलाका लागि छोटो तथा लामो दूरीको निशुल्क यातायात सुविधालाई पनि स्वीकृति दिएको छ। 1 जुनदेखि राज्यका महिलाहरूका लागि अन्नपूर्ण योजना सुरु हुनेछ, जस अन्तर्गत 3,000 रुपियाँ प्रत्यक्ष लाभ स्थानान्तरणको माध्यमबाट हस्तान्तरण गरिनेछ। कलकत्ता उच्च अदालतको फैसलापछि राज्य सरकारले बङ्गालका लागि अन्य पछाडिएको वर्गको नयाँ सूची तयार गर्नेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको अध्यक्षतामा आज राज्य सचिवालय नवन्नमा मन्त्री परिषद बैठक बसिएको छ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले सार्वजनिक परिवहन र इन्धन संरक्षणलाई बढावा दिन मेरा भारत मेरा योगदान अभियानको एक भागको रूपमा आज मेट्रो यात्रा गर्नुभयो। पत्रकारहरूसँग कुरा गर्दै उहाँले सबैलाई सार्वजनिक यातायातको अधिकतम प्रयोग गर्न अपिल गर्नुभयो। श्रीमती गुप्ताले भन्नुभयो, सरकारले सार्वजनिक यातायातमा कुनै पनि असुविधा रोक्न र अन्तिम माइल सम्पर्कमा सुधार सुनिश्चित गर्न सबै प्रयास गरिरहेका छन्। केरलममा काङ्ग्रेसका वरिष्ठ नेता भीडी सतीशनको नेतृत्वमा नयाँ युडीएफ सरकारले आज तिरुवनन्तपुरममा शपथ ग्रहण गरेको छ। नवनियुक्त मन्त्रीहरूलाई राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले पद तथा गोपनीयताको शपथ गराउनुभयो। नयाँ सरकारमा रहेका वरिष्ठ नेताहरूमा पूर्व विपक्षी दल केपिसिसीका पूर्व अध्यक्ष रमेश चेन्निथला, केपिसिसीका वर्तमान अध्यक्ष सोनी जोसेफ सामेल छन्। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले भीडी सतीशनलाई बधाई दिनुभएको छ। एक सोसियल मीडिया पोस्टमा श्री मोदीले भन्नुभयो, केन्द्र सरकारले केरलमको नयाँ सरकारलाई राज्यका जनताको आकांक्षाहरू पूरा गर्न हर सम्भव सहयोगको आश्वासन दिन्छ। चीनको ग्वान्सी क्षेत्रमा आज बिहान गएको 5.2 तीव्रताको भूकम्पमा परी 2 जनाको मृत्यु हुनका साथै अन्य 4 जना घाइते भएका छन्। लिउजौ सहरबाट 7,000 भन्दा अधिक मानिसहरूलाई उद्धार गरिएको छ। लिउजिउ र वरपरका क्षेत्रमा सड़क र रेल सेवा अवरुद्ध भएको छ। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद बीच आज साँझ 7:30 प्रतिस्पर्धा हुँदैछ। उक्त खेल हैदराबादको एमए चिदम्बरम स्टेडियममा हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी नर्वेको ओस्लो पुग्नु भएको छ। यस भ्रमणमा भारत र नर्वे बीचको द्विपक्षीय वार्ता र तेस्रो भारत नर्डिक शिखर सम्मेलन समावेश छ। गृह एवं सहकारिता मन्त्री अमित शाहले आज छत्तिसगढको राजधानी रायपुरमा आयोजित एक राज्यस्तरीय कार्यक्रममा 112 नम्बरको आपतकालीन सेवा र आधुनिक फोरेन्सिक मोबाइल भ्यानलाई झण्डा देखाएर उद्घाटन गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंह दक्षिण कोरिया र भियतनाम भ्रमणमा जानुभएको छ। पश्चिम बङ्गाल सरकारको मन्त्रीमण्डलले 7 वेतन आयोग गठनको लागि सैद्धान्तिक स्वीकृति दिएको छ र केरलममा काङ्ग्रेसका वरिष्ठ नेता भीडी सतीशनको नेतृत्व नयाँ युडीएफ सरकारले आज तिरुवनन्तपुरममा शपथ ग्रहण गर्यो। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक भूपेन्द्र शर्मा। विषय छ भारत नेदरल्यान्ड सम्बन्धमा प्रगति, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले 15 मईदेखि 17 मई 2026 नेदरल्यान्ड्सको भ्रमण गर्नुभयो। प्रधानमन्त्रीको नेदरल्यान्ड्सको यो दोस्रो भ्रमण हो। यसअघि प्रधानमन्त्री मोदीले वर्ष 2017 नेदरल्यान्डको भ्रमण गर्नुभएको थियो। यो भ्रमण दुई देशमाझ द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण मोडमा भएको छ। विगत केही वर्षहरूमा व्यापार, लगानी र जल

0: कृषि र स्वास्थ्यका साथै आम नागरिक बीचको सम्बन्धका परम्परागत क्षेत्रहरू जल कृषि र स्वास्थ्यका क्षेत्रहरूमा भारत नेदरल्यान्ड साझेदारी निकै गहिरो भएको छ। हालैका वर्षहरूमा प्रविधि नवीनता रक्षा सुरक्षा नवीकरणीय ऊर्जा शिक्षा र समुद्री क्षेत्रमा सहयोग विस्तार भएको छ। दुवै पक्षले हालै सेमिकन्डक्टर र क्रिटिकल इमर्जिङ टेक्नोलोजीमा एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। भारतका शीर्ष टेक्नोलोजी संस्थानहरू जस्तै आइआइटी र नेदरल्यान्डका संस्थानहरू उद्योगद्वारा समर्थित संस्थानहरूबीच स्थानगत सहकार्य पनि छ। नेदरल्यान्ड्स युरोपियन युनियनको सबैभन्दा ठूलो लगानीकर्ता हो र भारतमा समग्रमा चौथो ठूलो लगानीकर्ता हो, जसको कुल लगानी मात्र 55 अरब डलर भन्दा बढी छ। विशेष गरी निर्यातको लागि युरोपियन युनियनमा भारतको सबैभन्दा ठूलो व्यापार साझेदारहरूमध्ये नेदरल्यान्ड एक हो। नेदरल्यान्ड्स भारतीय निर्यातको तेस्रो ठूलो गन्तव्य हो। प्रधानमन्त्री नरेन्द्र मोदीलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो। उहाँलाई स्वागत गर्न डच सङ्गीतकारहरूले शास्त्रीय भारतीय सङ्गीत प्रस्तुत गरेका थिए भने भारतीय समुदायका सदस्यहरूले उहाँको स्वागत गर्न गर्व नृत्य प्रस्तुत गरेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदी हेगमा आयोजित भारतीय समुदायको स्वागत समारोहमा सहभागी हुनुभयो। नेदरल्यान्ड्स स्थित भारतीय डायस्पोरा र भारतका मित्रहरूको ठूलो भेलाले उहाँलाई न्यानो स्वागत गर्यो। सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले उत्साहजनक र न्यानो स्वागतका लागि प्रशंसा व्यक्त गर्नुभयो। उहाँले डच समाजमा भारतीय डायस्पोराको योगदान र भारत र नेदरल्यान्ड बीच मित्रताको जीवित सेतुको रूपमा काम गरेकोमा प्रशंसा गर्नुभयो। उहाँले भारतसँग सुरिनामी हिन्दुस्तानी समुदायको गहिरो र स्थायी ऐतिहासिक सम्बन्धको पनि स्मरण गर्नुभयो र उनीहरूको समृद्ध सांस्कृतिक विरासतलाई पुस्तौँदेखि संरक्षण र उत्सव मनाउन उनीहरूको प्रयासको प्रशंसा गर्नुभयो। प्रधानमन्त्री मोदीले प्रकाश पार्नुभयो कि प्रौद्योगिकी क्षेत्रमा ठूलो सङ्ख्यामा भारतीय पेसेवारहरू र डच विश्वविद्यालयमा भारतीय विद्यार्थीहरूको बढ्दो सङ्ख्या, विशेष गरी नवीनता सञ्चालित क्षेत्रहरूमा दुई देशहरू बीचको समकालीन साझेदारीलाई बलियो बनाइरहेको छ। उहाँले खेलकुद सम्बन्धहरू, विशेष गरी क्रिकेट र हकीले दुई देश बीचको जनस्तरको घनिष्ठ सम्बन्धमा नयाँ जीवन्तता ल्याइरहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री मोदीले नेदरल्यान्डसँग द्विपक्षीय सहयोग निरन्तर विस्तार भइरहेको र प्राविधिक र नवीनता प्रमुख क्षेत्रका रूपमा देखा परेको बताउनुभयो। उहाँले दुई देशहरू बीचको बलियो र बढ्दो व्यापार र आर्थिक सम्बन्धलाई जोड दिनुभयो। नेदरल्यान्ड्स युरोपमा भारतको सबैभन्दा ठूलो निर्यात गन्तव्यहरूमध्ये एक हो। उहाँले भन्नुभयो, भारत युरोपियन युनियन स्वतन्त्र व्यापार सम्झौताले दुवै पक्षका लागि नयाँ अवसरहरू खोल्नेछ। प्रधानमन्त्रीले 2047 सम्ममा विकसित देश विकसित भारत बनाउनका लागि भारतमा भइरहेको विकास र प्रगतिको बारेमा प्रकाश पार्नुभयो। उहाँले पूर्वाधार निर्माण, स्वच्छ ऊर्जा र डिजिटल प्रणालीमा व्यापक प्रगतिको माध्यमबाट भारतमा चलिरहेको रूपान्तरणको मात्रा र गतिलाई उल्लेख गर्नुभयो। उहाँले जोड दिनुहुँदै भन्नुभयो, भारतले आत्मविश्वासको साथ आफ्नो भविष्य निर्माण गरिरहेको छ, जबकि विश्वव्यापी वृद्धि र समृद्धिमा योगदान पुर्याइरहेको छ। प्रधानमन्त्री मोदीले भारत सरकार विदेशमा बस्ने प्रत्येक भारतीयको पछाडि दृढतापूर्वक उभिएको र उनीहरूको कल्याणको लागि प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नेदरल्यान्ड्समा आफ्नो अनुभवको लाभ उठाउँदै विकसित भारत यात्रामा सक्रिय योगदान दिन आह्वान पनि गर्नुभयो। युरोपको मुख्य भूमि नेदरल्यान्ड्समा भारतीय मूलका मानिस सबैभन्दा ठूलो संख्या रहेको छ, जसमा सुरिनामी हिन्दुस्तानी समुदायका लगभग 2 लाख सदस्यहरू समावेश छन्। यस सन्दर्भमा उहाँले चौथो पुस्तादेखि छैठौं पुस्तासम्म सुरिनामी हिन्दुस्तानी डायस्पोराका लागि ओसीआई योग्यतामा उदारीकरणमाथि प्रकाश पार्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले हेग स्थित राजदरबारमा राजा विलियम अलेक्जेन्डर र महारानी म्याक्सिमासित भेट गर्नुभयो। उनीहरूबीच भारत र नेदरल्यान्ड बीचको बढ्दो साझेदारीबारे छलफल भएको थियो। श्री मोदीले नेदरल्यान्डका प्रधानमन्त्री रब जेनेटसित प्रतिनिधिमण्डल स्तरको वार्ता गर्नुभयो। उहाँले भन्नुभयो, भारतले नेदरल्यान्ड्सलाई आफ्नो सबैभन्दा महत्त्वपूर्ण साझेदारको रूपमा हेर्छ। यो भारतको शीर्ष 5 लगानीकर्ताहरूमध्ये एक।
1: श्रोता, हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब केही क्षण मनोरञ्जन गरौँ फिल्म गीतहरूबाट। त आउनुहोस्, प्रथम सुनौँ अल्का याग्निक अनि शानको युगल स्वरमा कल हो ना हो फिल्मको यो गीत।

0: श्रोताले यति जेल सुन्दै हुनुहुन्थ्यो फिल्म गीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। आसामका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो आवास र सहरी मामला विभागको समीक्षा बैठकमा विभिन्न विकास योजनाहरू र कार्यक्रमहरूको प्रगतिको समीक्षा गर्नुभयो। बैठकमा गुवाहाटी नगर निगम, गुवाहाटी महानगर विकास प्राधिकरण, गुवाहाटी जल बोर्ड र अमृत मिशन सहित विभिन्न संस्थाहरूद्वारा सञ्चालित परियोजनाहरूको विस्तृत समीक्षा गरिएको थियो। मुख्यमन्त्रीले सहरी पूर्वाधार, खानेपानी आपूर्ति, सड़क र नागरिक सुविधाहरूसँग सम्बन्धित कार्यहरूको प्रगति बारेमा जानकारी लिनुभयो। बैठकमा विकास योजनाको समयमै प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित अधिकारी

लाई निर्देशन दिएको थियो। मुख्यमन्त्रीले भन्नुभयो सरकार गुवाहाटी शहरको समग्र विकास र नागरिक सुविधाहरूमा सुधार गर्न प्रतिबद्ध छ। आसामको नगाउँ जिल्लाको कोलियाबोर क्षेत्रका एक विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाएर राज्यको गौरव बढाउनेछन्। नासासँग सम्बन्धित प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलनका लागि कक्षा आठमा अध्ययनरत जोनक ज्योति बोर्दोलोई छनौट भएका छन्। डिसेम्बरको अन्तिम साता हुने सम्मेलनमा बोर्दोलोई सहभागी हुने भएका छन्। सम्मेलनका क्रममा उनले प्रसिद्ध अन्तरिक्ष यात्री डाक्टर डन थोमससँग अन्तर्क्रिया गर्ने अवसर पनि प्राप्त गर्ने। सम्मेलनमा जोनक ज्योतिले अन्तरिक्ष विज्ञान सम्बन्धी परियोजना पनि प्रस्तुत गर्नेछन्। विज्ञान शिक्षक जतिन बोराले उनको तयारीमा महत्वपूर्ण भूमिका खेलेका छन्, जसको निर्देशनमा विद्यार्थीले यो सफलता हासिल गरेका छन्। सम्मेलनका लागि भारतभरबाट 17 विद्यार्थी छानिएका छन्, जसमध्ये बोर्दोलोई आसामका एकमात्र विद्यार्थी हुन्। विज्ञान र नवप्रवर्तनमा विद्यार्थीको रुचि सुरुदेखि नै रहेको र यो अवसरले उसको शैक्षिक भविष्यलाई नयाँ दिशा दिने विद्यालय प्रशासनको भनाइ छ। आसामको चराइदेव जिल्लाको टेङ्गापुखुरी धामधुली गाउँमा आज बिहानै भीषण आगलागी भएको छ। आगलागीमा परि एक आवासीय घर जलेर खरानी भएको छ। स्थानीयवासीले आगो नियन्त्रणका लागि सक्दो प्रयास गरे पनि भीषण आगलागीको कारण घरलाई बचाउन सकेन। घटनाको सूचना पाउने बित्तिकै वरपरका मानिसहरू घटनास्थलमा भेला भए र राहत कार्यमा सहयोग गरे। यसैबीच घटनाको जानकारी पाउन साथ क्षेत्रीय विधायक सूरज दिनहिगिया पनि घटनास्थलमा पुगेर स्थितिको जायजा लिएका छन्। उनले प्रभावित परिवारलाई भेटे र हर सम्भव सहयोगको आश्वासन दिए। आगलागीको कारण खुल्न सकेको छैन। यस विषयमा स्थानीय प्रशासनले अनुसन्धान गरिरहेका छन्। मणिपुरको इम्फाल पूर्वी जिल्लामा सुरक्षा बलले प्रतिबन्धित लडाकु संगठन पिपल्स रिभोल्युसनरी पार्टी अफ काङ्लेपाका एक कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लाङमिडोङ बस्ने 38 युवा रहेको पुलिसले जनाएको छ। उनलाई सुरक्षा फौजले गत 17 इम्फाल पूर्वको हेङगाङ थाना क्षेत्र अन्तर्गत खापाम लामखाई माखा लैकाई क्षेत्रबाट पक्राउ गरिएको थियो। पुलिसका अनुसार पक्राउ परेका व्यक्ति प्रिपाक समूहका सक्रिय कार्यकर्ता थिए र उनी त्यस क्षेत्रमा गतिविधिमा संलग्न थिए। पक्राउ परेपछि उनलाई थप कानुनी कार्यवाही र सोधपुछको लागि पुलिसको जिम्मा लगाइएको थियो। आतंकवादी गतिविधिहरू नियन्त्रण गर्न र राज्यमा शान्ति र व्यवस्था कायम गर्न सुरक्षा एजेन्सीहरूले निरन्तर खोजी र अभियानहरू सञ्चालन गरिरहेका छन्। आसाम राज्यमा पेट्रोल र डिजलको मूल्यमा भएको वृद्धिसँगै अब अत्यावश्यक खाद्य सामग्रीहरूको मूल्य पनि लगातार बढ्न थालेको छ। चामल, दाल, अन्डा र खाने तेलदेखि लिएर लगभग हरेक जरुरी वस्तुको मूल्यमा वृद्धि भएको पाइएको छ। यसैबीच सब्जीहरूको बढ्दो मूल्यले सर्वसाधारण उपभोक्ताको समस्यालाई अझ थपिदिएको छ। व्यापारीहरूका अनुसार इन्धनको मूल्य बढेकोले परिवहन लागतमा वृद्धि भएको छ, जसको सिधा असर बजारमा परेको छ। थोक र खुद्रा दुवै बजारमा वस्तुहरूको मूल्य बढेकोले मध्यमवर्गीय र निम्न आय भएका परिवारहरूमाथि अतिरिक्त आर्थिक भार थपिएको छ। सिक्किमकी प्रख्यात पर्वतारोही मनिता प्रधानलाई प्रथम केदार थलरूपा स्मृति पुरस्कारबाट सम्मानित गरिएको छ। सोरेङ जिल्ला स्थित एकता प्रकाशनद्वारा स्थापना गरिएको यो पुरस्कार सिलगढीमा आयोजित एक विशेष समारोहको बीच प्रदान गरिएको हो। समारोहमा सोरेङ च्याखुङ क्षेत्रका विधायक आदित्य गोलेले मनिता प्रधानलाई सम्मान प्रदान गर्नुभयो। समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3:45 मा पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: नमस्कार। नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीमा हाम्रा सम्पूर्ण आदरणीय श्रोता समक्ष यो कार्यक्रम सञ्चालक निर्मल गुरुङको दुई करजडी नमस्कार। श्रोतागण, कार्यक्रम विश्वमा हामीमा हामी सक्दो प्रयास गर्छौँ कि संसारका कतिपय रहस्यमय घटनाहरूदेखि लिएर व्यक्ति विशेष जसले आफ्नो बाहुबलले आफ्नो इच्छाले संसारलाई नै चकित पारेका छन् उनीहरूबारे विस्तृत रूपमा हजुरहरू समक्ष जानकारी राख्ने। आजको विश्वमा हामीको यस अङ्कमा पनि यस्तै एक व्यक्तिबारे जानकारी दिन गइरहेको छु जसले आजसम्म 25,000 भन्दा अधिक अन्जान मृतक शरीरहरूलाई उनीहरूको धर्मको पहिचान गरी या त दफनाइदिएका छन् या जलाइदिएका छन्। तिनको यस्तै महान कार्यलाई देखेर तिनलाई भारत सरकारले पद्मश्रीद्वारा पनि सम्मानित गरिसकेको छ। निश्चय पनि यस व्यक्तिबारे जान्ने उत्सुकता हजुरको पनि जाग्यो होला। अब हजुरहरूको उत्सुकतालाई बेसी लम्ब्याउन चाहन्न र सुरु गरिरहेको छु विश्वमा हामीको आजको अङ्क। तर त्यसभन्दा अघि हजुरलाई एउटा विन्ती गर्न चाहन्छु कि हजुरहरूलाई हाम्रो यो कार्यक्रम विश्वमा हामी कस्तो लागिरहेको छ अनि यस कार्यक्रम कति प्रेरणादायक अनि शिक्षाप्रद रहेको छ अनि साथमा कार्यक्रम सम्बन्धी कतिपय हजुरहरूबारे जुन जिज्ञासा रहेको छ अथवा जुन व्यक्ति विशेष या स्थानबारे जान्न चाहनुहुन्छ हामीलाई पत्रचार गरी जनाउन सक्नुहुनेछ। हाम्रो ठेगाना रहेको छ सेवामा केन्द्र निर्देशक आकाशवाणी खरसाङ कार्यक्रम विश्वमा हामी हुला खरसाङ। धन्यवाद।
1: मैं

0: मोहम्मद शरीफ। हजुर, तपाईँले ठिकै सुन्नुभयो, मोहम्मद शरीफ, जसलाई सबैले शरीफ चाचा भनेर चिन्ने अनि बोलाउने गर्छन्। उत्तर प्रदेशको अयोध्या नगरीको एउटा सानो गाउँमा साइकल बनाएर आफ्नो जीविका चलाउने मोहम्मद शरीफ उर्फ शरीफ चाचालाई तत्कालीन राष्ट्रपति रामनाथ कोविन्दज्यूको बाहुलीबाट वर्ष 2020 भारतको एक सर्वोच्च नागरिक सम्मान पुरस्कार पद्मश्रीद्वारा सम्मानित गरेको छ।
1: श्री मोहम्मद शरीफ, समाज सेवा।
0: मोहम्मद शरीफलाई यो पुरस्कार किन प्रदान गरियो त्यसको पछाडि एउटा दुःखदायी पीडादायक कहानी छ। सन् 1992 सालतिरको एउटा घटना हो। मोहम्मद शरीफ उर्फ शरीफ चाचाको 25 वर्षीय छोरा, जो दबाई पानीको काम गर्थे, आफ्नो कामको सिलसिलामा सुल्तानपुर गइरहेका थिए। तिनी सुल्तानपुर पुगे या पुगेनन् त्यो रहस्य नै बन्यो र त्यसपछि भने तिनी कहिले पनि घर फर्केर आएनन्। शरीफ चाचाले कति दिन अनि रात तिनको प्रतीक्षामा बिताए तर छोरोको पत्तो लागेन। शरीफ चाचाले पुलिस समक्ष तिनको निखोज छोराको निम्ति गुहार लगाए। आफूले चिनेका जानेका मानिसहरूसित छोराको खोजी गर्नमा मद्दत मागे तर तिनको यी सबै प्रयासहरू असफल भयो। तिनी निराश बने अनि थकित अवस्थामा घर फर्के र छोराको प्रतीक्षामा दिन बिताए। छोरो हराएको केही समयपछि एउटा खबरले शरीफ चाचाको संसारलाई नै हल्लाइदियो। नजिकैको एउटा रेलवे ट्र्याकको नजिक एउटा मृतदेह फेला पारियो, जसको मृत शरीरलाई कतिपय कुकुरहरूले नुची नुची खाएको थियो र त्यस देहलाई कसैले पनि उनीहरूको परिवारको सदस्य हो भनी दावी गरेका थिएनन्। शरीफ चाचाले जब यो कुरो थाहा पाए उनी त्यहाँ दौडी दौडी पुगे। छोराको शरीरलाई त्यस्तो छतबिच्छत अवस्थामा देखि उनी मूर्छित बने। तर त्यसै दिनदेखि शरीफ चाचाले एउटा लक्ष्य राखे, मेरो छोराले त कसैबाट सहारा पाएनन् तर आजदेखि जस जसको मृत्यु दुर्घटनामा हुन्छ अनि सबलाई कसैले पनि दावी गर्दैनन् उनको शरीरलाई उनीहरूको धर्म अनुरूप दाह संस्कार गर्ने। त्यस दिनदेखि यता शरीफ चाचा घरि रेलवे स्टेसन, घरि रेलवे प्लेटफर्म, घरि पुलिस स्टेसन त घरि अस्पतालका मुर्दा घरमा गई त्यस्ता शवहरूलाई जसलाई कसैले पनि दावी गर्दैनन् ती शवहरूलाई उनीहरूको धार्मिक आस्था विश्वास अनुरूप अन्तिम संस्कार गर्न थाले। भनिन्छ कि आज पर्यन्त शरीफ चाचाले 25,000 अधिक त्यस्ता दावीहीन शवहरूलाई अन्तिम संस्कार गरिदिएका छन्। उनको यसै महान योगदानको फलस्वरूप तत्कालीन माननीय राष्ट्रपति रामनाथ कोविन्दज्यूको बाहुलीबाट भारतको सर्वोच्च नागरिक सम्मान पद्मश्रीद्वारा मोहम्मद शरीफ उर्फ

सत्यमेव जयतेको त्यो एपिसोड जब टेलिभिजनमा प्रसारित भयो तब तिनको कुराहरू सुनि दुनियाँ छक्क परे अनि दुनियाँ नै रोए। तिनको यस प्रकारको निस्वार्थ कार्यप्रति खडा भएर जोड जोडले ताली बजाएर तिनको सम्मान गरे।

हामी आकाशवाणी खरसाङ परिवार अनि श्रोताहरूको तर्फबाट पनि यी महान व्यक्तित्वको धनी मोमो शरीफ उर्फ शरीफ चाचालाई सत्सत नमन अनि उनको सुस्वास्थ्य दीर्घायुको कामनाका साथ आजको विश्वमा हामीको आजको अङ्कबाट बिदा चाहन्छु। फेरि भेट्ने वचनको साथ नमस्कार।

नमस्कार, हाम्रा सम्पूर्ण आदरणीय श्रोता मानवहरूप्रति निर्मल गुरुङ टक्राउँदछु। नमस्कार। अनि लिएर उपस्थित भएको छु कार्यक्रम विविध चर्चा, र विविध चर्चाको आजको अङ्कमा म हाम्रो श्रोताहरूलाई विद्यार्थी अनि अनुशासनमाथि एक वार्ता प्रस्तुत गरिरहेको छु।

अनुशासनले विद्यार्थीहरूलाई नियन्त्रणमा राख्नमा मद्दत गर्छ। यसले उनीहरूलाई जीवनमा अगाडि बढ्न र आफ्नो लक्ष्यमा पुग्न उत्प्रेरित गर्दछ। प्रत्येक विद्यार्थीले विभिन्न तरिकाले अनुशासन पछ्याउँछ र प्रत्येक विद्यार्थीको अनुशासनको बारेमा आफ्नै दृष्टिकोण हुन्छ। कतिपय विद्यार्थीहरूले यसलाई जीवनको अत्यावश्यक हिस्सा ठान्छन् भने अरूले यसलाई ठुलाहरूले दिएको दबाव मात्र ठान्छन्। अनुशासनले मार्गदर्शकको रूपमा पनि कार्य गर्दछ, जसले विद्यार्थीहरूलाई सही मार्गमा रहन मद्दत गर्दछ। विद्यार्थीको जीवनमा अनुशासनको महत्त्व। अनुशासनले कुनै पनि व्यक्ति विद्यार्थीलाई आफ्नो काममा बढी केन्द्रित हुनमा मद्दत गर्दछ। अनुशासित विद्यार्थीले काम, गतिविधि र लक्ष्यहरूमा राम्रो ध्यान केन्द्रित गर्दछ। उसले विचलित गर्ने कुराहरूबाट टाढा रहन्छ। यसले विद्यार्थीहरूमा इमान्दारी र गम्भीरताको भावना जगाउँछ, जसले गर्दा उनीहरू उच्च गुणस्तरका व्यक्तिहरू बन्छन्। अनुशासनले अरूबाट सम्मान पनि ल्याउँछ। अनुशासित व्यक्तिले स्वाभाविक रूपमा मानिसहरूबाट प्रशंसा कमाउँछ, किनभने अनुशासन कायम राख्नु चुनौतीपूर्ण हुन्छ। मानिसहरूले आफ्नो जीवनमा अनुशासनलाई सफलतापूर्वक समावेश गर्ने व्यक्तिहरूलाई हेर्छन्। अनुशासनको अर्को महत्त्वपूर्ण फाइदा राम्रो स्वास्थ्य पनि हो। एक अनुशासित व्यक्तिले खाने, सुत्ने, व्यायाम गर्ने र काम गर्ने उपयुक्त समय तालिका पालन गर्छ। उनीहरू आफ्नो खानपानमा पनि कडा हुन्छन्। यी बानीहरूले राम्रो स्वास्थ्य र फिटनेस सुनिश्चित गर्दछ। आत्मनियन्त्रण अनुशासनको अर्को बहुमूल्य लाभ हो। अनुशासित विद्यार्थीले आफ्ना कार्यहरूमा राम्रो नियन्त्रण राख्छ र अरूसँग कुरा गर्दा आफ्ना शब्दहरूमा सावधान रहन्छ। तिनीहरू सुनिश्चित गर्छन् कि तिनीहरूको व्यवहार सधैँ विनम्र र उपयुक्त होस्। तपाईँको धेरै समय उपलब्ध हुनु अनुशासनको बहुमूल्य लाभ पनि हो। अनुशासित विद्यार्थीसँग अनुशासनहीन विद्यार्थीको तुलनामा बढी समय हुन्छ, किनभने तिनीहरूले व्यर्थका गतिविधिहरूमा समय बर्बाद गर्दैनन्। तिनीहरू आफ्नो समय राम्रोसँग व्यवस्थापन गर्छन् र कुनै पनि काममा धेरै समय खर्च गर्दैनन्। यो दृष्टिकोणले तिनीहरूलाई धेरै खाली समय दिन्छ, जुन अनुशासन बिना सम्भव हुँदैन। विद्यार्थीहरूमा अनुशासनको प्रविधिहरू। समय व्यवस्थापन अनुशासनको एक लोकप्रिय प्रविधि हो, जसले समयलाई साधनको रूपमा प्रयोग गर्दछ। यसले सुनिश्चित गर्दछ कि प्रत्येक गतिविधिको लागि विशिष्ट सुरु र अन्त समयसम्म सेट गरेर समय कुशलतापूर्वक प्रयोग गरिन्छ। यसले निश्चित समय सीमाभित्र कार्यहरू गर्न मद्दत गर्दछ, साथै सबै कुरा समयमा नै सम्पन्न भएको सुनिश्चित पनि यसले गर्दछ। जिम्मेवारीमा आधारित अनुशासन अर्को दृष्टिकोण हो। यसले सबै सदस्यहरूलाई कसरी समस्याहरू समाधान गर्ने भनेर बुझाउँदछ। यसका साथसाथै भावी व्यवहार सुधार गर्न निर्देशनहरूको रूपरेखा तयार गर्नुपर्दछ। अनुशासित रहन अर्को तरिका साना लक्ष्यहरू सेट गर्नु हो। जब विद्यार्थीले कुनै पनि कामको लागि सानो लक्ष्य राख्छ, उसले सजिलैसँग त्यसलाई प्राप्त गर्न सक्छ र कार्यको सफलताले उसलाई अनुशासित रहनमा पनि मद्दत गर्दछ। विद्यार्थीको जीवनमा कुनै पनि प्रयासमा सफलताको लागि अनुशासन महत्त्वपूर्ण गुण हो। यसले मार्गदर्शक शक्तिको रूपमा कार्य गर्दछ, विद्यार्थीहरूलाई उनीहरूको लक्ष्यतर्फ डोर्याउँछ। यसबाहेक अनुशासनले विद्यार्थीहरूको उत्कृष्ट गुणहरू विकास गर्दछ, बुद्धि र सुधारलाई बढावा दिन्छ। यसले उनीहरूको शरीर, दिमाग र आत्मालाई सन्तुलित राख्नमा मद्दत गर्दछ। अनुशासनले उनीहरूको जीवनमा सद्भाव र सन्तुलन सुनिश्चित गर्न मौलिक भूमिका खेल्छ। अनुशासनको साथ विद्यार्थीले दृढ संकल्पका साथ चुनौतीहरूको पनि सामना गर्न सक्छन्। त्यसैले विद्यार्थीहरूको जीवनको हरेक पक्षमा अनुशासन अपनाउन व्यक्तिगत विकास र उत्कृष्टता हासिल गर्न अति आवश्यक छ। विद्यार्थीहरूको लागि अनुशासन किन महत्त्वपूर्ण छ? अनुशासनले विद्यार्थीहरूलाई आफ्ना सबै विषयहरूको लागि समय समावेश गर्ने अनि सबै कुरोको लागि उपयुक्त तालिका कायम गर्नमा मद्दत गर्छ। अनुशासनले उनीहरूलाई आफ्नो कामको महत्त्व अनुसार प्राथमिकता दिनमा पनि मद्दत गर्छ। यसले उनीहरूको एकाग्रता र फोकस सुधार गर्दछ, जुन गणित जस्ता विषयहरूमा धेरै महत्त्वपूर्ण हुन्छ। त्यसो भए अनुशासन भनेको के हो? अनुशासन भनेको आत्मनियन्त्रणको अभ्यास हो, जुन व्यक्तिको कार्यमा
प्रतिबिम्बित हुन्छ। अनुशासनमा बस्ने व्यक्तिलाई सहज मानिन्छ। सरल शब्दमा अनुशासन के हो त? अनुशासन भनेको विशिष्ट नियम वा मापदण्डहरू पछ्याउने व्यवहार र कामको गुणस्तर हो। विद्यार्थीको रूपमा तपाईँको अनुशासन के हो त? विद्यार्थीको लागि यसको अर्थ हुनसक्छ आफूलाई असाइनमेन्ट वा कक्षाहरूमा केन्द्रित राख्ने, व्याख्यान वा अध्ययनको क्रममा विचलित नहुने र तपाईँले समय सीमा पुरा गरिरहनु भएको छ भनी सुनिश्चित पनि गर्नु।

लौ त श्रोतामान बरु यसरी विविध चर्चाको आजको कार्यक्रममा मैले विद्यार्थी अनि अनुशासनमाथि एक तथ्य राख्ने प्रयास गरेँ। मेरो यो सानो प्रयास तब मात्र सार्थक बन्छ जब हामी केवल विद्यार्थी मात्र होइन म तपाईँ हामी सबै अनुशासित बन्नेछौँ। यी भनाइको साथ आजलाई विविध चर्चाको कार्यक्रमदेखि बिदा मागिरहेको छु। फेरि भेट्ने वचनको साथ हवस् त आजलाई पनि बिदा पाऊँ। नमस्ते।

0: श्रोता, अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी नर्वेको ओस्लो पुग्नुभएको छ। गृहमन्त्री अमित शाहले आज छत्तीसगढको राजधानी रायपुरमा 112 नम्बरको आपतकालीन सेवा र आधुनिक फोरेन्सिक मोबाइल भ्यानलाई झण्डा देखाएर उद्घाटन गर्नुभयो। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले विश्वव्यापी चुनौती र अनिश्चितताका बावजुद भारत तीव्र गतिमा वृद्धि गरिरहेको बताउनु भएको छ। पश्चिम बंगाल सरकारको मन्त्रीमण्डलले 7 वेतन आयोग गठनका लागि सैद्धान्तिक स्वीकृति दिएको छ अनि मौसम विभागले यो हप्ता उत्तर पश्चिम र मध्य भारतको मैदानी

0: क्षेत्रमा लूको अवस्था रहने सम्भावना रहेको बताएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी नर्वेको ओस्लो पुग्नु भएको छ। यस भ्रमणमा भारत र नर्वे बीचको द्विपक्षीय वार्ता र तेस्रो भारत नर्डिक शिखर सम्मेलन समावेश छ। यस भ्रमणले भारतको नर्डिक देशहरूसँगको सम्बन्धलाई गति दिनेछ।
1: आज प्रधानमंत्री नॉर्वे के राजा हेराल्ड पंचम और रानी सोनिया से मुलाकात करेंगे। इसके बाद वे नॉर्वे के प्रधानमंत्री योनास गार स्टोरर के साथ द्विपक्षीय वार्ता करेंगे। वे भारत नॉर्वे व्यापार और अनुसंधान शिखर सम्मेलन को भी संबोधित करेंगे। कल प्रधानमंत्री तीसरे भारत नॉर्डिक शिखर सम्मेलन में भाग लेंगे। वर्तमान में भारत और 5 नॉर्डिक देशों के बीच व्यापार का मूल्य $19 अरब है। व्यापार के प्रमुख क्षेत्रों में नवाचार, रक्षा, आर्कटिक और जनसंपर्क जैसे कई क्षेत्र शामिल हैं। संगीता गोडबोले, आकाशवाणी न्यूज, ओस्लो, नॉर्वे।
0: यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारत आज निवेश, नवीनता र विनिर्माणका लागि विश्वको सबैभन्दा आकर्षक गन्तव्यहरूमध्ये एक हो। स्वीडेनको दुई दिने भ्रमणका क्रममा उहाँले गोथेनबर्गमा युरोपियन उद्योग गोलमेज सम्मेलनमा सम्बोधनको क्रममा यस्तो बताउनुभयो। उहाँले देशमा सबै कम्पनीका लागि अवसर रहेको बताउँदै आगामी वर्षहरूमा भारतको प्रमुख परियोजनाहरूमा उनीहरूलाई समावेश गर्नका लागि संस्थागत प्रणालीसहित विभिन्न कदमहरू चाल्न सकिने आश्वासन दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, भारतले विगत 12 वर्षदेखि सुधार, प्रदर्शन र रूपान्तरणको मूल मन्त्रमा काम गरिरहेको छ। गृह एवं सहकारिता मन्त्री अमित शाहले आज छत्तिसगढको राजधानी रायपुरमा आयोजित एक राज्यस्तरीय कार्यक्रममा 112 नम्बरको आपतकालीन सेवा र आधुनिक फोरेन्सिक मोबाइल भ्यानलाई झण्डा देखाएर उद्घाटन गर्नुभयो। छत्तिसगढमा पहिले यो सुविधा 16 जिल्लामा उपलब्ध थियो, अहिले 33 जिल्लामा उपलब्ध छ। कार्यक्रममा छत्तिसगढका मुख्यमन्त्री विष्णुदेव साय, विधानसभाका अध्यक्ष डाक्टर रमन सिंह र उपमुख्यमन्त्री विजय शर्मा पनि उपस्थित थिए। रक्षा मन्त्री राजनाथ सिंह दक्षिण कोरिया र भियतनाम भ्रमणमा जानुभएको छ। सोशल मिडिया पोस्ट गर्दै श्री सिंहले द्विपक्षीय सम्बन्धलाई अझ विस्तार गर्न दुई एसियाली मुलुकहरूको भ्रमण गर्न आफू उत्सुक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, भ्रमणको मुख्य उद्देश्य रणनीतिक सैन्य सहयोग, रक्षा औद्योगिक साझेदारी र समुद्री सहयोगलाई बढावा दिनु र हिन्द प्रशान्त क्षेत्रमा शान्ति र स्थिरतालाई बढावा दिनु हो। भियतनाम भ्रमणका क्रममा सिंहले भियतनामका राष्ट्रिय रक्षा मन्त्री जनरल फान वान जियाङसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। श्री सिंहको भ्रमण भियतनामका पूर्व राष्ट्रपति हो ची मिन्हको 136 जन्म जयन्तीको अवसरमा हुन लागेको हो। दक्षिण कोरियामा रक्षा मन्त्रीले दक्षिण कोरियाका रक्षा मन्त्री आन ग्यु बाकसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। दुवै मन्त्रीहरूले दुई देशहरूबीच रक्षा सहयोगको समीक्षा गर्नुहुनेछ र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउनका लागि नयाँ पहलहरूको खोजी गर्नुहुनेछ। दुवै नेताले आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरूमा पनि विचार आदान प्रदान गर्नुहुनेछ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले विश्वव्यापी चुनौती र अनिश्चितताका बावजुद भारत तीव्र गतिमा वृद्धि गरिरहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा भारत व्यापार महोत्सवको वेबसाइटको लन्च गर्दै श्री गोयलले भन्नुभयो, अगाडि बढ्ने उत्साह कहिले कम हुनुहुँदैन र सबैले अथक परिश्रम गरिरहनुपर्छ। उहाँले भन्नुभयो, विकसित भारत 2047 लक्ष्य हासिल गर्ने भारतको उद्योग, व्यापारिक समुदाय र जनताको भावना यति बलियो छ कि विश्वको कुनै पनि शक्तिले भारतलाई रोक्न सक्दैन।
2: विकसित भारत 2047 जो प्रधानमन्त्री जी ने हम सबको प्रोत्साहित किए अमृत काल में मेहनत करने के लिए, वो लक्ष्य बड़ा है, पर भारत के उद्योग व्यापार जगत, भारत के लोगों में जो आज उत्साह है और सफलता के लिए जिस प्रकार से पूरा देश 140 करोड़ लोग एकत्र हुए हैं, मुझे लगता है कि कोई ताकत दुनिया की ना हमें रोक पाएगी ना हमारे को थम पाएगी।
0: केन्द्रीय पत्तन, पोत परिवहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले अन्तर्राष्ट्रिय महिला समुद्री दिवसको अवसरमा महिला नाविकहरूको अदम्य साहसलाई सलाम गर्नुभएको छ। सोसियल मिडिया पोस्ट गर्दै श्री सोनोवालले नीतिगत सुधारका कारण भारतमा महिला नाविकहरूको संख्या निरन्तर बढिरहेको बताउनुभयो। नारी शक्तिले देशको विकास र विश्वव्यापी समुद्री क्षेत्रलाई उज्यालो समावेशी भविष्यतर्फ डोर्याइरहेको उहाँले बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुक

0: कोर कमिटिको बैठकको अध्यक्षता पनि गर्नुभयो। बैठकमा मुख्यमन्त्री मोहन चरण माझी, केन्द्रीय मन्त्रीहरू धर्मेन्द्र प्रधान र जुएल ओराम, राज्य भाजपा अध्यक्ष मनमोहन सामल र अन्य वरिष्ठ नेताहरू उपस्थित थिए। पश्चिम बंगाल सरकारको मन्त्रीमण्डलले राज्य सरकार, विभिन्न सरकारी बोर्ड संस्थान र अन्य सरकारी सहायता प्राप्त निकाय र विद्यालयका कर्मचारीका लागि सातौं वेतन आयोग गठनका लागि सैद्धान्तिक स्वीकृति दिएको छ। मन्त्री परिषदले आज एक महत्वपूर्ण निर्णयमा राज्य सरकारको सूचना तथा सांस्कृतिक मामिला विभाग तथा अल्पसंख्यक र मदरसा विभिन्न प्रत्यक्ष लाभ स्थानान्तरण आगामी जुन महिनाको पहिलो दिनदेखि रोक्न सैद्धान्तिक स्वीकृति दिएको छ। यी विभागहरू अन्तर्गतका छात्रवृत्ति योजनाहरू जारी रहनेछन्। राज्य सरकारले महिलाका लागि छोटो तथा लामो दूरीको निशुल्क यातायात सुविधालाई पनि स्वीकृति दिएको छ। 1 जुनदेखि राज्यका महिलाहरूका लागि अन्नपूर्ण योजना सुरु हुनेछ, जस अन्तर्गत 3,000 रुपियाँ प्रत्यक्ष लाभ स्थानान्तरणको माध्यमबाट हस्तान्तरण गरिनेछ। कलकत्ता उच्च अदालतको फैसलापछि राज्य सरकारले बंगालका लागि अन्य पिछडिएको वर्गको नयाँ सूची तयार गर्नेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको अध्यक्षतामा आज राज्य सचिवालय नवन्नामा मन्त्री परिषद बैठकमा बसेको थियो। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले सार्वजनिक परिवहन र इन्धन संरक्षणलाई बढावा दिन मेरा भारत मेरा योगदान अभियानको एक भागको रूपमा आज मेट्रो यात्रा गर्नुभयो। पत्रकारहरूसँग कुरा गर्दै उहाँले सबैलाई सार्वजनिक यातायातको अधिकतम प्रयोग गर्न अपील गर्नुभयो। श्रीमती गुप्ताले भन्नुभयो, सरकारले सार्वजनिक यातायातमा कुनै पनि असुविधा रोक्न र अन्तिम माइल सम्पर्कमा सुधार सुनिश्चित गर्न सबै प्रयास गरिरहेको छ।
1: हम सरकार की ओर से पूरी कोशिश कर रहे हैं कि पब्लिक ट्रांसपोर्ट की कहीं पे कोई दिक्कत ना हो, लास्ट माइल कनेक्टिविटी पे ज्यादा से ज्यादा काम किया जाए और हर व्यक्ति जब थोड़ा थोड़ा भी सहयोग इसमें करेगा तो दिल्ली शहर के लिए ये बेहतरीन होगा। हमारे शहर में पॉल्यूशन से लेकर के हर समस्या का इसका समाधान मिलेगा।
0: दिल्ली मेट्रोले निजी सवारी साधनको सट्टा मेट्रोलाई अपनाउन प्रोत्साहित गर्न आज 24 अतिरिक्त रेलहरू सञ्चालन गर्दैछ। दिल्ली मेट्रो रेल निगमले यो निर्णय वर्तमान परिस्थितिमा ऊर्जा दक्षता, आर्थिक र पर्यावरणीय स्थिरता सुनिश्चित गर्न सार्वजनिक यातायातको महत्वपूर्ण भूमिकालाई ध्यानमा राख्दै लिएको बताएको छ। श्री अमरनाथ यात्रा 2026 पहिले जम्मू कश्मीरमा सेनाले रामबन जिल्लामा ग्राम रक्षा समूहहरूको लागि एक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ। यसको उद्देश्य स्थानीय सुरक्षा बढाउने, तयारी सुधार गर्ने र तीर्थयात्रा मार्गका बासिन्दाहरूसँग समन्वय गर्नु हो। मौसम विभागले यो हप्ता उत्तर पश्चिम र मध्य भारतको मैदानी क्षेत्रमा लूको अवस्था रहने सम्भावना रहेको बताएको छ। उत्तर प्रदेशमा शनिबारसम्म लू जारी रहने सम्भावना छ। राजस्थान, पंजाब, हरियाणा, चण्डीगढ र दिल्लीमा पनि यस्तै अवस्था देखिएको छ। यो समाचार युट्युबमा @AIR Khersang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी नर्वेको ओस्लो पुग्नुभएको छ। गृहमन्त्री अमित शाहले आज छत्तीसगढको राजधानी रायपुरमा 112 नम्बरको आपतकालीन सेवा र आधुनिक फोरेन्सिक मोबाइल भ्यानलाई झण्डा देखाएर उद्घाटन गर्नुभयो। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले विश्वव्यापी चुनौती र अनिश्चितताका बावजुद भारत तीव्र गतिमा वृद्धि गरिरहेको बताउनु भएको छ। अनि मौसम विभागले यो हप्ता उत्तर पश्चिम र मध्य भारतको मैदानी क्षेत्रमा लूको अवस्था रहने सम्भावना रहेको बताएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो देशभक्ति गीत। हामी आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्ज न्युज अनि हेरप्स अनि दार्जिलिङको एफएम 110.2 मेगाहर्जबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ विज्ञान दर्पण कार्यक्रम।

आदरणीय श्रोता, हाम्रो पर्यावरण अहिले घरि धेरै नै प्रदूषित बन्दै गइरहेको छ र यो पर्यावरणलाई नष्ट गर्न सक्ने चाहिँ हाम्रो आफ्नै कतिवटा यस्तो विकृत गतिविधिहरू पनि छ र ती गतिविधिहरू के हुन्, के कारणहरूले गर्दा चाहिँ हामीले पर्यावरणलाई नष्ट गरिरहेका छौँ, यस विषयमाथि अझ विस्तृत रूपमा जान्नको निम्ति हामीले यहाँ निम्ताएका छौँ पर्यावरणविद भरत प्रकाश राईज्यूलाई र यहाँ स्टुडियोमा आइसक्नु भएको छ।

0: हामी यहाँलाई स्वागत जनाउँछौँ।
1: नमस्कार।
0: सर, पर्यावरणलाई यो जुन चाहिँ नष्ट गर्न सक्ने अब धेरै हाम्रो मानवकृत गतिविधिहरू पनि छन् त है, ती गतिविधिहरू चाहिँ के हुन सक्छन्? हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न।
1: विशेष त यस धरतीमा, यो पृथ्वीमा भनौँ है, मानवको मात्र नभए सम्पूर्ण जीवहरूका अन्तर्गत परिचालित हुने एउटा यस्तो पारिस्थितिक प्रणाली छ, इको सिस्टम। त्यसभित्र मानव मात्र नभएर अन्य जीव जन्तुहरू पनि छन्, किट पतङ्ग सबै छन्। तर अन्य प्राकृतिक परिवेशमा बाँच्ने जीव जन्तु किट पतङ्गहरूले उनीहरू आदिम कालदेखि नै जुन प्राकृतिक पद्धति थियो त्यसमा उनीहरूले आत्मसात गरेर अहिलेसम्म उनीहरूको जीवनचक्र चलिरहेको छ भनेदेखिलाई मानव चाहिँ एउटा एकदमै ज्ञानी आफूलाई ठानिकन प्राकृतिक परिवेशदेखि बाहिर निस्के र उसले आफ्नै सोच, आफ्नै विचार, आफ्नो बुद्धि लगाएर चाहिँ विभिन्न तहका काम कुरो गर्न थाले, जसले गर्दा उसको आफ्नो जीवनशैली चाहिँ सुगम र सहज होस् भन्ने खालको सोचाइ थियो। तर अब त्यो गर्दाखेरि चाहिँ विशेष गरेर मानवले विकासको काम गर्नु पर्यो, विभिन्न तक्निकी लगाएर वस्तुहरू निर्माण गर्नु पर्यो, त्यसैको पार्श्व परिणाम चाहिँ अहिले हाम्रो पर्यावरणमा एकदमै ठुलो यसको विकृति आइरहेको देखिँदछौँ। मानिसकै यही विकासको कार्यक्रमले नै पर्यावरणमा ठुलो विसङ्गति र प्रदूषण फैलिरहेको हामी देख्दछौँ र मानवले यत्तिकै प्रकारले आफ्नो यो जीवनशैलीलाई अझ सुगम र अझै स्वार्थ प्रेरित कामहरू गर्न थाल्यो भनेदेखिलाई चाहिँ मानवको अस्तित्व एकदमै जोखिम स्थितिमा पुग्न सक्छ र अहिले पुगिसकेको पनि छ। विशेष त मानवको विकासको कार्यक्रम जसद्वारा मानव स्वयंलाई फाइदा हुने विषयहरू दिन प्रतिदिन नयाँ नयाँ आविष्कार गरिन्छ, त्यसका पार्श्व परिणाम प्राकृतिक पर्यावरण मात्र नभएर उत्तिकै परिमाणमा मानवकृत पर्यावरणमा पनि पर्न गइरहेको छ। पर्यावरणले प्रदूषित पानी विकास कार्यक्रमहरू हुन गइरहेकोले यसको दुष्परिणाम सम्पूर्ण प्राणी जगतमा पर्न गइरहेको छ र विशेष यो भन्नुपर्दा प्रदूषणको स्रोतहरू विभिन्न प्रकारले विभिन्न मात्रामा विभिन्न गुणत्व मिश्रण भएर उब्जन्दछ, जसलाई यसरी हामी प्रकारले छुट्याउन सकिन्छ। जस्तै कलकारखानाको प्रदूषण, विकास गर्नुपर्छ भन्ने जुन धारणा मानिसमा रहेको छ त्यसको मुख्य उपलब्धि कलकारखानाको स्थापित गरिनुपर्ने हुन्छ, जहाँ विभिन्न थरीका मानिसलाई चाहिने जिनिसहरू उत्पादन गरिन्छ हो, हजारौँ मानिसहरू त्यहाँ नोकरी पनि गर्छन्, जीविका चलाउन पनि त्यहाँ त्यो कलकारखानाले दिँदछ। तर ती कलकारखानाबाट चाहिँ त्यो अनेक किसिमका धुवाँ, जस्तै अब ग्यासहरू निस्किन्छन्, कार्बन अक्साइड, कार्बन मोनोअक्साइड, क्लोरोफ्लोर कार्बनहरू हो, त्यस्तोहरू थुप्रै सल्फर डाइअक्साइड निस्किन्छ, ओजोन निस्किन्छ, त्यो चाहिँ परिवेशमा फैलिएर जाँदा चाहिँ मानवको शरीरमा ठुलो त्यसले हानि गर्दछ र यो प्रदूषण एकदमै खतरनाक प्रदूषण हो। तर मानिसको चाहना एकदम बेसी भएको हुनाले चाहिँ कलकारखाना स्थापित गर्नुपर्ने बाध्यता भएकोले अहिले हाम्रो देशमा मात्र किन युरोपियन कन्ट्रिजमा धेरै अघिदेखि नै त्यो कलकारखाना एकदमै उनीहरूले स्थापित गरेर यो कन्ज्युमर गुड्सहरू बनाइरहेको हो, उनीहरूले थर्ड वर्ल्ड कन्ट्रीमा पनि व्यापार गरेर पठाइरहेको हो। तर अहिले हाम्रो जस्तै भारतवर्षमा पनि विभिन्न प्रान्तहरूमा ठुला ठुला कलकारखानाहरू खोलिएर त्यहाँबाट उत्पादन गरिँदैछ, तर त्यसको जुन चाहिँ पार्श्व प्रभाव चाहिँ हाम्रो पर्यावरण पर्न गएको त्यसमा चाहिँ हाम्रो देशमा त्यति यसलाई चाहिँ सिरियसली लिएको छैन, जबकि अन्य युरोपियन कन्ट्रिजमा चाहिँ त्यो प्रदूषणलाई पनि उनीहरू नियन्त्रण गर्ने उनीहरूले कार्यक्रम अप्नाएको छ भने हाम्रो देशमा चाहिँ अलिक अहिले हामी पिछे नै छौँ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो भारतवर्षमा हामी यहाँको नागरिक धेरै मात्रामा बिमारी भएको हामी देख्दछौँ। अब जस्तै प्रकारले यो पर्यावरणलाई दूषित पार्ने कुरोमा चाहिँ हाम्रो अहिलेघरि खेतीपाती पनि छ, खेतीपाती क्षेत्रमा अब कृषि क्षेत्रमा पनि अहिलेघरि के छ, एकदम बेसी मात्रामा उत्पादन गर्नुपर्छ भन्ने कुरो सरकारको छ, किनभने हाम्रो देशमा एकदमै बेसी जनसङ्ख्या भएकोले खेतीपातीमा पनि जोड दिनुपर्छ भन्ने कुरो छ। तर अब त्यसलाई कसरी गर्ने भन्ने कुरामा चाहिँ खेतीपातीको लागि पनि अहिले रासायनिक मलहरू प्रशस्त मात्रामा प्रयोग गरिन्छ, त्यसमा अब किट पतङ्ग पनि आउँछ, त्यसलाई मार्ने पेस्टिसाइडहरू पुरा अहिले आइरहेको छन्, कीटनाशक विष विखालु पदार्थ पनि अहिले छर्कनु परिरहेको छ र त्यो सबै हाम्रो पर्यावरणमा त्यो घुलमिल्दाखेरि हामी मानवलाई त्यसको नराम्रो असर परिरहेछ, त्यस्ता जिनिसहरू अब हामीले खानु पनि परिरहेको छ, त्यसले गर्दाखेरि मानिसमा अनेक किसिमका रोगहरू जस्तै अब ग्यास्ट्रिक भयो, तपाईँको मुटुको बिमार, कलेजोको बिमार, अनि किसिम किसिम बिमारहरू अहिले उत्पादन भइरहेको छ भनेदेखिलाई क्यान्सर जस्तो खतरनाक बिमार पनि अहिले हाम्रो देशमा एकदमै बेसी मात्रामा भइरहेको छ, विशेष गरेर यही खानपिनको यो प्रदूषणले गर्दाखेरि। त्यो बाहेक अहिले जस्तै हाम्रो दार्जिलिङ पहाडी अञ्चलमा चिया बगान प्रशस्त मात्रामा छ, चिया बगान

0: मा पनि अहिले घरी रासायनिक मरो लगाइन्छ, त्यति मात्र नभएर कीटनाशक औषधि पनि त्यत्तिकै अब चिया बगानमा छर्किनु हुनाले अहिले धेरै मानिसहरू बिरामी भएर गइरहेका छन्। पर्यावरणमा एकदमै अहिले हाम्रो प्रदूषित विषालु पदार्थहरू रुमलिरहेकोले गर्दाखेरि चाहिँ त्यसमा पनि एकदमै अहिले हाम्रो मानिसहरूको अवस्था एकदम दिनोदिन एकदमै खतराको दिशातिर गइरहेको छ।
1: सर, यो जुन चाहिँ पर्यावरणलाई नष्ट गर्न सक्ने चाहिँ अब जुन चाहिँ हाम्रो मानवहरूको चाहिँ जुन चाहिँ एउटा गतिविधिहरू छ है, ती गतिविधिहरूमा अब यो प्रदूषणहरू है, अनि खेतीपातीमा जुन प्रकारले चाहिँ अब हामीले ज्यादा मात्रामा रासायनिक मलहरू उपयोग गर्छौँ, जैविक खेतीहरू नगरेर है, अनि कीटनाशकहरू पनि अब त्यतिकै हामी त्यसमा प्रयोग गर्छौँ कीटहरूलाई मार्नको निम्ति, यसले पनि धेरै प्रदूषणहरू निम्ताइरहेको छ। यो पनि एउटा पर्यावरणलाई नष्ट गर्न सक्ने गतिविधिहरू भनेर हामी भन्न सक्छौँ है। र यो सहर बजारहरूमा जुन चाहिँ मैला कुल्चेलेहरू हुन्छ नि सर, जहाँ त अब बेसी जस्तो त अब हामी प्लास्टिकको थुप्रोहरू नै देख्छौँ है, या त इलेक्ट्रोनिक सामानको त्यो थुप्रोहरू देख्छौँ है, यसले चाहिँ हाम्रो पर्यावरणलाई नष्ट गर्न चाहिँ कतिको चाहिँ भूमिका निभाइरहेको छ त?
0: विशेष सहर बजार चाहिँ व्यापारिक केन्द्र भएको हुनाले त्यहाँनिर मानिसको पनि त्यहाँनिर सङ्ख्या बहुत भएर जान्छ, अनि त्यहाँनिर विशेष गरेर सहर बजारलाई चाहिँ नियन्त्रणमा राख्ने त हो नगर निगमहरू, नगरपालिका निकायहरू छन्। तर त्यो सहर बजारमा पनि एकदमै बेसी मात्रामा अब बेसी यो व्यापारिक स्थान भएको हुनाले त्यहाँ मानिसको एकदमै बेसी सङ्ख्या बढेर जान्छ, र त्यहाँनिर व्यापार वाणिज्य गर्दाखेरि केन बेचको कुरा आउँछ, र त्यहाँनिर सामानहरू आउँदाखेरि त्यही विशेष गरेर अहिलेघरि सामानहरू प्रायः प्रायः नै प्लास्टिकमा बेरेर आउँछ, पोको पारेर आएको हुन्छ, किनकि अब हाम्रो परिवेशमा एकदमै बेसी मात्रामा प्रदूषण भएको हुनाले कतिवटा चिजबिजहरू इलेक्ट्रोनिक सामानहरू भएदेखि लिएर दबाई पानीहरू खाद्य वस्तुहरू पनि त्यसलाई ढाकेर ल्याउनु पर्छ, त्यसलाई एकदम प्याकेटमा नै ल्याउनु पर्छ, नत्र भने त्यो बिग्रेर जान्छ, र त्यस्तो प्रकारले एकदमै मात्रामा बेसी प्लास्टिकमा बेरेर आएको सामानहरू सहर बजारमा त्यहाँनिर किनबेच गर्दाखेरि त्यो उत्पादन हुन्छ, त्यसले गर्दाखेरि त्यो परिवेशमा छरिएर जान्छ। नगर निगम नगरपालिकाले एकदम सही रूपले त्यसलाई नियन्त्रण राख्ने कोसिस गर्यो भने राम्रो हो, तर प्रायः जसो सहरमा देखिन्छ कि नगर निगमले त्यति सक्त रूपमा काम गरी देखिँदैन, र त्यो सहर बजारमा एकदम बेसी मात्रामा प्लास्टिकको यो कसिङहरू फोत्रे मोले चाहिँ निस्किन्छ, र त्यो अब बिस्तारै बिस्तारै त्यसलाई नियन्त्रणमा राख्यो भने त्यो बिस्तारै बिस्तारै गएर हाम्रो जमिनमा पुग्छ, त्यसरी पुग्दा त्यसले खोलानालामा पुग्छ, त्यसले सबै त्यहाँनिर प्रदूषित गर्दछ, र पानी पनि प्रदूषित भएर जान्छ, खोलानालाको त्यो बहाउलाई रोक्दाखेरि त्यहाँनिर पानी अन्यतिर बग्दाखेरि त्यहाँ पहिरोहरू जाने क्रम चलिरहेकै छ, अनि त्यही प्लास्टिकहरू बेसी त्यो अब खोलामा पस्दाखेरि त्यो ढुङ्गा मुढामा त्यो घोटिँदै जाँदाखेरि मसिनो टुक्रा टुक्रामा त्यो हुँदाखेरि जल आश्रित जीवहरू जस्तै माछाहरू भ्याकुता तिनीहरूको जसले चाहिँ गिल्सबाट सास फेर्छ त्यसमा उनीहरूको अल्झिन जान्छ, त्यसले गर्दा बहुत धेरै ठाउँमा हामीले देख्यौँ माछाहरू मरेको, भ्याकुताहरू त्यस्तै एम्फिबियनहरू मरेको देखियो, यो विशेष प्लास्टिकको त्यो धुलोहरू त्यो उनीहरूको अड्किएर त्यस्तो भएको, र त्यो एकदमै खतरनाक चिज हो। र त्यस्तो प्रकारले अहिले समुद्रमा अहिले केही समय अघि मात्र देखाइएको थियो कि अटलान्टिक महासागरको मुनि एकदम झलल बलेको अचम्म लाग्दो, साइन्टिस्टहरूदेखि एकदम झलल बलेको के हो भन्दाखेरि पछिबाट एकदम गहिराईमा उनीहरूले हेर्नु जाँदा त त्यहाँ त रहेछ यही पेट बोतल्स भन्छ नि पानी बोतल, त्यो तल सतहमा पुगिसकेछ र यति विघ्न रहेछ कि त्यहाँ छक्क पर्दो, त्यहाँनिर त्यहाँको अब समुद्रमा पनि त उद्भिद हुन्छ, त्यहाँनिर पानीमा हुनेहरू हुन्छ, किसिम किसिम हुन्छ, त्यो सबै मरेर जाँदै गरेको चाहिँ उहाँले देख्नुभएको थियो, त्यो यस्तो कुरो अहिले भइरहेको छ। र अर्को विशेष गरेर यो हाम्रो गाउँ बस्तीमा पनि अहिले घडी प्लास्टिकको सामानहरू एकदमै पस्दैछन् हाम्रो गाउँ बस्तीमा, त्यो एकदम राम्रो कुरो होइन, किनकि अब सहर बजारबाटै सामानहरू लानुपर्छ किनेर, भने त्यो प्लास्टिकमा पोको पारेको सामानहरू उहाँ गाउँ बस्ती पुगेपछि उनीहरूले त्यही खोलेर, अब प्लास्टिक त गाउँ बस्तीमा आफैले त्यसलाई नियन्त्रणमा राख्न सक्नु पर्यो, सहरमा त म्युनिसिपालिटीले या त कर्पोरेसनले गर्लान्, तर गाउँ बस्तीमा त आफूले त्यसलाई सही रूपले राख्नु पर्यो, नत्र भने आफ्नो बारी बिरुवामा त्यो पुगेर जाँदाखेरि त्यो सबै हाम्रो यो खेतीबारी बिग्रेर जान्छ। र अहिले गाउँ बस्तीमा एकदम बेसी मात्रामा मान्छेहरूले त्यहाँनिर प्लास्टिक पुऱ्याएको देखिन्छ, तर उहाँलाई थाहा छैन कि अब त्यसलाई के कसो गर्नुपर्ने, र धेरै जसोले चाहिँ अहिले जलाउन थालेका छन् प्लास्टिक, जलाउँदाखेरि त्यसबाट धुवा जो निस्किन्छ एकदमै खतरनाक हो, एकदम पोइजनस ग्यास हो, त्यसले गर्दाखेरि त्यहाँ पनि एउटा समस्या अब खडा भइरहेछ हाम्रो गाउँ बस्तीमा, जहाँ चाहिँ एकदम प्राकृतिक पर्यावरण त्यहाँनिर अगाडि राम्रोसँग हुन्थ्यो, आजभोलि त्यहाँको वायु पनि प्रदूषित भएर गइरहेको हामी देख्दछौँ, र यसले गर्दाखेरि प्लास्टिकलाई नियन्त्रणमा राख्नुपर्ने चाहिँ एकदमै ठुलो कुरो हो। सोर्समा नै यसलाई रोक्न सके त राम्रो, यसलाई उत्पादनै नगरेको त राम्रो हो, विकल्प अन्य कुरो अप्नाए त हुने थियो। तर सजिलो सस्तो भन्ने कुरो लिएर चाहिँ अहिले घरि प्लास्टिकलाई त्यति अब ब्यान चाहिँ गरिएको छैन। कति ठाउँमा ब्यान गर्ने कोसिस गरियो तर त्यो पनि हुन सकेन। जस्तै दार्जिलिङमा धेरै वर्ष अगाडि फोरसेप संस्था यो एउटा म्युनिसिपालिटी मिलेर ब्यान गर्ने कुरो लिएर हामीले धेरै त्यसमा कामहरू गरेको थियौँ, धेरै मान्छेहरूलाई सम्झाइ बुझाइकन पछि कतिले त्यसलाई नटेरेर बेचबिखन गर्दाखेरि चाहिँ म्युनिसिपालिटीले त्यहाँनिर रेड गरेर दुई तिन ट्रक त उठाएको थियो र निकै बन्द पनि भएको थियो। तर पछिबाट बिस्तार बिस्तार फेरि हाम्रो प्रशासनिक कुरो हो यो, प्रशासन नै अब शिथिल भएर गएपछि फेरि व्यापारी वर्ग चलाउन थाले र अहिले जस्तोको जस्तो चलिन्छ, प्रशस्त मात्रामा अहिले चलेको देख्दछौँ। यो भयो प्लास्टिकको थ्रेट, जो चाहिँ प्लास्टिकले अहिले धेरै उत्पात मचाइरहेछ हाम्रो भन्नेलाई।
1: यो जुन चाहिँ सर मैला फ्याँक्नेहरूतिर चाहिँ यो बजारहरूतिर है बेसी जस्तो चाहिँ अब हामीले कतिपय ठाउँमा चाहिँ अब यो इवेस्टहरू पनि देखिरहेका छौँ नि, यत्र तत्र फ्याँकिरहेको, यसलाई चाहिँ के गर्नुपर्ने त? यो पनि त एउटा पर्यावरणको निम्ति खतरा हुन्छ।
0: हजुर, अहिलेको जुन चाहिँ यो कतिवटा सामानहरू अहिले इलेक्ट्रिकको सामानहरू आउँदैछ, के जाति अब जस्तै हाम्रो यो कम्प्युटर भयो, यो टिभीको भयो, मोबाइल किसिम अहिले यस्ता सामानहरू आइरहेछ, बिग्रेर जान्छ। अब यी बिग्रेपछि यसलाई बनाउनु कतिवटा सकिँदैन, त्यो युज एन्ड थ्रो जस्तै कतिवटा पनि अहिले भइरहेको छ, त्यो प्रयोगमा त्यसै फ्याँकिन्छ। त्यसलाई पनि अब सही प्रकारले नियन्त्रण राख्न सके त राम्रो, नत्र भने त्यो पुरानो ब्याट्रीहरू जसरी हाम्रो परिसर फ्याँक्छौँ त्यसले एकदम पोइजनस हो त्यो, त्यसले हाम्रो धेरै उपयोगी किट पतङलाई पनि धेरै मार्दछ र त्यस्तो खालको अहिले भइरहेको छ र त्यस्तोलाई पनि नियन्त्रणमा राख्नुपर्ने एकदमै जरुरी छ। तर यो गर्न सकेको छैन र यसलाई रिसाइकल गर्नु पनि सकिन्छ। रिसाइकल गर्ने कुरो पनि अब हाम्रो सोच्नुपर्ने हो, किनकि यत्रो समय बितेर गइसक्यो, यो सलिड वेस्ट म्यानेजमेन्टको कुरा लिएर ठोस कसिङ्गलाई कसरी प्रबन्ध गर्नुपर्ने भन्ने कुरो धेरै अघिदेखि नै यो चलिरहेको छ, तर अझसम्म यो कुरो सही रूपले हुन सकेको छैन। भारतवर्षमा पनि धेरै ठाउँमा कोसिस त भए तर त्यति सन्तोषजनक भएको छैनन्। भन्दाखेरि हाम्रो दार्जिलिङ पहाडी अञ्चलतिर त यसको त अझसम्म केही पनि भएको छैन, सलिड वेस्ट म्यानेजमेन्ट त अझसम्म केही नै गरिएको छैन। यसको निम्ति धेरै पैसा त आएकै हो तर त्यसलाई त्यो प्रकार युटिलाइज भएन, त्यसै पैसा रुपियाँ पनि कता कता गयो। तर हाम्रो परिवेशमा भने एकदमै डरलाग्दो प्रकारले यो अहिले प्रदूषण बढेर गइरहेको छ, विशेष सलिड वेस्ट एकदमै यो ठोस कसिङ एकदम बेसी मात्रामा यसको बढेर गइरहेको हामी देख्दछौँ। र यसलाई अब के गर्ने, अब सलिड वेस्ट म्यानेजमेन्टको कुरा लिएर धेरै रिसाइक्लिङ कुराहरू धेरै कुरो निस्कियो हाम्रो सरकारी तहमा भनौँ म्युनिसिपालिटीमा, यो कुरो निस्किएको तर अहिलेसम्म त्यो केही हुन सकेको छैन।
1: यो सर यो यातायातको सेवा अनि पर्यटन उद्योगमा पनि है अब जुन चाहिँ मानवहरूको चाहिँ गतिविधिहरू छ है त्यसले पनि पर्यावरणलाई चाहिँ नष्ट गर्न सक्छ नि, यसबारेमा के भन्न चाहनुहुन्छ?
0: विशेष अहिले पर्यटन उद्योगलाई एकदमै प्राथमिकता दिएर अहिले पर्यटकहरूको अब चारैतिर सर सुविधाको निम्ति उनीहरू भ्रमण गर्ने ठाउँहरू रमाइलो ठाउँहरू खोजेर अब गरिँदैछ। जस्तै विशेष गरेर पहाडी अञ्चलमा यो कुरो खुब भइरहेको छ, पहाड अति सुन्दर हुन्छ, हिमालय देख्छ, अनेक किसिमका फुलहरू जीव जन्तु चराचु देखिन्छ। त्यसले गर्दाखेरि हाम्रो प्राकृतिक परिवेश जहाँनिर अति राम्रो छन्, सुन्दर सुगम एकदमै रमाइलो ठाउँहरू छन्, शान्त वातावरण छ, त्यहाँनिर अहिले विशेष पर्यटनको विकास भएर जाँदैछ, पर्यटकलाई त्यहाँनिर पठाइने काम हुँदैछ। यसभन्दा गाडी घोडा पुरा चल्छ, गाडी प्रशस्त मात्र चलेपछि गाडीको गरगराहट ध्वनि प्रदूषण गाडीकै त्यो अब धुवाहरू निस्किन्छ, कार्बन मोनोक्साइड निस्किन्छ, त्यसले गर्दाखेरि त्यहाँको एकदमै शान्त स्वच्छ वातावरण अहिले हाम्रो बिग्रेर जाँदैछ। त्यहाँनिर फेरि के छ भने टुरिस्ट जति बेसी मात्रामा गयो उति त्यहाँनिर घरहरू बनिन्छ, त्यहाँको खेतीपाती गर्ने ठाउँहरू पनि त्यहाँनिर हटाएर घर बनाउँछन्, होमस्टेहरू बनाउँछन्, होटल बनाउन थाल्छन्। त्यसो हुँदाखेरि त्यहाँनिर बिस्तार बिस्तार उब्जनी हुने ठाउँ, त्यहाँनिर सिमेन्टको घरहरू बनिन थाल्छ, त्यसले गर्दा ग्रामीण परिवेश पनि बिग्रेर जान्छ, त्यो खालको एउटा स्थिति आइरहेको छ। र हाम्रो पहाडी अञ्चलमा अहिले यो टुरिज्म प्रमोसनले पनि एकदमै हाम्रो प्राकृतिक पर्यावरणलाई बिथोले देख्छौँ र यो कुरो पनि एउटा पर्यटन त चल्नुपर्छ, पर्यटनबाट हामीले धेरैले मानिसले रोजगार पाउँछ, धन कमाउँछन्, तर त्यसलाई पनि नियन्त्रणमा राख्न सक्नुपर्छ। नियन्त्रित छ भने मात्र सबै कुरो राम्रो हुन्छ, तर अब बेसी धन कमाउनेले बेसमाले टुरिस्टहरू ल्याउन थाल्यो भने चाहिँ त्यो ठाउँको परिवेश बिग्रेर जान्छ र अहिले हाम्रो पहाडी अञ्चलमा यस्तै भइरहेछ, एकदमै परिवेश बिग्रेर गइरहेको देख्दछौँ।
1: सर जुन चाहिँ यो गाडी कल कारखानाहरूका मसिनहरू सफा गर्ने कुराहरू छ है, अब त्यहाँ चाहिँ प्रशस्त मात्रामा चाहिँ पानीहरूको प्रयोग गरिन्छ है, अब त्यहाँबाट निस्केको त्यो मोबाइल डिजेल पेट्रोल कतिवटा तेलीय पदार्थहरू चाहिँ है खारहरू अब त्यो चाहिँ पानीमा गएर मिश्रित हुन्छ है, अनि पानीलाई नै प्रदूषित गराइरहेको हुन्छ। यो पनि त्यो एउटा पर्यावरणलाई नष्ट गर्न सक्ने हाम्रो मानवकृत गतिविधिहरू नै हो है। यसलाई चाहिँ कस्तो प्रकारले चाहिँ हामी रोक्न सक्छौँ त?
0: अब अहिले त मनमानी छ हाम्रो मानिसहरूले, जहाँ जहाँ पानी छ, खोला सन्चन छ, खोला नाला धारा छ, त्यहाँ लगेर धुने गर्छन्। त्यहाँ उनीहरूले अब त्यो डिजेल पेट्रोलको खारमा त्यो मेसिन बनेको त्यसलाई सब साबुन लाएर धुन्छन् एकदम खोलामा। त्यसो हुँदा खोलाको पानी एकदम प्रदूषित भइहाल्छ। र त्यस्तो जतासुकै नगरेर एउटा ठाउँ एउटा चयन गरेर त्यहाँनिर सबै कुरोको सुविधा र पानीमा पनि त्यो खोला नालामा सिधै त्यो प्रदूषित पानी नपसोस् भन्ने उद्देश्यले त्यसलाई एउटा ठाउँ अघि चयन गरेर त्यसलाई चाहिँ त्यहाँनिर गर्दा हुन्छ। प्रदूषण त त्यो पानी त भइगयो, त्यसलाई पनि अलिकति शुद्धिकरण गर्ने केही त्यसमा एउटा उपकरणहरू राखिदिए त्यो पानीलाई सोझै खोलामा नगएर त्यहाँनिर कुनै ठाउँमा एउटा तल जस्तो भनेर जमाउने, त्यहाँनिर त्यसलाई केही एउटा शुद्धिकरण गर्ने काम गर्यो भने त्यो अति राम्रो हुने कुरो हो। त त्यसलाई पनि त्यसरी एउटा वैज्ञानिक तौरमा त्यस पानी जो एकदम बेसी मात्रामा खोला नालामा चलाउँछन् यो गाडी धुनेहरूले मसिनो धुने त्यसलाई पनि शुद्धिकरण गर्न सके चाहिँ राम्रो, र जतासुकै चाहिँ त्यो गर्न नदिएर एउटा ठाउँ छानेर त्यहाँनिर चाहिँ गर्दा चाहिँ हुन्छ।
1: भनेपछि चाहिँ यस्तो क्रियाकलापहरूमा पनि कतिवटा कुराहरूमा चाहिँ रोक लगाउनु चाहिँ जरुरी छ,
0: रोक लगाउनु जरुरी छ। उहाँलाई एउटा सम्झाइ बुझाइ गर्नु छ, उनीहरूलाई ज्ञान दिनुपर्छ कि यस्तो गर्नाले यो नराम्रो हुन्छ र तपाईँले यस्तो ठाउँमा मात्र गर्नुपर्छ भने सरकार पक्षबाट पनि त्यो कुरो राम्रो त्यो पहल गरिदिएर राम्रो हुन्छ।
1: सर, अहिले जुन चाहिँ यो आधुनिक युग चलिरहेको छ है, अब विकसित जुन चाहिँ राष्ट्रहरू छ है, अब त्यहाँ या त यतै पनि है नानीहरूको डाइपर्सहरू भयो, अब यस्तो धेरै कुराहरू छ है जो चाहिँ प्लास्टिक जन्य उत्पादहरू छ जो चाहिँ धेरै मात्रामा चाहिँ हाम्रो मानिसहरूले चलाइरहेका छन् र यत्रतत्र फ्याँकिरहेका हुन्छन्, र यस्ता ठोस कसिङ्गरहरू जो हुन्छ है यसलाई व्यवस्थापन गर्नको निम्ति चाहिँ के गर्न सकिन्छ त?
0: विशेष त अब यो त एकदमै सिरियस कुरो हो, किनकि हामीले देख्दछौँ अहिलेघरि बाटातिर कतातिर त्यो नानीहरू न्यापकिनहरू अब सेजातिर चलाउने न्यापकिनहरू त्यो कुकुरले क्या त निकालेर लिएर त्यसलाई बाटो छरिरहेको हुन्छ, टोकिरहेको हुन्छ, च्यातिरहेको हुन्छन्, त्यसले एकदमै अहिले हाम्रो परिवेशमा त्यसले प्रदूषण गरिरहेको छ। र त्यस्तालाई पनि हामीले नियन्त्रण राख्नुपर्ने हुन्छ र त्यस्ता कुरोलाई पनि एउटा हामीले सही ढङ्गले सही ठाउँमा चाहिँ त्यसलाई राख्नु सक्नुपर्ने हुन्छ। धेरै अघि त लुगाको के अरे यो विशेष गरेर सुतीको लुगाको टुक्राहरू सबै कुरो गरिन्थ्यो, त्यो धुइन्थ्यो, त्यसलाई प्रयोगमा लगाइरहन्थ्यो, त्यो प्रयोग घरिघरि गर्न सकिन्थ्यो, तर आजभोलि हामीले अब विदेश कन्ट्रिजहरूको विशेष नकल गरेर हामीले त्यो काम गऱ्यौँ, तर अब नकल त गऱ्यौँ तर हामीले अनुशासित भएनौँ, हामीले त्यसलाई बुझेनौँ। उता युरोपियन कन्ट्रिजमा चाहिँ उनीहरू चलाए तापनि उनीहरूले एकदमै अनुशासित भएको हुनाले उनीहरूले त्यो कुरोलाई चाहिँ एकदमै सिरियसली लिन्छ र उनीहरूले सही ढङ्गमा त्यसलाई प्रबन्ध मिलाउँछन्। तर हाम्रो देशमा चाहिँ हामी खालि अनुकरण मात्रै गऱ्यौँ, त्यसले गर्दा चाहिँ त्यसलाई ठिकसँगले नराख्दाखेरि अहिले हाम्रो परिवेशमा एकदमै प्रदूषण बढेर गइरहेको पनि हामी देख्दछौँ। त्यस्तो कुरो चाहिँ विशेष अब हाम्रो चलाउने नै प्रयोग गर्नेले नै त्यो कुरो चाहिँ विशेष जान्नु उचित छ। विशेष यो अहिलेघरि उद्योग धन्दा जस्तै अब कल कारखानाहरूको अहिले खुबै विकसित भइरहेछ, हामी देख्दछौँ कि कति जिनिसहरू यस्तो बनाउँछन् कम्पनीले कि युज एन्ड थ्रो, त्यसलाई पुनः प्रयोगमा लगाउँदैन। कतिवटा कुरो अहिले हामी बल पेनहरू डट पेनहरू भन्छौँ, त्यो एउटा आज निकाल्छ त्यसको हप्ता दिनमा अर्को नयाँ खालको निकाल्छ, तर त्यसको रिफिल वास प्रायः हुँदैन। त्यस्तै प्रकारले कतिवटा कुरोहरू अब जस्तै हाम्रो गाउँ बस्तीमा विशेष बिहा बटुलतिर के पूजा आजामा अहिले विशेष गरेर यो प्लास्टिकको कपहरू भयो, प्लास्टिकको पेपर निकालेर खानापिना चिया पानी दिने गर्छन्, त्यो पनि अब युज एन्ड थ्रो, त्यस्तो बेसी मात्रामा अहिले प्रचलित भइरहेको छ। र हाम्रो मानिसहरू बुझेका छैन कि यो पेपर यो प्लास्टिकको कपहरू प्लेट चलाउने के चाहिँ हुन्छ, भन्छन् वैज्ञानिकले कि यो प्लास्टिकको कपमा तातो चिज नखानु भनेर, तर अब के गर्ने हाम्रो त्यो कुरो अहिले गाउँ बस्तीतिर हाम्रो सहर बजारमा प्रायः अब त्यो कतिवटा मरौपरौमा त्यो चलिरहेको देखिन्छ र त्यसमा हाम्रो मानिसको ज्ञान छैन। र त्यो चाहिँ विशेष गरेर हाम्रो अब स्कुल स्कुलमा गाउँ गाउँको समाजहरूतिर पनि यो विषयमा चाहिँ उनीहरूलाई सचेत गराउनु पर्ने चाहिँ एकदम जरुरी छ, किनकि उहिले हाम्रो गाउँ बस्तीमा त पूजा आजा होस् मरौपरौमा त स्थानीय अब जुन चाहिँ रुखपात छ त्यसको ठुलो पत्ता हुने नेवारको केराको पत्ताहरू लिएर त्यसमा दुना बनाएर त्यहाँ खानेकुराहरू पनि दिइन्थ्यो, प्रसादहरू दिइन्थ्यो, होइन त्यो प्रयोग गरिन्थ्यो, तर आजभोलि त्यो छैन। हामीले सहर बजार कुरा सिक्यौँ अनि गाउँ बस्तीमा त्यो प्रयोग हुँदाखेरि त भरमा त्यहाँनिर त्यो प्रदूषण फैलिएर गएको हामी देखिरहेको छौँ र त्यस्तो कुरो चाहिँ अहिले भइरहेको छ र त्यो चाहिँ नहोस् भन्ने कुरो चाहिँ हामी विशेष मानिसमा जनचेतना दिनु चाहिँ एकदमै आवश्यक छ।
1: पर्यावरणलाई नष्ट गर्न सक्ने जुन चाहिँ अब मानवकृत एउटा गतिविधिहरू मध्ये अब रुख कटनी पनि हो सर है, यस बारेमा अलिकति भनिदिनुहोस् न।
0: पर्यावरणलाई सन्तुलनमा राख्ने निम्ति यो वनस्पतिको ठुलो भूमिका छ। वनस्पति बिना प्राय कुनै पनि जीव जन्तु चराचुरी बाँच्न सक्दैनन्। वनस्पति सबैको ठुलो कुरो हो र वनस्पति छ भनेदेखिलाई जैव विविधता सन्तुलनमा आउँछ, जैव विविधता धनाढ्य हुन्छ, सबै जीव जन्तु चराचुरी मानव पनि त्यसमा सही रूपले बाँच्न सक्छन्। र यदि यो वन जङ्गल छैन भनेदेखिलाई चाहिँ एउटा मुर्मी जस्तो भएर गयो भने चाहिँ त्यहाँ कोही पनि बाँच्न सक्दैन। र त्यसले गर्दाखेरि यो वन जङ्गललाई पनि हामीले एकदमै बहुमूल्य सम्झेर चाहिँ यसको बचाउको निम्ति हामीले काम गर्नुपर्छ। र अहिले घडी हामी देख्दछौँ वन जङ्गल एकदमै नाश भएर गइरहेको, विशेष गरेर विकासको कार्यक्रमले जङ्गल नाश भएर जाँदैछ। त्यसमा ठुला ठुला बिल्डिङहरू घरहरू बनाइँदैछ, बाटोघाटो बनाइँदैछ, उँधोतिर ठुला ठुला हजारौँ एकर जमिनहरू एयरपोर्टको निम्ति बनिँदैछ। जस्तै हाम्रो तल मधेसमा पनि अहिले 4 लेन बाटो बनिँदैछ, त्यसले हजारौँ एकर वन जङ्गल नष्ट भएर गयो। त्यसले गर्दाखेरि वन जङ्गल एकदमै दिनोदिन नाश भएर जाँदैछ। त्यसले गर्दाखेरि हाम्रो जैव विविधतामा त्यसको ठुलो नोक्सान परेर गएको हामी देख्दछौँ। र वन जङ्गललाई चाहिँ हामीले एकदम जसरी हुन्छ यसलाई रहेको वन जङ्गललाई बचाउनु पर्छ र नयाँ वनको सृष्टि गर्नु सक्छौँ पर्छ। नेसनल फरेस्ट पोलिसीमा चाहिँ के भनेको थियो भने भारतवर्षको जति आयतन छ त्यसको 33% भूमि चाहिँ जङ्गलले ढाकिएको हुनुपर्छ भनेर उनीहरूले सिफारिस गरेको थियो। अनि हाम्रो जस्तै दार्जिलिङ जस्तो पहाडी अञ्चललाई चाहिँ यसको 60% जमिन चाहिँ वन जङ्गलले ढाकिएको हुनुपर्छ भनेर त्यो एउटा दिएको थियो धेरै अघि 1988 कहिले। तर अब हामीले हेर्दछौँ भारतवर्षमै जङ्गल यति भइक नाश भएर जाँदैछ कि अब सहर बजार बढेर जाँदैछ, बाटाघाटा खोलिँदैछ। हाम्रो दार्जिलिङ पहाडी अञ्चलमा हेरौँ, हामीले धेरै जङ्गल नाश गऱ्यौँ, अहिले घडी धेरै घटेर गएको छ किनकि दार्जिलिङ पहाडी अञ्चलमा अहिले मानिसहरूले गाईबस्तु पनि पाल्न छोडे, ग्यासको पनि धेरै एउटा एलपिजी पनि निकै अब यसको मान्छेले प्रयोग गर्न थालेपछि अहिले धेरै जङ्गल त कटनीमा कम्ती भएको छ। र पनि जो अगाडि काटिएको थियो त्यसलाई राम्रोसँगले त्यसको भरपाई गरिएको छैन। जङ्गल फेरि हामीले के छ भने जङ्गल लाउनु पर्दा चाहिँ जङ्गललाई चाहिँ सही ठाउँमा सही बिरुवा चाहिँ रोप्न सक्नु पर्यो। जतासुकैको रुखपात बिरुवा रोप्नाले पछिबाट ठुलो हुँदा त्यसले ठुलो त्यसलाई त्यहाँनिर अप्ठ्यारो पर्न जान्छ। त्यस्तो अब जस्तै सहर बजारभित्र पनि अब ग्रेनेड हुनुपर्छ, त्यहाँ पनि साफसुगर गर्न चाहिँ वायु स्वच्छ हुन त अब हरियाली हुनु पर्यो सहर बजारभित्र पनि। र त्यहाँ पनि लगाउँदाखेरि हामीले जताभए पनि लगायौँ पछिबाट त्यो रुख ठुलो हुन्छ, एकदम बढी ठुलो हुन्छ, पछि त्यसले नै त्यहाँनिर आतङ्क मचाउँछ। हावा पानी हुरी आउँदाखेरि त्यही लडाकी जस्तो भएर मान्छेहरूलाई त्राही त्राही पार्छ, कति त लडेर घरहरू हुन्छ। र त्यसले गर्दाखेरि सहर बजारको बाटाघाटमा रोप्दा पनि एकदम होचो खालको फुल्ने फल्ने रुखपात बिरुवा रोप्न सके अति राम्रो। जङ्गलमा त जहाँ जुन अल्टिच्युडमा जुन प्रकारका रुखपात उहिले थिए त्यस्तै प्रकारले रोप्नु चाहिँ एकदमै पर्छ। र यसो हेर्दाखेरि हाम्रो दार्जिलिङ पहाडी अञ्चलको 60% वन जङ्गल हुनुपर्छ भन्ने कुरोमा चाहिँ अहिले हामीले यसो अड्कल लाउँदाखेरि चाहिँ 25-30% जति मात्र रहेको हामी देख्दछौँ। र त्यसैले गर्दाखेरि यहाँको स्थानीय पर्यावरण त्यति राम्रो छैन, जैव विविधता धेरै नाश भएर गयो, खोला नाला सुकेर गइसकेको छ, धारा पनेर सुकेर गइसक्यो र पिउने पानीको समस्यामा यहाँ उत्कट भएर गइरहेको हामी देख्दछौँ।
1: श्रोताहरू, पर्यावरणलाई नष्ट गर्न खोज्दाखेरि चाहिँ धेरै विकृतिहरू चाहिँ पैदा भइरहेको हामी देख्छौँ है। र अन्तमा चाहिँ सर, यो पर्यावरणलाई नष्ट गर्न सक्ने हाम्रो जुन चाहिँ मानवकृत गतिविधिहरू छ है, यसबारेमा अझ के भन्न चाहनुहुन्छ?
0: अब विशेष त पर्यावरण अति संवेदनशील हो र यसलाई बुझ्न अति आवश्यक छ। हाम्रो साना साना नानीदेखि लिएर ठुला बडासम्मले पनि यो कुरो बुझ्न सक्नु पर्यो। जसले यो पर्यावरणलाई बुझ्छ, प्रकृतिलाई माया गर्न सक्छ, त मात्र हामीले आफूलाई संयमित राखेर अनुशासित भएर पर्यावरण बचाउने काम हामी गर्न सक्छौँ। सरकारले त अब एक्टहरू बनाएको छ नि, अब जस्तै प्रिभेन्सन कन्ट्रोल सोसाइटीले त जस्तै प्रकारको यो हाम्रो एयर एक्टहरू छ 1981 गरेको छ, जस्तै अब हाम्रो वाटर एक्ट 1974 गरेको, इन्भाइरोमेन्ट प्रोटेक्सन एक्ट 1986 बनाएका छन्। कानुन त प्रशस्त छ तर त्यसलाई अप्नाउने मान्छेहरू चाहिँ बहुत कम्ती छ। त्यो अप्नाउनु पर्ने कुरोमा चाहिँ हामीले हाम्रो स्कुलका विद्यार्थीवर्गलाई समाजका जनमानसलाई अनि गाउँ बस्ती कमानतिर जतासुकै हुन्छ सहर बजारका मानिसहरूलाई चाहिँ यो कुरो चाहिँ एकदमै बुझाउनु जरुरी छ। उनीहरूलाई पर्यावरणप्रति चाहिँ आकर्षित गर्नु चाहिँ एकदम जरुरी छ। र भनिन्छ तपाईँको अहिले हाम्रो परिवेशमा 1 सेकेन्डमा चाहिँ 5 केजी प्लास्टिक प्रवेश हुन्छ 1 सेकेन्डमा, भनेदेखि 1 मिनटमा 300 केजी प्लास्टिक जन्य पदार्थ चाहिँ हाम्रो परिवेशमा पसिरहेको छ, भनेदेखि चाहिँ 1 घन्टामा 19,000 केजी, भनेदेखि चाहिँ 24 घन्टामा झन्डै 456,000 केजी चाहिँ हाम्रो परिवेशमा यो प्लास्टिकहरू प्रवेश भइरहेको छ। र यो यति विघ्न डरलाग्दो प्रकारको प्रयोग भइरहेको छ, यसले गर्दाखेरि चाहिँ यसमा हामीले रोकथाम गर्नु चाहिँ एकदम जरुरी छ र प्लास्टिक जति सक्दो हामीले प्रयोग नगरेको चाहिँ राम्रो।
1: आदरणीय श्रोता, पर्यावरणलाई नष्ट गर्न सक्ने हाम्रो मानवकृत गतिविधिहरू यस विषयबारे अहिले हामीले कुराकानी गरिरहेका थियौँ पर्यावरणविद भरत प्रकाश राईजीसित। र सर यसरी स्टुडियोमा आइदिनु भयो र हाम्रा श्रोताहरूलाई यस विषयमाथि धेरै राम्रोसँगले जानकारी प्रदान गर्नुभयो, यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद।
0: हजुर, नमस्कार।

यो गीत सुन्दा सुन्दै आदरणीय श्रोता, आजलाई हाम्रो साप्ताहिक विज्ञान दर्पण कार्यक्रमको समय सिद्धिसकेको छ। अर्को सोमबार यसै दिन यसै समय विज्ञानको अर्को अङ्कको साथ फेरि यहाँहरू समक्ष उपस्थित हुनेछौ। आजलाई म सञ्चालिका लगायत प्रस्तुता लेखनाथ राईलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: आदरणीय श्रोताहरू नमस्कार। आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कलाई साझेर बस्नु नि हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिकामा नम्रता। कार्यक्रम शिक्षा ज्योतिको यो अर्को अङ्क लिएर हजुरहरू समक्ष उपस्थित भइसकेकी छु र आज कार्यक्रम शिक्षा ज्योतिमा विद्यार्थी भाइ बहिनीहरूलाई अति नै ज्ञानवर्धक एवं चाखलाग्दो विषयबारे हामी जानकारी प्रदान गर्न लागिरहेका छौँ र यो जानकारी विशेष गरी ती विद्यार्थीहरूको निमित्त रहेको छ जो विद्यार्थीहरूले आफ्नो पोस्ट ग्रेजुएसन सक्नु भएर प्रतियोगितात्मक परीक्षाको समयहरू हेरिरहनु भएको छ, जस्तै पनि पढाइको क्षेत्रमा अध्ययन अध्यापनको क्षेत्रमा कार्य गर्छु भनेर सोच्नु भएको छ, उहाँहरूको निमित्त त झनै यो विषय अति नै जानकारीमूलक रहेको छ। आज हामी हजुरहरूलाई सेट इक्जाम, जसलाई हामी स्टेट एलिजिबिलिटी टेस्ट भनेर भन्छौँ, यो इक्जामको बारेमा हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई जानकारी प्रदान गर्न लागिरहेका छौँ र सेट इक्जाम के हो, कस्तो प्रकारको इक्जाम हो र यो इक्जाम्सलाई क्वालिफाई गरेपछि विद्यार्थी भाइ बहिनीहरूले के मौकाहरू बनाऊ अपर्च्युनिटीहरू पाउनुहुन्छन्, यसबारे आज हजुरहरूलाई हामी सविस्तार साथ जानकारी प्रदान गर्नेछौँ र आजको जानकारी लिएर हामी समक्ष उपस्थित भइसक्नु भएको छ सह प्राध्यापिका भनौँ एसिस्टेन्ट प्रोफेसर अश्विनी तामाङज्यू, जो हालमा सलेसियन कलेज सोनादामा एसिस्टेन्ट प्रोफेसरको रूपमा कार्यरत हुनुहुन्छ र ढिलो नगरी आजको हाम्रो अतिथि अश्विनी तामाङलाई म कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउन गइरहेकी छु। र अश्विनीजी हजुरलाई हाम्रो कार्यक्रम शिक्षा ज्योतिमा स्वागत छ।
1: हुन्छ, धन्यवाद।
0: र हामीले अघि हाम्रो श्रोताहरूलाई बताइसकेका छौँ कि आजको हाम्रो विषयवस्तु के रहेको छ भनेर, है। तपाईँ एक एसिस्टेन्ट प्रोफेसर अर्थात् सह प्राध्यापिका हुनुको साथ साथमा हजुरले हालैमा यो वर्ष 2026 यो सेट इक्जाम क्वालिफाई गर्नुभएको छ, है। र यो सेट इक्जामको बारेमा हजुरबाट हामी धेर थोर जानकारी प्राप्त गर्नेछौँ र यो जानकारीले चाहिँ हाम्रो आउँदो हाम्रो भावी पिँढीको निमित्त पनि अति नै राम्रो अब जानकारी यसमा रहेको छ भनेर हामीले आशा साँचेका छौँ। र यो सेट इक्जामको बारेमा भन्नुपर्दा यो कस्तो प्रकारको इक्जाम्स हो, यो इक्जाम्स कसरी कन्डक्ट हुन्छ, यो बारे केही बताइदिनुहुन्छ कि?
1: हजुर, सेटको फुल फर्म चाहिँ जस्तै तपाईँले भन्नुभयो स्टेट एलिजिबिलिटी टेस्ट हो र यो चाहिँ कम्पिटेटिभ इक्जाममा नै आउँछ र अब कलेजमा आफूले आफ्नो विषय छानेको हुन्छ नि त, होइन? जस्तै अब आर्ट्समा थुप्रै अब सब्जेक्टहरू भयो, जस्तै इङ्ग्लिस, पोलिटिकल साइन्स, हिस्ट्री, सोसियोलोजी, एडुकेसन, मास्कम, त्यस्तै साइन्सको स्ट्रिममा पनि थुप्रै सब्जेक्टहरू हुन्छन् अनि कमर्समा पनि अब थुप्रै उयो हुन्छ सेक्सन। त्यसरी नै यो इक्जाम चाहिँ जसले एउटा सब्जेक्टलाई लिएर अन्डर ग्रेजुएट बिए अनि एमएको फर्स्ट सेमेस्टरको इक्जाम दिइसकेको हुन्छ, उहाँले चाहिँ यो इक्जाममा अपियर गर्नुको लागि क्वालिफाई गर्छ, एलिजिबल हुन्छ, आइम सरी। अनि सेट इक्जाम चाहिँ वर्षमा एकपल्ट गरिने इक्जाम हो। सेट चाहिँ स्टेट एलिजिबिलिटी टेस्ट भएकोले गर्दा यो चाहिँ स्टेटले कन्डक्ट गर्छ, अन्त मोड अफ इक्जाम चाहिँ अफलाइन हुन्छ। अनि सेट यदि तपाईँ बसेर क्वालिफाई गर्नुभयो भने चाहिँ तपाईँले एसिस्टेन्ट प्रोफेसरको एउटा ट्याग पाउनुहुन्छ।
0: हजुर हजुर, र यो सेट इक्जाम चाहिँ एउटा स्टेटले कन्डक्ट गर्ने इक्जाम हो कि, र कम्पिटेटिभ टाइपको भनौँ न, कम्पिटेटिभ इक्जाम चाहिँ प्रतियोगितात्मक परीक्षा हो र यो सेट इक्जाम तपाईँले क्वालिफाई गरेपछि चाहिँ तपाईँले अब प्रोफेसरको ट्याग पाउनुहुन्छ,
1: एसिस्टेन्ट
0: प्रोफेसरको। र क्वालिफिकेसनको कुरा गर्दै हुनुहुन्थ्यो, म यो बारेमा पनि हजुरलाई सोध्नेवाला नै थिएँ र तपाईँले एउटा छोटकरीमा बताइदिँदै हुनुहुन्थ्यो अन्डर ग्रेजुएट पोस्ट ग्रेजुएट यो बारेमा, र यो इक्जाम पास गर्नुको लागि चाहिँ प्रपर क्वालिफिकेसन चाहिँ कति हुनुपर्छ अनि यसको आइयुसीमा एज लिमिटेसन कति, एज ग्रुपदेखिको कति एज ग्रुपसम्मकोले गर्न सक्छ, यो बारेमा पनि जानकारी प्रदान गरिदिनुहुन्छ कि?
1: हुन्छ। सेट इक्जाम चाहिँ तपाईँले बिए कोर्स सकेर मास्टर्स स्टार्ट गरिसकेर मास्टर्सको फर्स्ट सेमेस्टरको इक्जाम तपाईँले दिनुभएर फर्स्ट सेमेस्टरको इक्जाम चाहिँ जेनरल क्यान्डिडेटहरूलाई चाहिँ जेनरल क्याटेगोरीमा आउने क्यान्डिडेटहरूले चाहिँ 55%भन्दा अभभ लिएको हुनुपर्छ उनीहरूको मास्टर्सको फर्स्ट सेमेस्टरको इक्जाममा, र ओबिसी एसटी एससी क्यान्डिडेट्सले चाहिँ 50% मिनिमम 50% लिएको हुनुपर्छ यो इक्जाममा अपियर हुनुको लागि चाहिँ एलिजिबल फर्म फिलअप गर्नु एलिजिबल हुनको लागि चाहिँ,
0: मतलब मास्टर्स कम्प्लिट नै गर्नुपर्छ भने
1: त्यस्तो पनि छैन,
0: फर्स्ट इयरमा नै अपियर गर्न सक्छ
1: मास्टर्सको
0: आफ्नो क्याटेगोरी अनुसार 50% अर 55% चाहिँ स्कोर गरेको हुनुपर्छ।
1: हजुर, अन्त एज लिमिट आइयुसीमा चाहिँ यसको अप्पर एज लिमिट चाहिँ छैन, तपाईँ जति वर्षको हुँदा पनि हुन्छ, तर अब सिन्स अब यो इक्जाम चाहिँ मास्टर्स लेभलको स्टुडेन्टले गर्छ भन्दा चाहिँ एउटा स्टुडेन्ट चाहिँ 17 इयर्स अबभ चाहिँ हुनुपर्छ. हजुर, तर अप्पर एज चाहिँ अब तपाईँ
0: अप्पर एज लिमिटेसन जस्तै अन्य कम्पिटेटिभ इक्जाम्सहरूमा चाहिँ हामी अप्पर एज लिमिटेसन दिएको छ, जस्तै 20 इयर्स टु 36 इयर्सहरू 32 इयर्सहरू हुन्छ, र रिजर्भेसन क्याटेगोरीहरूलाई चाहिँ अब छुट दिएको हुन्छ आयुसीमामा 5 वर्ष 3 वर्ष होइन. यो चाहिँ त्यसमा चाहिँ यो सेट इक्जाम्समा चाहिँ त्यस्तो कुनै प्रावधानहरू रहेको छैन. हजुर
1: हजुर, त्यस्तो चाहिँ छैन, अप्पर एज लिमिटै छैन यसमा
0: चाहिँ. यो चाहिँ एकदमै एउटा प्लस पोइन्ट रहेछ भनौँ न है. धेरै राम्रो जानकारी हामीले यहाँ प्राप्त गर्यौँ. र तपाईँले यसै वर्ष यो सेट इक्जाम क्वालिफाई गरे भनेर भन्नुहुँदैछ नि है, गर्नुभएको छ नि. यो चाहिँ तपाईँले कुन इयरको 25 कि 26 गर्नुभएको?
1: मैले इक्जाम चाहिँ 25 क्लियर गरेको.
0: हजुर,
1: डिसेम्बरमा इक्जाम भएको थियो, तर तपाईँको रिजल्टहरू आउँदा गर्दा चाहिँ फेब्रुअरीहरू भेट्छ, किनकि तपाईँको रिजल्ट इक्जाम दिइसक्नु भएर पनि रिजल्ट आउनु चाहिँ एटलिस्ट 2 मन्थ्स चाहिँ लाग्छ.
0: हजुर,
1: 2-3 महिना बाद तपाईँको रिजल्ट आउँछ, र रिजल्ट आउँदा चाहिँ रिजल्ट चाहिँ मेरो 26 आयो, र इक्जाम चाहिँ 25 हो.
0: भनेपछि तपाईँको सेट क्वालिफाई 2025 नै हुन्छ,
1: 25 इक्जाम. हजुर,
0: र हामीले जानकारी लिइरहेका छौँ सेट इक्जाम्स अर्थात् स्टेट एलिजिबिलिटी टेस्टको बारेमा. र हालैमा अश्विनी तामाङले यो परीक्षा उत्तीर्ण गर्नुभएको छ, र उहाँबाट नै हामीले यो सेट इक्जाम के हो यसबारेमा सविस्तार साथ जानकारी

0: व्यक्त गरिरहेका छौँ श्रोताहरू। र यो नेट र सेटको परीक्षा चाहिँ यो दुईटामा चाहिँ कस्तो भिन्नता, यसमा दुईटा डिफ्रेन्सिएट चाहिँ कसरी गरिएको छ, यो बारेमा पनि के बताइदिनुहुन्छ कि?
1: हजुर,
0: किनभने विद्यार्थीहरू नेट सेट भन्दा कन्फ्युजन पनि हुन सक्छ जो पनि नयाँ विद्यार्थी हुनुहुन्छ है।
1: नेटको चाहिँ फुल फर्म चाहिँ नेसनल एलिजिबिलिटी टेस्ट हो, अनि सेटको चाहिँ स्टेट एलिजिबिलिटी टेस्ट। र अब नेसनल भनेको चाहिँ अब सेन्ट्रल गभर्मेन्टले कन्डक्ट गर्ने एक्जाम हो नि त, नेसनल चाहिँ अब अल ओभर इन्डिया कन्डक्ट गरिन्छ नेट चाहिँ, तर सेट चाहिँ स्टेट वाइज कन्डक्ट हुने एक्जाम हो। जस्तै हाम्रो चाहिँ डब्लुबी सेट भन्छ, वेस्ट बेङ्गल सेट, त्यसरी नै थुप्रै सेट इक्जाम्स हुन्छ। जस्तै अब राजस्थान सेट भयो है, नागाल्यान्ड सेट, र यसको चाहिँ ड्युरेसन पनि भिन्दै भिन्दै हुन्छ। अब हाम्रो यता चाहिँ वेस्ट बेङ्गलमा चाहिँ डिसेम्बर जनवरी विन्टरको टाइममा हुन्छ सेट, र अरू स्टेटको चाहिँ अब उनीहरूकै अब कन्भिनियन्सको हिसाब हुन्छ होला। अनि नेट र सेटमा चाहिँ के भिन्नता छ भन्दाखेरि चाहिँ दुइटै एक्जामले तपाईँलाई एसिस्टेन्ट प्रोफेसरकै ट्याग दिन्छ, तर दुइटालाई हामीले कम्पेयर गरेर हेर्दाखेरि चाहिँ नेटको चाहिँ अलिकति धेरै भ्याल्यु हुन्छ, किनकि नेट भनेको अब तपाईँको नेसनले अब होइन सेन्ट्रल गभर्मेन्टले कन्डक्ट गरेको हुनाले चाहिँ अब तपाईँको अल ओभर इन्डिया नै तपाईँको नेटको सर्टिफिकेट भ्यालिड हुन्छ। नेट क्वालिफाइड भएको सर्टिफिकेटले चाहिँ तपाईँ यो इन्डियाको जुनै पनि स्टेटमा तपाईँ काम गर्न सक्नुहुन्छ त्यो सर्टिफिकेट लिएर, तर सेट इक्जामको सर्टिफिकेटले चाहिँ तपाईँ यता पश्चिम बङ्गालभित्र नै काम गर्नुहुन्छ, काम गर्नु
0: सक्नुहुन्छ।
1: अन्त अर्को भिन्नता चाहिँ मोडमा, इक्जामको मोडमा नेट इक्जाम चाहिँ अनलाइन कन्डक्ट गरिन्छ कम्प्युटरमा, र तपाईँको सबै क्वेसन चाहिँ कम्प्युटरमै हुन्छ, तपाईँले पेन पेपर युज गर्नै परेन, सबै तपाईँले कम्प्युटरमै इक्जाम गर्नु भयो, कम्प्युटरमै सबमिट हुन्छ। तर सेट इक्जाम चाहिँ अफलाइन हुन्छ, अफलाइन तपाईँको ओएमआर सिट दिन्छ, अनि ओएमआर सिटमै तपाईँले एन्सर दिएर अफलाइन इक्जाम हुन्छ।
0: हजुर, भनेपछि नेट र सेटमा चाहिँ यो भिन्नता छ कि नेट भनेपछि चाहिँ अल ओभर इन्डियाको कुनै पनि स्टेटमा मान्यता प्राप्त हुन्छ, र सेट भनेपछि जुन स्टेटले कन्डक्ट गराएको छ त्यो स्टेटभरि मात्रै यसको
1: भ्यालिडिटी हुन्छ।
0: र यो बारे पनि हामीले जानकारी पायौँ श्रोताहरू, र विशेष गरी हाम्रा विद्यार्थी भाइ बहिनीले यो जान्नै पर्ने कुरा हो। यो इक्जाम्स कतिको टफ हुन्छ अन्य कम्पिटेटिभ इक्जाम्सहरू भन्दा चाहिँ तपाईँलाई के लाग्छ?
1: हजुर, जस्तै हामीले नेट र सेटको कुरा गर्दैथ्यौँ अघि, नेट इक्जाम र सेट इक्जामलाई राखेर हेर्दा चाहिँ डिफिकल्टी लेभल चाहिँ नेटकै धेरै हुन्छ, किनकि नेट त अब नेसनल लेभलको इक्जाम भयो। नेटलाई हेरेर चाहिँ सेट चाहिँ अलिकति सजिलो नै हुन्छ यो दुइटा इक्जामलाई मात्रै कम्पेयर गर्दा चाहिँ, तर अब सेट पनि स्टेटले कन्डक्ट गरिएको अल ओभर अब स्टेटको क्यान्डिडेट्सहरूको लागि, अन्त त्यो भएर चाहिँ सेट इक्जाम पनि अलिकति टफ नै हुन्छ
0: तपाईँको,
1: त्यो चाहिँ प्रिपेरेसनमाथि डिपेन्ड गर्छ है। जेनरल पेपर भन्छ एउटा चाहिँ पेपर वान, जसमा चाहिँ तपाईँको थुप्रै जेनरल सब्जेक्ट्सहरू मिसाएको हुन्छ, र पेपर टू चाहिँ तपाईँले जुन सब्जेक्ट लिएर पढ्नुहुँदैछ अब इङ्ग्लिस, पोलिटिकल साइन्स, हिस्ट्री, पेपर टू चाहिँ त्यसमा अब बेस्ड हुन्छ तपाईँको त्यही पेपरमा मात्रै। र यो सेट इक्जाममा चाहिँ तपाईँले दुईवटा पढ्नुपर्ने हुन्छ, दुईवटा पेपरको तयारी, पेपर वान अनि पेपर टू। अन्त लेभल त अब टफै हुन्छ एक्जाम भएर, त्यो चाहिँ तपाईँको प्रिपरेसनमाथि नै डिपेन्ड गर्छ।
0: हजुर, धेरै राम्रो जानकारी हामीले हजुरबाट प्राप्त गरिरहेका छौँ। र अघि तपाईँले जेनरल पेपरको पनि कुरा गर्दै हुनुहुन्थ्यो है, आफ्नो सब्जेक्टलाई छोडेर यो जेनरल पेपरमा चाहिँ कुन कुन विषयहरूलाई चाहिँ समावेश गरिएको हुन्छ, किनभने जेनरल पेपरको लागि पनि त प्रिपेयर गर्नु पर्यो होला, किनभने आफ्नो सब्जेक्टमा मात्रै क्वालिफाई भएर चाहिँ जेनरल पेपर ब्याक भयो भने त फेरि क्वालिफाई भएन होइन। र यस विषयमा पनि हाम्रो जति पनि एस्पायरेन्टहरू हुनुहुन्छ, यो नेट सेटको इक्जाम्स बस्छु भनेर सोच्नु नि, उहाँहरूलाई यो बारे पनि केही जानकारी प्रदान गरिदिनुहोस् न।
1: हजुर, जेनरल पेपर चाहिँ तपाईँको 50 मार्क्सको हुन्छ,
0: हजुर,
1: अनि पेपर टू अर्को पेपर, तपाईँको पेपर टू चाहिँ 100 मार्क्सको हुन्छ, र 50 मार्क्सको क्वेसन्समा चाहिँ तपाईँको एउटा क्वेसनले चाहिँ 2 मार्क्स क्यारी गर्छ, र 50 मार्क्स जेनरल पेपरमा चाहिँ 50 क्वेसनले चाहिँ 100 मार्क्स क्यारी गर्छ, र यता पेपर टूमा चाहिँ 100 क्वेसन हुन्छ, र मार्क्स हेर्दाखेरि चाहिँ 200 भयो नि त, एउटा क्वेसनको 2 मार्क्स पाउनुहुन्छ है। अन्त सेट इक्जामको चाहिँ एउटा राम्रो अब कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ यसमा नेगेटिभ मार्किङ हुँदैन, तपाईँले अब रङ एन्सर लेख्नु भयो भने त्यो रङै हुन्छ, राइट एन्सर तपाईँले सेलेक्ट गर्नुभयो भने 2 मार्क्स पाउनुहुन्छ। र जेनरल पेपर चाहिँ 50 क्वेसन्स हुन्छ मैले तपाईँलाई अघि भने, अनि जेनरल पेपरमा चाहिँ टिचिङ एप्टिट्युड हुन्छ, अब सेट क्लियर गरेर त तपाईँ एसिस्टेन्ट प्रोफेसरको ट्याग पाउनुहुन्छ नि त होइन. र टिचिङ एप्टिट्युड, अब टिचिङ के हो है, हायर एडुकेसनको बारेमा यो सब कुरा चाहिँ तपाईँ हायर एडुकेसनमै अब पढाउनु चाहनुहुन्छ भने चाहिँ यो जान्नु अब आफूलाई आवश्यक छ नि त. त्यो भएर चाहिँ जेनरल पेपरमा चाहिँ टिचिङ एप्टिट्युड भयो, रिसर्च एप्टिट्युड, कम्युनिकेसन हुन्छ, कम्प्रिहेन्सन, अब जस्तै तपाईँको एउटा प्यासेज हुन्छ अन्त त्यो प्यासेज पढेर चाहिँ पाँचवटा क्वेसन त्यसकै बेसिसमा हो. अन्त अरू चाहिँ लजिकल रिजनिङ, म्याथमेटिक्स, म्याथमेटिकल रिजनिङ, अनि डेटा इन्टरप्रिटेसन, त्यो त हरेक कम्पिटेटिभ एक्जाममा नै आउँछ डेटा इन्टरप्रिटेसन. अनि यता कम्प्युटर साइडबाट चाहिँ कम्प्युटर टेक्नोलोजी, त्यहाँबाट पनि क्वेसन्स हुन्छ. अन्त पिपल डेभलपमेन्ट, इन्भाइरोमेन्ट, अनि हायर एडुकेसन सिस्टम, यो सबैबाट चाहिँ तपाईँको 50 क्वेसन्स आउँछ पेपर वानमा चाहिँ.
0: हजुर, तपाईँले जेनरल पेपर 100 मार्क्सको भन्नुभयो र आफ्नो विषय चाहिँ, आफ्नो सब्जेक्ट चाहिँ कति मार्क्सको राखिएको हुन्छ?
1: हजुर, आफ्नो विषयमा चाहिँ जुन चाहिँ पेपर 2 भन्छ त्यसमा चाहिँ 100 क्वेसन्स हुन्छ र 100 क्वेसन भनेको चाहिँ 200 मार्क्सको
0: जम्मा. जेनरल पेपर र आफ्नो सब्जेक्ट गरे चाहिँ टोटल कति मार्क्सको गर्नु?
1: टोटल चाहिँ 300 मार्क्सको हुन्छ. क्वेसन्स चाहिँ तपाईँको पेपर 1 र पेपर 2, जेनरल पेपर र आफ्नो पेपर जोडेर चाहिँ 150 क्वेसन्स हुन्छ र यसको टोटल तपाईँहरूको 300 भयो.
0: यो 300 मार्क्समा अब यो सेट एक्जाम क्वालिफाई गर्नको लागि चाहिँ कति मार्क्स चाहिँ स्कोर गर्नुपर्छ क्वालिफाईको लागि चाहिँ, त्यो बारेमा बताइदिनुहुन्छ कि?
1: हजुर, क्वालिफाई गर्नुको लागि चाहिँ तपाईँको मिनिमम चाहिँ अब 300 मार्क्स भयो नि त तपाईँको टोटल होइन. त्यसमा चाहिँ तपाईँको 150 अबभ चाहिँ आफै हुनुपर्छ. तर त्यो हामीले अब यसरी 150-160 त्यो फिक्स्ड मार्क्स चाहिँ हुँदैन. त्यो चाहिँ तपाईँको डिफिकल्टी लेभल, एक्जामको डिफिकल्टी लेभल कस्तो छ त्यसमा पनि डिपेन्ड
0: गर्छ.
1: कट अफ आउँछ, जस्तै तपाईँको जेनरलको कट अफ भिन्दै हुन्छ, ओबिसी, पिडब्ल्युडी, धेरैवटा क्याटेगोरी हुन्छ, एसटी, एससी होइन, त्यो कट अफमाथि डिपेन्ड गर्छ. तर तपाईँले आफ्नो तर्फबाट चाहिँ जति सक्दो 150 चाहिँ धेरै नै ल्याउने कोसिस गर्नुपर्छ र त्योभन्दा कम्ती ल्याउँदाखेरि चाहिँ अलिकति कट अफ नपुग्ने स्थिति हुन्छ क्या.
0: हजुर हजुर
1: हजुर. अन्त मिनिमम अब तपाईँले 150 धेरै नै ल्याउनुपर्छ र 50-52% चाहिँ तपाईँको एसटिएससीको क्वालिफाइङ उयो हुन्छ पर्सेन्टेज कट अफ, र जेनरल ओबिसीहरूको लागि चाहिँ 60-62% भेट्छ कट अफ.
0: हजुर, धेरै नै राम्रो जानकारी हामीले आज हाम्रो अतिथि अश्विनी तामाङबाट प्राप्त गरिरहेका छौँ श्रोताहरू, र उहाँसँग हामी कुराकानी गरिरहेका छौँ सेट इक्जामको बारेमा. र सेट इक्जाम उहाँले हालैमा उत्तीर्ण गर्नुभएको छ 2025 र 2026 रिजल्ट आए पश्चात उहाँले यो सेट इक्जाम्सको बारेमा चाहिँ हामीलाई आज जानकारी दिनको निमित्त यहाँ स्टुडियोमा उपस्थित हुनुभएको छ. र हाम्रो कुराकानीलाई हामी अगाडि बढाउने नै छौँ श्रोताहरू, र त्यसभन्दा पहिले केही क्षणको निमित्त हामी कार्यक्रममा लिन गइरहेका छौँ यो साङ्गीतिक विश्राम.

र यो साङ्गीतिक विश्राम पश्चात पुनः हामी हाम्रो श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदै फेरि आजको हाम्रो अतिथि अश्विनी तामाङसँग सेट इक्जाम्सको बारेमा चर्चा गर्न लागिरहेका छौँ। र हामीले अब यो सेट इक्जाममा कुन कुन विषयहरू समावेश गरिएको हुन्छ, कति मार्क्स पाउने हो।

0: क्वालिफाई कसरी गर्न सकिन्छ यो बारेमा धेरथोर जानकारी प्राप्त गरिसकेका छौँ र उहाँलाई म अब फेरि अर्को प्रश्न राख्न गइरहेकी छु। र अश्विनी, तपाईँले अघि भन्दै हुनुहुन्थ्यो यो सेट एक्जाम चाहिँ एउटा अफलाइन प्रकारको हो भनेर, र यो पेपर चाहिँ तपाईँको डिस्क्रिप्टिभमा राखिएको हुन्छ कि एमसिक्यू फर्मेटमा राखिएको हुन्छ, यो बारे पनि बताइदिनुहुन्छ कि?
1: हजुर, सेट एक्जाम चाहिँ तपाईँको दुइटै पेपर, जेनरल पेपर, पेपर वान र पेपर टू, दुइटै एमसिक्यू फर्मेटमै हुन्छ।
0: हजुर,
1: जहाँ चाहिँ तपाईँले क्वेसन पाउनुहुन्छ मल्टिपल चोइस क्वेसन।
0: हजुर,
1: एउटा क्वेसनको तपाईँकोमा चारवटा अप्सन हुन्छ र त्यो चारवटा अप्सनमा चाहिँ तपाईँले एउटा सेलेक्ट गर्नु पर्यो नि त, राइट अप्सन होइन, त्यस्तो हुन्छ
0: ओएमआर बेस्डमा,
1: ओएमआर सिटमा। हजुर, सेट एक्जाम चाहिँ अफलाइन भएको हुनाले तपाईँले ओएमआर सिट पाउनुहुन्छ र यो भर्दाखेरि चाहिँ एकदमै केयरफुल हुनुपर्छ, किनकि तपाईँको त्यो ओएमआर सिटमा चाहिँ यस्तो मार्क गर्नुपर्ने हुन्छ नि त, एउटा सर्कललाई तपाईँलाई, जस्तै सी तपाईँलाई करेक्ट आन्सर लाग्यो भने त्यो सीमा भएको सर्कललाई चाहिँ तपाईँले पेनले भर्नुपर्ने हुन्छ नि त, र त्यो पेनले भर्नु भएको चाहिँ तपाईँको त्यो सर्कलभन्दा बाहिर गयो या राम्रो सर्कलै बनिएन त्यस्तो भयो भने पनि तपाईँको मार्क्स पाउनु हुँदैन
0: त्यसमा, कम्प्युटरले रिड गर्न सक्छ।
1: हजुर हजुर, त्यसमा चाहिँ त्यो क्वेसनै क्यान्सल हुन्छ, तपाईँको एन्सरै क्यान्सल हुन्छ क्या, र त्यो ओएमआर भर्दाखेरि त्यो गोलो दिएको हुन्छ जुन सर्कल, त्यसलाई चाहिँ तपाईँले एकदमै सर्कलमै फिलअप गर्नुपर्ने हुन्छ।
0: हजुर,
1: र एमसिक्यूमा ओएमआर सिटमा एक्जाम दिँदा चाहिँ के हुन्छ भन्ने चाहिँ मेन कुरा चाहिँ तपाईँले समयलाई चाहिँ एकदमै मजाले युटिलाइज गर्नुपर्छ होइन, किनकि ओएमआर सिट तपाईँले त्यहाँ भर्दा ओर्दा चाहिँ तपाईँले समय गएकै चाल पाउनु हुँदैन क्या। यता अनलाइन एक्जाममा त अब तपाईँको सबै कम्प्युटरमै हुन्छ र तपाईँले स्क्रोल गर्दै अरू अरू अरू क्वेसन हेर्नु सक्नुहुन्छ नि त, तर ओएमआरमा चाहिँ पेपर वानको लागि चाहिँ एक घन्टा दिएको हुन्छ र एक घन्टाभित्रमा तपाईँले 50 क्वेसन सल्भ गर्नुपर्छ, जसमा चाहिँ म्याथमेटिक्स हुन्छ, जसमा तपाईँले एउटा प्याराग्राफ पढेर 5 एन्सर दिनुपर्ने हुन्छ होइन, अलिकति तपाईँलाई समय लाग्ने टाइपको नै हुन्छ पेपर टू चाहिँ, र त्यसमा चाहिँ तपाईँले समयको चाहिँ एकदमै मजाले उपयोग गर्नुपर्ने हुन्छ।
0: जति पनि विद्यार्थीहरू हुनुहुन्छ जसले पनि नेटको एक्जाम बस्छु, सेटको एक्जाम बस्छु भनेर सोच राख्नु भएको छ, उहाँहरूको लागि चाहिँ यो एकदमै जानकारीमूलक विषयवस्तु रहेको छ। र अघि तपाईँले भन्दै हुनुहुन्थ्यो सेट एक्जाम्स पास गरेपछि कुनै पनि एस्पाइरेन्टलाई चाहिँ एउटा एसिस्टेन्ट प्रोफेसरको ट्याग लाग्छ भनेर भन्नुहुँदै थियो, सेट एक्जाम पास गरेपछि चाहिँ नोकरी पक्कै हुन्छ भने के यसको ग्यारेन्टी छ कि छैन?
1: हजुर, सेट एक्जामको जसले कन्डक्ट गर्छ, अब हाम्रो चाहिँ WBCSC भन्छ है, वेस्ट बेङ्गल कलेज सर्भिस कमिसन, यो बडी एउटा वेस्ट बेङ्गल कलेज सर्भिस कमिसनको बडीले चाहिँ यो इक्जाम कन्डक्ट गर्छ।
0: हजुर,
1: र सेटको फर्म फिलअप गर्दा चाहिँ कहीँ पनि मेन्सन गरिएको हुँदैन कि यसले चाहिँ तपाईँलाई जब ग्यारेन्टी गर्छ भनेर, यसले चाहिँ तपाईँलाई कलेजतिर अप्लाई गर्नुको लागि चाहिँ एलिजिबल बनाउँछ भनौँ, क्वालिफाई गर्छ तपाईँलाई एउटा सर्टिफिकेट दिएर तपाईँ एसिस्टेन्ट प्रोफेसर हो भनेर चाहिँ। सेट इक्जाम क्वालिफाई गरिसकेपछि चाहिँ तपाईँले थुप्रै कलेजहरूमा तपाईँको सिभी बुझाएर इन्टरभ्यू बेसिसमा है, अब कलेजको आफ्नो आफ्नो क्राइटेरिया हुन्छ नि त, अन्त तपाईँले आफ्नो सिभी बुझाएर चाहिँ इन्टरभ्यू बस्नुपर्ने हुन्छ। र यता गभर्मेन्टको जबलाई हेर्दाखेरि चाहिँ गभर्मेन्टले चाहिँ CSC भनेर एउटा फर्म निकाल्छ, कलेज सर्भिस कमिसन, र यो CSC फर्म फिलअप गर्नुको लागि चाहिँ मिनिमम आफ्नो एउटा क्वालिफिकेसन चाहिँ सेट हुनु पर्यो, नेट या सेट, एउटा बिए एमए गरेको स्टुडेन्टले चाहिँ नेट या सेट क्वालिफाई यदि गरेको छ भने चाहिँ CSC फिलअप गरेर फेरि इन्टरभ्यू हुन्छ, र त्यो इन्टरभ्यूको प्रोसेसमा सेलेक्ट भएपछि चाहिँ क्यान्डिडेटले चाहिँ गभर्मेन्ट कलेजमा पढाउने एउटा अवसर पाउन सक्छ। तर सेटले नै अब तपाईँ पक्का काम पाउनुहुन्छ है, काम भयो तपाईँको भनेर त्यस्तो चाहिँ कुनै ग्यारेन्टी
0: छैन।
1: हजुर हजुर
0: हजुर, र तपाईँले भन्नुभएको जस्तै CSC भन्दै हुनुहुन्थ्यो, कलेज सर्भिस कमिसनले चाहिँ जब अब कुनै पनि प्रोफेसरको रिक्त पदलाई पुरा गर्नुको लागि चाहिँ त्यहाँनिर जो पनि इन्टरभ्यू जानुहुन्छ उहाँहरूको हातमा चाहिँ नेटको नभए सेटको डिग्री छ भनेर चाहिँ उहाँहरूले चाहिँ त्यो इक्जाम्स उहाँहरू बस्नु सक्नुहुन्छ होइन, अनि त्यो इक्जाममा क्वालिफाई भएपछि मात्रै उहाँहरूले चाहिँ कलेजतिर काम पाउँदछ है। हजुर, यो कतिवटा अब हाम्रो आउने विद्यार्थीहरूले होइन उहाँहरूको मनमा यो पनि हुनसक्छ कि सेट इक्जाम पास गर्नु साथ म काम पाइहाल्छु भन्ने, त्यो चाहिँ गलत धारणा चाहिँ राख्नु है, र उहाँहरूले अब गभर्मेन्टले जुन एउटा बडी बनाएर जुन एउटा इक्जाम कन्डक्ट गर्छ त्यसको लागि चाहिँ एउटा यो एकदमै चाहिने अनिवार्य एउटा तपाईँको डिग्री नै भनौँ न, यो सेट चाहिँ त्यो रहेछ भनेर हामीले थाहा पायौँ है। र अब तपाईँले हालैमा यो सेट इक्जाम्स तपाईँले क्लियर गर्नुभएको छ, तपाईँ क्वालिफाइड हुनुभएको छ है, र यो इक्जाम्सको लागि

0: युज गरेर प्रिपरेसन गरेँ र त्यो एउटा भयो एउटा माध्यम प्रिपरेसनको. र अर्को चाहिँ तपाईँले सेट इक्जाम त अब वर्षैपछि कन्डक्ट गरिन्छ नि त होइन, र पहिलाको अब 2025 मैले इक्जाम दिएँ र 2024-23 प्रिभियस इयरको क्वेसनहरू यो हेरेर तपाईँले आफै सल्भ गर्नु थाल्नुभयो भने पनि धेरै ज्ञान आउँछ तपाईँलाई, आइडिया पनि हुन्छ अब इक्जाममा क्वेसनहरू कस्तो प्रकारको आउँछ है. तपाईँ प्याटर्नसित फेमिलियर हुनुहुन्छ र जसले पहिला इक्जाम क्लियर गरिसक्नु भएको छ उहाँहरूसँग बात गर्दा उहाँहरूकोबाट गाइडेन्स लिँदा पनि हामीले धेरै कुराहरू सिक्न पाउँछौँ. अनि किताबहरू पनि धेरैवटा हुन्छ बजारमा, यो पर्टिकुलरली अब तपाईँको सेटकै लागि बनिएको किताबहरू क्या, यस्तो किताबहरूले पनि तपाईँलाई हेल्प हुन्छ. पेपर वानमा तपाईँको फाल्टै किताब पाउनुहुन्छ, पेपर टूको लागि फाल्टै किताब पाउनुहुन्छ. र प्रिपरेसन चाहिँ आफै माथि छ तपाईँले कतिको अब आफूले आफूलाई प्रिपेयर गराउनु भएको छ इक्जामको लागि. अन्त यदि तपाईँले मजाले प्रिपेयर गर्नुभएको छ भने चाहिँ त्यस्तो साह्रो चाहिँ पर्दैन सेट इक्जाम.
1: तपाईँको अनुभवमा चाहिँ म्याक्सिमम मिनिमम कति घन्टा जस्तो पढ्नु चाहिँ एकदमै अनिवार्य छ जस्तो लाग्छ?
0: हजुर, त्यस्तो भन्दाखेरि चाहिँ पेपर वानको लागि दिनमा तपाईँले 1 घन्टा र आफ्नो पेपर पेपर टूको लागि 1 घन्टा सधैँ एभ्री डे नै तपाईँले 1-1 घन्टा दिनुभयो भने पनि तपाईँ आरामले सेट क्लियर गर्न सक्नुहुन्छ.
1: तर एकदमै ध्यानपूर्वक एकदम सिरियस भएर चाहिँ पढ्नु पर्यो है.
0: हजुर,
1: पिवाईक्यूलाई चाहिँ कतिको तपाईँले फलोअप गर्नुभयो, कतिको सल्भ गर्नुभयो?
0: हजुर, त्यसलाई पनि सल्भ गर्नु धेरै इम्पोर्टेन्ट हुन्छ र मैले पनि पुरा हेरेँ पिवाईक्यू चाहिँ. र यो जुन सोसियल मिडियामा भन्नुभयो तपाईँले त्यहाँ पनि पाउनुहुन्छ क्या तपाईँले पहिलाको क्वेसन्सहरू, अन्त त्यो हेरेर पनि तपाईँलाई धेरै धेरै नै बेनिफिट हुन्छ तपाईँले यो पिवाईक्यू सल्भ गर्नुभयो भने.
1: र तपाईँले कुन एटेम्पमा यो क्लियर गर्नुभएको, यो क्वालिफाई गर्नुभएको सेट इक्जाम?
0: सेट इक्जाम चाहिँ मैले 2nd attemptमा क्लियर गरेँ. फर्स्ट अटेम्प्टमा चाहिँ मलाई प्याटर्न मैले बुझेँ होइन, प्याटर्न बुझेँ अनि क्वेसन यस्तो प्रकारको हुँदो रहेछ भनेर ज्ञान भएपछि चाहिँ मैले त्यसरी नै प्रिपेयर गर्न थालेँ अनि 2nd attemptमा चाहिँ क्लियर गरेँ.
1: ब्याक टु ब्याक 2nd attempt हो कि ग्याप गरेर गर्नुभयो तपाईँ?
0: हजुर, मैले 1 वर्ष चाहिँ ग्याप गरेँ हो. फर्म फिलअप चाहिँ मैले गरेको थिएँ तर केही कारणहरूले गर्दा चाहिँ म जानु पाइनँ एक्जाम दिनु चाहिँ. र
1: ब्याक टु ब्याक भन्दाखेरि चाहिँ तपाईँले 1 वर्ष चाहिँ ग्याप गर्नुभयो, क्वालिफाई हुन सक्नु भएन, तपाईँको क्वेसन प्याटर्नहरू थाहा थिएन, त्यो जति रहेको समय थियो त्यसमा तपाईँले प्रिपेयर राम्रोसँग गर्नुभयो, फेरि 25 आएर फेरि तपाईँले क्वालिफाई गर्नुभयो होइन. हुन्छ, र तपाईँलाई धेरै धेरै बधाई छ है. हाम्रो प्लेटफर्मबाट हाम्रो यो मञ्चबाट नै तपाईँलाई हामी धेरै नै बधाई दिन चाहन्छौँ.
0: हजुर, धन्यवाद.
1: र अब जस्तै हामीले देखेका छौँ कि नेटमा चाहिँ जिआरएफ जुनियर रिसर्च फेलोसिप पनि पाउने गर्छन् है. यो गरेपछि चाहिँ विद्यार्थीहरूले उनीहरूले आफ्नो रिसर्च फिल्डमा काम गर्न सक्छ नि त. सेटमा चाहिँ यो फेसिलिटी छ कि छैन, जिआरएफको पाउन सकिन्छ कि सकिँदैन, यो बारेमा बताइदिनुहुन्छ कि?
0: हुन्छ, सेटमा चाहिँ यो जिआरएफको फेसिलिटी छैन.
1: हजुर,
0: सेट चाहिँ अब स्टेटले कन्डक्ट गरिएको हो र सेटमा चाहिँ तपाईँको यही एउटै क्याटेगोरी मात्रै छ कि तपाईँ इक्जाम बस्नुहुन्छ र तपाईँले सर्टेन पर्सेन्टेज ल्याएपछि तपाईँको कट अफ हेरेर तपाईँ क्वालिफाई हुनुहुन्छ कि डिसक्वालिफाई, त्यो तपाईँको पर्सेन्टेजले नै पर्सेन्टेजमाथि नै निर्भर गर्छ. र जिआरएफ भन्ने अब जस्तै तपाईँको नेटमा हुन्छ जिआरएफ होइन, तपाईँले नेट क्लियर गर्नुभयो भने यदि सर्टेन पर्सेन्टेज ल्याउनु भयो भने तपाईँको नेट हुन्छ. र चाहिएको भन्दा अब तपाईँले एकदमै धेरै पर्सेन्टेज ल्याउनु भयो भने तपाईँलाई जुनियर रिसर्च फेलोसिप भनेर दिन्छ, जुन चाहिँले चाहिँ तपाईँले महिनैपछि स्कलरसिप पाएर मजाले रिसर्च गर्नु सक्नुहुन्छ नि त, पिएचडी होइन. त्यस्तो चाहिँ सेटमा चाहिँ हुँदैन.
1: हजुर,
0: र यो फेसिलिटी चाहिँ नेट इक्जाममा मात्रै हुन्छ जुन चाहिँ चाहिँ हाम्रो सेन्ट्रल गभर्मेन्टले गर्छ.
1: हजुर, जस्तै नेटमा चाहिँ तपाईँको क्वालिफाई मार्क्स 60% छ, उसले 70-80 ल्याउँछ, उसले जिआरएफ पायो.
0: हजुर हजुर,
1: जस्तै सेटमा तपाईँको क्वालिफाई मार्क्स 60% तर तपाईँले 70-80 जति नै ल्याए यो चाहिँ अब एकदमै जान्नुपर्ने कुरा हो हाम्रो विद्यार्थी भाइ बहिनीले. नेट र सेटमा यो भिन्नता पनि रहेछ कि तपाईँले नेट इक्जाम अर्थात् नेसनल एलिजिबिलिटी टेस्टमा चाहिँ तपाईँले जिआरएफको फेसिलिटी पाउन सक्नुहुँदो रहेछ भने सेट इक्जाममा चाहिँ तपाईँले जिआरएफको फेसिलिटी पाउन सक्नु हुँदैन रहेछ. र यसरी कुराकानी गर्दा गर्दै हामी कार्यक्रमको अन्तिम क्षणमा आइपुगिसकेका छौँ र आज धेरै विद्यार्थीले धेरै एस्पाइरेन्टहरूले हामी आशा साँच्छौँ यो कार्यक्रम कार्यक्रम सुनेर बसिरहनु भएको छ होला। अनि यो कार्यक्रम सुनेर जति पनि जानकारी आजको हाम्रो अतिथि अश्विनी तामाङले दिनुभयो, योबाट हाम्रो विद्यार्थीले हाम्रो अस्पायरेन्ट्सहरूले चाहिँ धेरै नै लाभ उठाउन सक्नुहुनेछ भनेर हामीले आशा पनि साँचेका छौँ। र कार्यक्रमलाई छोडेर जाँदा जाँदा अश्विनीजी, हाम्रो अस्पायरेन्टहरूलाई, हाम्रो विद्यार्थीहरूलाई के सन्देश दिन चाहनुहुन्छ कार्यक्रम मार्फत?
0: हजुर, विद्यार्थी एस्पाइरेन्ट्स भाइ बहिनीलाई चाहिँ

यो हो आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्जमा, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 101.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि हामी उपलब्ध छौं। समय यस बेला बेलुकीको 5:07 भइरहेछ। उपस्थित भइसकेकी छु म रश्मि बेलुकीको प्रसारण सेवासँग। अभिवादन टक्राउन चाहन्छु आकाशवाणी खरसाङसँग जोडिसक्नुभएका हाम्रा सबै टाढा अनि नजिकका आदरणीय श्रोताहरूमा। र अबको यो यात्रामा म श्रोताहरूको साथमा रहनेछु राति 10:30। यहाँहरूले यो यात्रामा मलाई अवश्य साथ दिनुहुनेछ आशा साँचे। आउनुहोस् अब नगरौं अघि बढौं यो प्रसारण यात्रामा। कार्यक्रम जय जवानबाट अघि बढिरहेछौं बेलुकीको यो प्रसारण यात्रामा।

कार्यक्रम जय जवानको यो प्रथम कोशेली रहनेछ। श्रोताहरूको निम्ति कुमार सानुको स्वरमा, शब्द सैन्दीवरको संगीत, जतिन ललितको चलचित्र मिस्टर आशिकबाट।

कार्यक्रम जय जवानको अघिल्लो कोशेली श्रोताहरूको निम्ति रहनेछ अल्का याग्निको स्वरमा चलचित्र राजबाट समीरको शब्द छ, संगीत छ नदिम श्रवणको।

हवस् त श्रोता, चलचित्र नाराजबाट कुमार सानुको शर्मा यस गीतको साथै अब आजलाई भने पूरा हुन्छ कार्यक्रम जय जवान। आजको मेरो प्रस्तुतिबाट हाम्रा श्रोताहरूले अवश्य पनि आनन्द लिनुभयो भन्ने मलाई लागेको छ र आगामी दिनहरूमा भेट हुनेछ यसै समय यसै कार्यक्रममा। यसको निम्ति तपाईँ जोडिरहनुहोला आकाशवाणीसँग र समय यस बेला बेलुकीको 5:30 भइरहेछ। अब हाम्रो अघिल्लो कार्यक्रम रहनेछ इभिनिङ मेलोडिज, आनन्द लिनुहोला कार्यक्रमको।

0: You are listening to 103.5 Akashwani Khurshong FM, and now it's time for the news in Nepali.
1: Namaskar, yo Akashwani ho samachar Sneha Thami bata sunhos. पश्चिम बंगाल सरकारले संस्थागत भ्रष्टाचार र महिलाहरू विरुद्ध हुने अत्याचारहरूको जाँच गर्न दुई जाँच आयोगको गठन गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्य मन्त्रीमण्डलको मञ्जुरीपछि आज यो घोषणा गर्नुभयो। संस्थागत भ्रष्टाचारको जाँच गर्ने आयोगको अध्यक्षता कलकत्ता उच्च न्यायालयमा सेवानिवृत्त न्यायाधीश विश्वजित बासुले गर्नुहुनेछ। एडीजी र्याङ्कको वरिष्ठ आइपिएस अधिकारी के जयरामनलाई सदस्य सचिव नियुक्त गरिएको छ। रक्षा मन्त्री राजनाथ सिंह आज दिउँसो भियतनामको राजधानी हनोई पुग्नुभयो। उहाँ आजदेखि भियतनाम र दक्षिण कोरियाको दुई देशको भ्रमणमा हुनुहुन्छ। सोसियल मिडिया पोस्ट गर्दै रक्षा मन्त्रीले द्विपक्षीय सम्बन्धलाई अझ विस्तार गर्न दुई एसियाली देशहरूको भ्रमण गर्न आफू उत्सुक रहेको बताउनुभयो। उहाँले रणनीतिक सहयोग बढाउने, रक्षा औद्योगिक साझेदारीलाई सुदृढ पार्ने, समुद्री सहयोगलाई सुदृढ पार्ने र हिन्द प्रशान्त क्षेत्रमा शान्ति र स्थिरता प्रवर्धनमा ध्यान केन्द्रित हुने बताउनुभयो। कृषि तथा किसान कल्याण मन्त्रालयले भोलि भुवनेश्वरमा पूर्वी क्षेत्रीय कृषि सम्मेलन आयोजना गर्नेछ। सम्मेलनको उद्देश्य कृषि क्षेत्रको समग्र विकासलाई प्रवर्धन गर्नु, किसानहरूको आय वृद्धि गर्नु र केन्द्र तथा सरकार हरूबीचको समन्वयलाई सुदृढ पार्नु हो। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले सम्मेलनको अध्यक्षता गर्नुहुनेछ। सम्मेलनको क्रममा विभिन्न योजनाहरूको समीक्षा गरिनेछ र कृषि क्षेत्रसँग सम्बन्धित मामिलाहरूमा चर्चा गरिनेछ। सम्मेलन किसान पञ्जीकरणको प्रगति, बागवानी क्षेत्रमा अवसरहरू, दाल उत्पादनमा आत्मनिर्भरताको लागि मिसन, खाद्य तेल तिलहन सम्बन्धी राष्ट्रिय मिसन, प्रधानमन्त्री अन्नदाता आय संरक्षण अभियान, प्राकृतिक खेती सम्बन्धी राष्ट्रिय मिसन, कृषि ऋण र किसान क्रेडिट कार्डहरू सम्बन्धी मामलाहरूमा केन्द्रित हुनेछ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता आज मेट्रो र दिल्ली परिवहन निगम डिटिसी बसबाट आफ्नो कार्यालय पुग्नुभयो। यस अवसरमा मुख्यमन्त्रीले दिल्ली मेट्रोको आधुनिक नेटवर्क, सफा स्टेशनहरू, समयनिष्ठ सेवा र सहज कनेक्टिभिटीले साँच्चै विश्वस्तरीय अनुभव प्रदान गर्ने बताउनुभयो। उहाँले डिटिसीका इलेक्ट्रिक बसहरूमा यात्रा गर्नु आरामदायी, सुरक्षित र वातानुकूलित भएको थप्नुभयो। मुख्यमन्त्रीले राष्ट्रिय हितलाई सर्वोपरि राख्दै सम्भव भएसम्म मेट्रो, डिटिसी बसहरू र कार्डपुलिङ प्रयोग गरेर मेरा भारत मेरा योगदान जन सहभागिता अभियानको हिस्सा बन्न दिल्लीवासीहरूलाई आग्रह गर्नुभयो। मुख्यमन्त्री रेखा गुप्ताले भन्नुभयो, यो पहलले देशको इन्धन संसाधन संरक्षण मात्र गर्दैन तर दिल्लीको लागि पनि अत्यन्त महत्त्वपूर्ण छ। दिल्ली सरकारमा शिक्षा मन्त्री आशिष सुदले आज जनकपुरी ए टू ब्लकमा 30 लाखभन्दा बढी र असलतपुरमा 71 लाखभन्दा बढीको विकास परियोजनाहरूको उद्घाटन गर्नुभयो। सोसियल मिडिया पोस्ट गर्दै श्री सुदले यी परियोजनाहरूले जनकपुरी ए टू ब्लकमा विभिन्न सडक र ब्याङ्क लेनहरूलाई सुदृढ पार्ने बताउनुभयो। उहाँले असलतपुर क्षेत्रका यी परियोजनाहरूले सडक र नाली निर्माण, पार्क सौन्दर्यीकरण र बााउन्ड्री वलहरू लगायत क्षेत्रका आधारभूत सुविधाहरूमा थप सुधार गर्ने पनि बताउनुभयो। शिक्षा मन्त्रीले सुधारिएको कनेक्टिभिटी, सरसफाई र बलियो पूर्वाधार मार्फत बासिन्दाहरूको जीवनलाई अझ सुविधाजनक बनाउन निरन्तर प्रयास भइरहेको बताउनुभयो। वरिष्ठ आइएएस अधिकारी सौरभ विजयले आज भारतीय विशिष्ट पहिचान प्राधिकरण UIDAIको प्रमुख कार्यकारी अधिकारीको रूपमा कार्यभार ग्रहण गर्नुभयो। श्री विजय महाराष्ट्र क्याडरका 1998 ब्याचका आइएएस अधिकारी हुन्। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले श्री विजयले महाराष्ट्र सरकार र केन्द्र सरकारमा धेरै पदहरूमा काम गर्नुभएको बताएको छ। उहाँले केन्द्रीय प्रतिनियुक्तिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महत्त्वपूर्ण भूमिकाहरू निर्वाह गर्नुभएको छ, जसमा नयाँ दिल्लीमा राष्ट्रपतिको सचिवालयमा निर्देशक र अमेरिकामा विश्व ब्याङ्कमा बङ्गलादेश, भुटान, भारत र श्रीलङ्काका लागि कार्यकारी निर्देशकको सल्लाहकार सहित केन्द्रीय प्रतिनियुक्तिमा निर्वाह गर्नुभएको छ। आयुष मन्त्रालयले आज अत्याधिक गर्मी र लू सम्बन्धी एक व्यापक जनस्वास्थ्य परामर्श जारी गरेको छ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर अब प्रादेशिक समाचार 6:50 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: यो आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्जमा। समय यस बेला बेलुकीको 6:05 भइरहेछ। अब आउनु श्रोता, केही क्षण आनन्द लिउँ यो फिल्म संगीतबाट।

सुन्नुभयो यो फिल्म संगीत चलचित्र सोल्डरबाट। शब्द थियो समीरको, संगीत अन्नु मलिकको। यो हो आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्जमा। अब आकाशवाणी खरसाङ अघिल्लो क्रममा प्रस्तुत गर्दछ गाउँले सभा।

0: थकान पनि मेट्यो, पसिना पनि सेल्यो,
1: निकै रमाइलो छ,
0: जोस जाँगर भएर आयो मलाई।
1: आराम पाएपछि त अब पसिना सुकेपछि त जोस जाँगर चल्छै चल्छ।
2: अनि आज धनमाया दिदीले सबै केही न केही सोचेर आउनुहुन्छ। आज चाहिँ धनमाया दिदीले के सोचेर आउनु भएको छ, कुन विषयमा कुराकानी गर्ने भनेर?
0: ज्यू चुल्टे भाइ, मन भरि प्रश्नहरू लिएर आउनु भएको हुन्छ, के सोधौँ के सोधौँ भनेर। अब यो सभामा आएपछि उहाँले सोधेपछि त्यही अनुसार चाहिँ उहाँले खेतीपाती गर्नुहुन्छ नि त।
1: हजुर हजुर, ठिकै कुरा गर्नुभएको कान्छीमा दिदी तपाईँले। सधैँ नै अब खेतीपाती त हामी सबैले नै गर्छौँ है।
0: हजुर,
1: खेतीपाती नगरी हाम्रो कुनै जीविका नै चल्दैन।
0: पक्का पक्का।
1: र अब खेतीपाती गर्दा तपाईँहरूले पनि त कोपी त लगाउनुहुन्छ, म पनि कोपी त धेरै लगाउँछु, साह्रै मनपर्छ
0: मलाई पनि, साह्रै मनपर्छ। बन्द कोपी होस् कि फुलकोपी होस् कि, फेरि बजार भाउ पनि एकदम राम्रो पाइने
1: हो नि। खानु मात्र नभएर यसो व्यवसायको पनि गर्नु पर्यो नि त, आय स्रोत बढाउनु
0: पर्यो नि।
1: हजुर हजुर। र यो कोपीहरूमा चाहिँ कस्तो कस्तो रोगहरू लाग्छ, अनि किराहरू कस्तो कस्तो लाग्छ, त्यसलाई हामीले यो रोग र किरा लागेपछि नियन्त्रण कसरी गर्नुपर्ने त्यो सम्बन्धी पो यसो जानिराखौँ भनेको नि चुल्टे भाइ।
2: हजुर, एकदमै राम्रो कुरा सोचेर आउनु भएको रहेछ। अब विशेष गरी चाहिँ हाम्रो पहाडमै भन्नु पर्दा नि,
1: हजुर हजुर,
2: हाम्रो पहाडमा फुलकोपी, बन्दकोपी, ब्रोकली यो चाहिँ आय स्रोतको प्रमुख साधनै हो। तर आज यसमा लाग्ने रोगहरू किराहरू चाहिँ अब त्यसले गर्दा चाहिँ कोपीको खेतीमा चाहिँ हामीलाई एकदमै हानि भइरहेको छ होइन। त्यसमा चाहिँ नि मैले देखेको यो जरा कुनै रोग जुन चाहिँ छ, यो चाहिँ ढुँडी जातीय जीवाणुहरूले गर्छ, अनि यो रोगले चाहिँ खेतीमा ठुलो हानि गर्छ। अब यो रोगले चाहिँ नर्सरीको बेडमा लाग्ने है, यो मुख्य रोग हो।
1: हजुर,
2: यो रोग लाग्दा चाहिँ काण्डको फेदमा बोक्रा कुन्छ, अनि बिजन ठाडो उभिनै सक्दैन
1: यो रोग लागेपछि।
2: हजुर हजुर, त्यही कारण चाहिँ अब यो जरा कुनै रोग चाहिँ एकदमै अब प्रमुख रोगहरूमा भनौँ न। अब रोग चाहिँ किन लाग्छ भन्दा चाहिँ अब हामीले बिजन लगाउँदाखेरि बाक्लो बिजन हामीले लगायौँ भनेदेखिको यो लाग्न सक्छ, अनि जल निकासको व्यवस्था हुनु पर्यो नि त, प्रबन्ध राम्रो छैन भने यो रोग लाग्न सक्छ। अनि नर्सरीको बेडमा माटोको तापमान 24°C भयो भने यो रोग लाग्न सक्छ। अनि नर्सरी बेडको माटोमा बेसरी आर्द्रता बेसी आर्द्रता छ भने त्यो पनि लाग्न सक्छ। त्यही कारण चाहिँ यो कुराहरू चाहिँ हुनु भएन।
1: यस्तो डरलाग्दो अब जरा कुनै रोग लागेपछि हामीले कुनै रोकथाम गर्ने उपायहरू चाहिँ अप्नाउन सक्छौँ कि सक्दैनौँ मलाई?
2: एकदमै एकदमै, किनभने अब रोग लागेपछि त हामीले रोकथाम त गर्नै पर्यो नि त।
1: हजुर,
2: खेतीपाती गरिसकेपछि त रोकथाम गरेनौँ भने त अब कसरी खेतीपाती गर्ने?
0: रोकथाममा त जानै पर्यो।
2: अब रोकथाम गर्दाखेरि चाहिँ हामीले पहिलो कुरा चाहिँ के ध्यान दिनुपर्छ भनेदेखिको अग्लो नर्सरी बेड बनाउनु पर्यो।
1: ए ज्यू ज्यू।
2: अब नर्सरीको बेडको माटोलाई 20 दिन जति घाममा सुकाउनु पर्यो, आर्द्रता कम्ती हुन्छ नि त त्यसले। अनि जल निकासको राम्रो व्यवस्था पनि हुनु पर्यो।
1: हजुर हजुर,
2: अब जल जामिनु चाहिँ भएन है, पानीको निकास राम्रो हुनु पर्यो। अनि नर्सरी बेडमा उपयुक्त मात्रामा बिउ लगाउनु पर्छ, उपयुक्त मात्रामा लगाउनु पर्यो, बेसी लाउनु भएन। अनि नर्सरी बेडको माटोमा उपयुक्त मात्रामा मात्रै आर्द्रता हुनुपर्छ, बेसी हुनु भएन। अनि यसमा चाहिँ रोकथामको लागि चाहिँ म्याङ्कोजेब 75% WP अथवा क्याप्टन 50% WP नामक दबाई,
1: यो चाहिँ औषधि
0: लेख्दै गर्नु पर्यो।
2: म्याङ्कोजेब 75% WP अथवा यो पाउनु भएन भने, म्याङ्कोजेब पाउनु भएन भने क्याप्टन 50% WP नामक दबाई चाहिँ 2.5 ग्राम प्रति किलो बिजनको दरले चाहिँ बिउ शोधन गर्नु पर्यो।
1: हजुर हजुर, यसो गर्न सक्यो भने चाहिँ यो रोगलाई चाहिँ रोकथाम गर्न
2: सकिन्छ। साथसाथै तपाईँको यो जुन चाहिँ नर्सरीको बेडको माटो हुन्छ नि, त्यो चाहिँ 4% फर्मालिन नामक दबाईले सँग भिजाएर 1 हप्ता जस्तो सिसाले छोप्नु पर्छ, र दबाईको गन्ध गए मात्र बिउ छर्नु पर्छ, त्यही गन्धसँगै छर्नु भएन। अनि ट्राइकोडर्मा नामक जीवाणु 4 ग्राम प्रति किलोको दरले बिउ शोधन गर्नुपर्छ। अब गर्नु भयो भने चाहिँ यो जुन चाहिँ जरा कुनै रोगको रोकथाम चाहिँ पूर्ण रूपले नै भनौँ न गर्न सक्छ।
1: धेरै राम्रो कुरा बताउनु भयो हजुर। जरा कुनै रोग लाग्यो भने पनि हामीले रोकथाम गर्ने उपाय
0: हजुर हजुर। अब यसरी तपाईँ सभामा आएर मनमा लागेको कुरा हामीसँग साझा गर्नुभयो भने या चुल्ठे भाइलाई याद भएको कुरा चुल्ठे भाइले बताइदिनुहुन्छ, मलाई याद भएको कुरा म बताइदिइहाल्छु भन्नु त पर्यो नि होइन।
1: त्यो मैले यस्तो पनि देखेको थियो कोपीमा एउटा पातमा नि
0: हजुर हजुर
1: यस्तो अलिअलि डरेको जस्तो पनि देखिन्छ, त्यो चाहिँ रोगै हो कि के कारणले गर्दा भएको?
0: ए यो तपाईँले यो कालो सडन रोग पो भन्नु भएको होला सायद।
1: ए यो पनि रोगै हो कान्छी मैले?
0: हजुर हजुर यो रोग चाहिँ एक प्रकारको यो ब्याक्टेरियाले नै गर्छ है, याद गर्नु
1: पर्छ। हजुर हजुर।
0: अनि यो रोग लाग्दा चाहिँ पातमा चाहिँ नि धनमाय बहिनी यो भी आकारको कालो रङको दागहरू देखा पर्छ, अनि आकारमा चाहिँ यो बढ्दै जान्छ बिस्तारो बिस्तारो, अनि उपयुक्त परिवेश पायो भने यस रोगले सम्पूर्ण पात नै मार्छ।
1: यो पनि
0: एकदम हजुर हजुर यो ब्याक्टेरियाले गर्दा नै हुन्छ। अनि यो रोग नियन्त्रणको निम्ति चाहिँ फसल चक्र चाहिँ हामीले अप्नाउनु एकदम अनिवार्य छ। कम्तीमा पनि याद गर्नुहोस् 3 वर्षसम्म ब्रासिकेसी परिवारको सागसब्जी अन्नहरू जस्तै अब फुलकोपी भयो है, बन्दकोपी, ब्रोकली, तोरी अनि रायोको साग एउटै बारीमा हामीले रोप्नु चाहिँ भएन, फसल चक्र अपनाउनु पर्यो। अनि हामीले स्थिर ब्लिचिङ पाउडर चाहिँ 4-5 किलो प्रति एकरको जमिनको दरले चाहिँ माटोमा एकदमै मिसाइहाल्नुपर्छ। त्यस्तै प्रकारले दाना अथवा कोसा लाग्ने बेलामा चाहिँ हामीले स्ट्रेप्टोसाइक्लिन नामक विषादी चाहिँ 50 मिलिग्राम प्रति लिटर पानीमा घोलेर छर्किनु पर्यो। अनि रोग प्रतिरोध प्रजातिको खेती चाहिँ हामीले गर्नुपर्छ। यो प्रकारले गर्नु सक्यो भने चाहिँ हामीलाई राम्रो हुन्छ है,
1: यो पत्तामा कालो कालो देख्ने दाग हजुर हामीले रोकथाम गर्नु चाहिँ सक्छौँ है।
0: हजुर। अनि त्यस्तै प्रकारले एउटा के हुन्छ भने जराहरूमा फोका पनि हुन्छ है,
1: यस्तो खालको होला नि यो चाहिँ।
0: हामीले प्राय प्राय यसलाई तौरीले रोग पनि भन्छौँ, त्योबाट पनि हामीले जान्दैछौँ
1: कतिको नोक्सान चाहिँ गर्छ।
0: हजुर यो पनि एउटा ब्रासिसी नामक ढुँडी जातीय जीवाणुले गर्छ। रोग लाग्यो भने चाहिँ के हुन्छ भने जराहरूमा चाहिँ यो ट्युमर जस्तो क्या यत्रो देख्छ नि त, यो फोकाहरू देखिन्छ। अनि फलस्वरूप यो रोगले चाहिँ आलुको खेतीमा चाहिँ ठुलो हानि गर्छ। हजुर हजुर। अनि यो रोगको जीवाणु चाहिँ एकपल्ट बारीमा प्रवेश गरेपछि यसलाई नियन्त्रण गर्न चाहिँ एकदमै कठिन पर्छ।
1: हजुर।
0: र यो रोग अमिलो माटोमा एकदमै बेसी हुन्छ, जुन चाहिँ माटोमा चाहिँ अम्लत्व बेसी हुन्छ त्यसमा बेसी हुन्छ। र यसको निम्ति चाहिँ हामीले डोलोमाइट चाहिँ 8-10 क्विन्टल प्रति एकरको दरले चाहिँ हामीले रोप्नु 6 हप्ता अघि बारीमा मिसाउनु पर्यो।
1: हजुर।
0: अनि फस्फरस अनि पोटासियम मल कम मात्रामा हामीले प्रयोग गर्नु पर्यो। अनि लामो फसल चक्र चाहिँ अप्नाउनु पर्छ
1: हामीले,
0: यो चाहिँ हामीले याद गर्नु पर्यो। प्रत्येक कुरामा हामीले फसल चक्र चाहिँ अप्नाउनु सक्यो भने खेती चाहिँ एकदमै राम्रो हुन्छ है।
1: हजुर हजुर। जुनै खेती हामीले गर्नु छ भने चाहिँ पहिला सुरु चाहिँ हामीले फसल चक्र चाहिँ अप्नाउनु पर्यो होइन। र यहाँ कान्छीमाई दिदीले पनि यो कालो सडन भन्ने रोग बताउनु भयो।
0: हजुर हजुर। यो फोके पनि बताएँ मैले,
1: फोके जराहरू जस्तो लाग्ने रोग पनि बताउनु भयो।
0: हजुर।
1: त्यो बाहेक अरू कुन रोगले चाहिँ सताउँछ होला चुल्ठे भाइ बताउनुहोस् न?
2: त्यो बाहेक रोग चाहिँ होइन दिदी, त्यो बाहेक अब चाहिँ गीत चाहिँ सुन्नुपर्छ जस्तो लाग्यो। यसो कान्छी माया दिदीको यसो अनुहार हेरेको बोल्दा बोल्दा थाकेको
1: जस्तो।
2: अब एउटा चाहिँ म तपाईँहरू दुवैजनालाई एउटा गीत सुनाऊ, त्यो पछाडि मात्रै कुराकानी
0: गरौँ। चुल्ठे भाइले मनेको कुरा गर्नुभयो, म त भन्नै पर्यो भनेको थिएँ, यहाँले कुरा पो थुत्नु भयो। लु सुनाऊ न त, आनन्द
2: हुन्छ सुनाऊ।

0: छुट्टे भाइ कान्छी माई दिदी गीत त साह्रै रमाइलो सुनाउनु भयो,
1: त्यति सुन्न मन लाग्छ।
0: घाँटी सुकेको पनि चिया पिएर बोलौँ बोलौँ लाग्ने भयो
2: नि।
1: अब हेर्नुहोस् है, गीत सुनेपछि आनन्द त हुन्छै हुन्छ, गीत मन नपर्ने मान्छे को छ होला है भाइ? गीत त सबैलाई मनपर्छ,
0: सङ्गीत भन्ने कुरो सबैलाई नै मनपर्छ।
2: अघि हाम्रो धनमाया दिदीले
1: के सोध्नु हुँदै थियो,
2: कोपीहरूमा लाग्ने रोग एवं किराको नियन्त्रण माथि कुरा गर्दै थियौँ, अनि उहाँले चाहिँ यो रोगहरूको विषयमा नै सोध्नु हुँदै थियो, अनि कान्छी माया दिदीले यो जराहरूको फोकाको रोग, तरुले रोगहरू पनि
1: जानेको कुरो बताइदिए यहाँलाई,
2: सडन रोग पनि भन्नुभयो। अब अर्को चाहिँ के छ भने नि, ब्लाइट भन्ने छ रोग, यो रोग पनि ढुँडी जातीय जीवाणुले नै गर्छ। यो रोग लाग्दा चाहिँ कस्तो हुन्छ भनेदेखिको, पातमा जुन जस्तै दागहरू देखा पर्छ, अनि त्यो यस्तो गोलो गोलो खालके हुन्छ हो, जुन जस्तै दागहरू देखा पर्छ, अनि आकारमा चाहिँ बढ्दै जान्छ। जब यो रोग प्रथम पल्ट कुनै बोटमा देखिन्छ नि, त्यस समय चाहिँ म्याङ्कोजेब 75% WP नामक दबाई 2.5 ग्राम प्रति 1 लिटर पानीमा मिसाएर फर्किनु पर्यो।
1: म्याङ्कोजेब
2: 75% WP नामक दबाई चाहिँ 2.5 ग्राम प्रति लिटर पानीमा मिसाएर छर्किनु हजुर। यो तपाईँको ढुँडी जातीय जीवाणुले जुन चाहिँ यो अर्ली ब्लाइट भन्ने यो रोग छ, यो चाहिँ
0: नियन्त्रण गर्न सकिन्छ है, र यो औषधिको नामहरू पनि लेखिहाले।
2: हजुर,
0: यो बाहेक पनि अरू कुनै रोग लाग्न सक्छ यो कोपीहरूमा चुल्टी भाइ?
2: अरू छ नि, अब
0: के कस्तो छ होला,
2: एउटा सेतो दाग आउँछ।
0: ए हजुर हजुर, यो पनि रोग
2: हो। हजुर, यो रोग हो, यो पनि ढुँडी जातीय जीवाणुले नै आक्रमण गर्दा हुन्छ।
0: हजुर हजुर,
2: यो रोगको लक्षण चाहिँ पात मुनि सेतो सेतो सानो सानो दानाहरू देखा पर्छ, पातको मुनि तपाईँले देख्नु हजुर हजुर, त्यो देखा पर्छ। यदि त्यो देखा पर्यो भने चाहिँ
0: हजुर
2: अब रोकथाम त गर्नु पर्यो, अब लागिहाल्यो, नलाग्ने रोग लागिहाल्यो भने के गर्नुपर्ने भन्दाखेरि चाहिँ 2.5 ग्राम म्याङ्कोजेब 75% WP नामक दबाई पानीमा मिसाएर 15-15 दिनको अन्तरमा छर्किनु पर्यो। यो छर्किँदा चाहिँ केही हदसम्म यो जुन चाहिँ रोग छ योबाट चाहिँ यो ढुँडी जातीय जीवाणुको कारणले जुन चाहिँ यो सेतो दागी रोग हुन्छ योबाट चाहिँ नियन्त्रण गर्न सकिन्छ,
1: छुटकारा चाहिँ पाउन सकिन्छ भनौँ न होइन।
0: यो औषधि लगाउनु सक्यो भने चाहिँ, छिड्काउ गर्नु सक्यो भने चाहिँ रोगहरू नियन्त्रण भएर जान्छ है।
1: हजुर हजुर,
0: अनि अहिले तपाईँहरूलाई रोगहरू सम्बन्धी धेरै कुराहरू सोधिहाले, तपाईँले जानेको बुझेको जति सबै बताउनु भयो
1: हजुर,
0: कस्तो कस्तो रोगहरू लाग्छ भनेर, यो रोगहरू लागेपछि नियन्त्रण के कस्तो प्रकारले गर्नुपर्छ भनेर पनि बताउनु भयो है। र त्यो बाहेक अघि मैले किराहरूले पनि यो कोपीमा कस्तो प्रकारले चाहिँ आक्रमण गर्छ होला त्यो पनि सोधेको थिएँ नि कान्छी।
1: हजुर हजुर, ए अँ मलाई थाहा भयो धनमय भाइ, तपाईँले सोध्नु भएको थियो। यसमा चाहिँ एउटा किरा चाहिँ के हुन्छ भने बोट कटुवा, यसमा चाहिँ कोपीहरूको किराहरूमा चाहिँ यो जुन चाहिँ बोट कटुवा भने नि, यो एकदमै मुख्य किरा हो। यो किराहरू चाहिँ दिनमा यसो हेर्दा लुकी रहन्छ, तर अब रातमा चाहिँ माटोको सतहमा चाहिँ बोटको फेद यसले छट्टै काटिदिन्छ। त्यसले गर्दा अब यो किराहरूलाई चाहिँ हामीले सकेसम्म हातले टिपेर नष्ट गर्नु पर्यो।
0: ए हातले टिप्दा पनि हुन्छ?
1: हजुर हजुर, अब देख्यो भने त हातले त टिप्नु पर्यो नि त, अथवा जुन चाहिँ यो हाम्रो गर्मीको मौसम छ, गर्मीको मौसममा चाहिँ खेत जोतेर घाममा सुकाउनु पर्छ। यसो गर्नाले चाहिँ किराको वयस्क अनि यो पिउपाको चाहिँ माटोमा जनसङ्ख्या पनि कम्ती हुन्छ। त्यसले गर्दाखेरि के गर्नुपर्छ भने धनमय बहिनी, हामीले बारीको माझामा चाहिँ दुई लाइनमा चाहिँ तोरीको बोट पनि हामीले रोप्नु पर्यो,
0: रोप्नु सकिन्छ
1: हजुर,
0: तोरीको बोट हजुर।
1: अनि हामीले चाहिँ अर्को चाहिँ के छ भन्दाखेरि, डाइक्लोरोभस चाहिँ हामीले 76% ईसी नामक यो कीटनाशक औषधि चाहिँ 1 मिलिलिटर प्रति लिटर पानीमा मिसाएर चाहिँ हामीले छर्किदिनु सक्यौँ भने चाहिँ यो जुन चाहिँ बोट कटुवा किरा भने नि, योबाट चाहिँ हामीले एकदमै छुटकारा चाहिँ पाउन सक्छौँ है। धन्यवाद।
0: हामीले यो रोगहरू देखा परेपछि, किराहरू देखा परेपछि चाहिँ यसो
1: याद
0: गरिहाल्नु पर्ने रहेछ, र त्यसलाई साथसाथै त्यसमा औषधिहरू पनि हामीले प्रयोग
1: गरिहाल्नु पर्छ, तर हामीले जानेर बुझेर
0: गर्नु पर्यो, र रोग र किरालाई पनि हामीले नियन्त्रणमा ल्याउनु सक्छौँ है। त्यो बाहेक अरू के छ होला नि चुल्ठे भाइ बताइदिनुहोस् न।
2: अब किराहरूको कुरा गर्दाखेरि यहाँ कान्छीमा दिदीले बोट कटुवा किरा लाग्छ कोपीहरूमा भनेर भन्नुभयो, साथसाथै लाई किरा त तपाईँलाई थाहा छ है। लाई किराले अब यो हरियो रङको सानो सानो किराहरू हुन्छ,
1: यो हरियो किरा त देख्दैन पनि हौ चुल्ठे भाइ।
0: लाई किरा भन्ने चाहिँ अब सबै साग सब्जीमा लागेर नष्टै पार्दो रहेछ।
2: हो त हो त, अब यो किराले चाहिँ प्राय बोटको कोमल अंशबाट रस चुसेर चाहिँ आक्रमण गर्छ। खेतीमा क्षति त अब हरेक खेतीमा गर्छ नै, साथै यसले आफ्नो शरीरबाट एक प्रकारको गुलियो पदार्थ निकाल्छ जसमा चाहिँ ढुँडी जातीय जीवाणुको उत्पत्ति हुन्छ। अब लाई किराले यो पनि गर्छ नि त। अनि यसको निम्ति चाहिँ के गर्नुपर्ने भन्दाखेरि चाहिँ इमिडा क्लोरोपिड 17.8% एसएल नामक कीटनाशक चाहिँ 1 मिलिलिटर प्रति 7.5 लिटर पानीमा मिसाएर छर्किन पर्छ।
0: यो औषधि
2: 1 मिलिलिटर
0: लगाउन सक्यो भने चाहिँ राम्रो
2: हो।
0: हजुर,
2: इमिडा क्लोरोपिड 17.8% एसएल यो चाहिँ याद गरिराख्नुहोस्।
1: 1 मिलिलिटर
2: प्रति 7.5 लिटर पानीमा मिसाएर छर्किनु पर्यो। त्यसले गर्दा चाहिँ धेरै जसो अब यो लाई किराबाट चाहिँ जोगिन सक्छ। त्यो सँगसँगै अर्को एउटा किरा चाहिँ कस्तो छ भने मैले अब अनुभव गरेको देखेको चाहिँ पात छेड्ने किरा।
0: एहे, यो किराले पनि कोपीलाई त निकै नष्ट बनाउँदो रहेछ है। अब यो चाहिँ के कस्तो खालको किरा हो, यसलाई कसरी नियन्त्रण गर्नुपर्ने?
2: अब यो किराहरू चाहिँ कस्तो हुन्छ भनेर यो किराहरू लागेको बेलामा चाहिँ यो किराहरू चाहिँ पात खाएर अब दुलो दुलो दुलो दुलो बनाइन्छ। त्यो बनाउँदा चाहिँ अब त्यो किराले खाएको भइगयो नि त, त्यसले क्षति गर्यो। अनि यसको रोकथामको लागि अलिकति अब त्यहाँ पातहरू दुलो पर्दैछ किरा लाग्दैछ भनेर तपाईँले देख्नुभयो भने चाहिँ यसको रोकथामको लागि चाहिँ के गर्ने भन्दा चाहिँ साइपरमेथ्रिन 10% इसी नामक कीटनाशक छर्किनु पर्यो।
1: अब एकदमै यो जुन चाहिँ दबाईको नाम त यो जिप्रोले पनि उच्चारण गर्नु नसक्ने पो रहेछ है।
2: अलिकति साह्रै पर्छ, अलिकति लेखेर लाँदा चाहिँ भयो नि त। साइपरमेथ्रिन 10% इसी नामक कीटनाशक छर्किनु पर्यो। अब हिजो आज चाहिँ कस्तो छ भने बोट छेड्ने किरालाई चाहिँ एनपिबी भाइरसद्वारा पनि नियन्त्रण गरिन्छ।
0: ए हजुर
2: हो। अनि यो किराहरू लाग्यो है या त रोगहरू लाग्यो, यो अब खेती किसानी गर्दा त यस्तोहरू हुन्छ नि त, त्यसको लागि चाहिँ अब नजिकैको कृषि कार्यालय त्यहाँतिर गएर चाहिँ
1: जोगाजोग राख्नु पर्यो।
2: जोगाजोग राख्यो भने चाहिँ
0: हजुर हजुर
2: धेरैवटा कुरामा चाहिँ हामीलाई मदत मिल्छ।
0: ठिकै कुरा गर्नुभयो चुल्ठे भाइ तपाईँले।
1: आफूले जानेको अलिअलि गर्यो, नजानेको नबुझेको कुरा कृषि कार्यालय छ नि त, कृषि कार्यालयमा गएर हामीले उहाँको कृषि विभागसँग जोगाजोग गर्यौँ भने उहाँहरूले कुन चाहिँ रोग लाग्दा के गर्नुपर्छ,
2: कुन चाहिँ किरा लाग्दा
1: हजुर हजुर के गर्नुपर्ने, कुन चाहिँ दबाई हाल्नुपर्ने, कति परिमाणमा हाल्नुपर्ने, उहाँहरूले सबै कुरो बताइदिनुहुन्छ। त्यो अनुसार चाहिँ हामीले खेती गर्न सक्यौँ भने चाहिँ खेतीबाट फाइदा ही फाइदा छ।
0: हजुर बहिनी ठिकै कुरा गर्नुभयो कान्छीमा दिदी। जति सक्दो हामीले खेतीपातीमा उत्पादन राम्रोसँगले गर्नु सक्यो भने त
1: हजुर
0: हामीलाई त धेरै आर्थिक सहायता हुन्छ नि त, व्यवसायहरू राम्रो भएर गयो भने है।
2: अब तपाईँले जे लाउँदा पनि भयो नि त, बन्दकोपी सबै जातको यो लाउँदाखेरि चाहिँ हामीले विशेष ध्यान दिनुपर्ने कुरा चाहिँ रोगहरू किराहरूको विषयमा चाहिँ आज हामीले बतायौँ हामीले जाने जति। अब फेरि बिर्सिनु भयो भने पनि अर्को सभामा आएर भन्दा त
1: भइहाल्यो।
2: के कस्तो लाग्यो
1: लेखेर पनि लानु भएको छ,
0: लेखेर पनि लागेको छु र कोही बेला बिर्सि पनि नजानेको नबुझेको कुरोहरू चाहिँ फेरि सभामा आएर तपाईँहरूलाई सोधखोज गर्दा भइहाल्छ नि। र आज तपाईँहरूले यो मैले जुन कुरो सोधेको थिएँ कोपीहरूमा लाग्ने रोग अनि किराहरूको नियन्त्रण के कस्तो प्रकारले गर्नुपर्ने भनेर त सोधेको थिएँ, धेरै राम्रोसँगले जानकारी दिनुभयो।
1: भनेपछि तपाईँको चित्त बुझ्यो धनमाय बहिनी?
0: चित्त बुझ्यो, सबै कुरो बुझे पनि।
1: अब यसरी सभामा आएर हामीले बताउनु पाउँदाखेरि तपाईँले सोधेको प्रश्नको उत्तर हामीले दिनु पाउँदा यहाँ चुल्ठे भाइ हामीलाई पनि खुसी लाग्छ है।
2: हो एकदमै खुसी त लाग्यो, तर खुसी साथसाथमा अब धनमाया दिदीले त बुझिहाल्नु भएको छ, अनि यसो हेर्दा त समय पनि सिधिए जस्तो लाग्यो सभाको त्यसो हुँदा हामी त्यहाँ धनमाया दिदीसँग यो जानकारी आदान प्रदान गर्दा गर्दै अब घरतिर पनि लाग्ने बेला
1: लाग्ने बेला भयो नि चिन्ते भाइ अब समय भयो भनेपछि पसिराउने कुरो आएन ल्याउनु न त्यो लट्ठी
2: अघि लट्ठी राखेको छु लु
1: तपाईँले जसलाई लु म त पिरा यतातिरै राखिदिए
2: लु
3: सुन्नुहोस् मौसम सम्बन्धी जानकारी प्राप्त विज्ञप्ति अनुसार सिक्किम राज्यका विभिन्न स्थानहरू लगायत पश्चिम बङ्गाल निम्न हिमालय क्षेत्रका उत्तर पूर्व पश्चिम बर्धमान जिल्ला बाँकुरा पुरुलिया झारग्राम पश्चिम मेदिनीपुर मुर्शिदाबाद नदिया उत्तर चौबिस परगना हुगली लगायत अलिपुरद्वार कुचबिहार कालिम्पोङ जलपाइगुडी अनि दार्जीलिङ जिल्लाका केही स्थानहरूमा हल्कादेखि मध्यम वृष्टिपात वा मेघगर्जनसहित वृष्टिपात हुने सम्भावना रहेको छ अनि जनसाधारणलाई मौसमको विशेष चेतावनी पनि रहेको छ त्यो के भने सिक्किम राज्यका केही स्थानहरूमा बिजुली चम्काएको साथमा मेघगर्जनसहित वृष्टिपात हुने सम्भावना साथै पश्चिम बङ्गाल निम्न हिमालय क्षेत्रका केही स्थानहरूमा बिजुली चम्काएको साथमा मेघगर्जनसहित आँधी बेहरी चल्ने चेतावनी दिएको छ।

समय यस बेला बेलुकीको 6:40 हुन लागिरहेछ। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको। केही क्षणमै गान्तोक केन्द्रको प्रादेशिक समाचार यस केन्द्रबाट रिले गरी सुनाउनेछौ। जोडिरहनुहोस् आकाशवाणीसँग।

राष्ट्रको अर्थतन्त्र र कुशल सार्वजनिक प्रशासनको हितमा अनुशासित र जिम्मेवार प्रशासनिक अभ्यासहरू अपनाउन प्रधानमन्त्री नरेन्द्र मोदीको अपीलपछि सिक्किम सरकारले आजदेखि राज्यभर औपचारिक रूपमा मित व्ययिता अपनाउने उपायहरू शुरू गरेको छ। चालिएका सबैभन्दा महत्वपूर्ण कदमहरूमध्ये एक मुख्यमन्त्रीको मोटर काफिलामा 50% कटौती गर्नु हो। थप रूपमा सरकारी र निजी सवारी साधनहरूका लागि अड इभन मापदण्डहरू लागू गरिनेछ। ट्याक्सी र आपातकालीन सेवाहरूका लागि मात्र यसमा छूट प्राप्त हुनेछ। आज मनन केन्द्रमा मुख्यमन्त्री कार्यालयका विभिन्न योजनाहरू अन्तर्गतका लाभार्थीहरूलाई नरबहादुर भण्डारी फेलोशिप, ल्यापटप वितरण, सिक्किम गरीब आवास योजना, मुख्यमन्त्री स्वरोजगार सहायता योजना, मुख्यमन्त्री शिक्षा सहायता योजना र मुख्यमन्त्री विवेकाधीन अनुदान मार्फत वित्तीय सहायता लगायत लाभहरू प्रदान गरियो। कार्यक्रममा भाग लिन सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो सरकारी निवास मेन्तोकगाङबाट मनन केन्द्रसम्म इन्धन बचत गर्दै पैदल यात्रा गरेर आफ्नो वास्तविक नेतृत्वको प्रदर्शन गर्नुभयो। सिक्किमका मुख्य निर्वाचन अधिकारी राज यादवले भारतको निर्वाचन आयोगको निर्देशनमा सिक्किममा मतदाता नामावलीको विशेष गहन संशोधन 30 मईदेखि शुरू हुने बताएका छनृ निर्वाचन विभागका अनुसार बीएलओहरूले 30 मईदेखि 28 जूनसम्म प्रमाणीकरण गर्नेछन् भने मस्यौदा मतदाता नामावली 5 जुलाईमा प्रकाशित हुनेछ। अन्तिम मतदाता नामावली 6 सेप्टेम्बर 2026मा जारी गरिने निर्धारित छ। श्री यादवले भने वर्तमान मतदाता नामावलीको लगभग 80% 2002 को मतदाता सूचीसँग जोड़िएको छ। उनले राज्यभरि 5

0: 77 बूथ लेवल अफिसरहरूले घर घरमा व्यापक प्रमाणीकरण अभ्यास गर्ने जानकारी पनि दिए।
1: राज यादव, सीओ सिक्किम। आपको सूचना देना चाहता हूँ कि एसआईआर प्रोसेस ईसीआई के निर्देशानुसार स्टार्ट हो चुकी है और 20 मई से लेकर ये प्रोसेस 6 सितंबर तक चलेगी। 20 मई से लेकर 29 मई तक हमें प्रिपरेशन करनी है, प्रिंटिंग करनी है और हाउस टू हाउस विजिट के लिए रेडी होना है। 30 मई 2028 जून तक हाउस टू हाउस विजिट होगा, जिसमें बीएलओ आपके घर आएंगे। बीएलओ घर आकर आपको इन्वेस्टमेंट फॉर्म देंगे, वो फॉर्म आपसे कलेक्ट करेंगे।
0: सिक्किमेली फिल्म निर्माता त्रिवेणी राई को शेप अफ मोमो फिल्मले 29 मई 2026मा भारत र नेपालभरि फिल्मको थिएटर रिलीज हुनुभन्दा केही दिन अघि सिएटल अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा न्यू डाइरेक्टर्स कम्पिटिशनमा ग्राण्ड जूरी अवार्ड जितेको छ। निर्देशक त्रिवेणी राईले फिल्मको थिएटर रिलीज हुनुभन्दा ठीक अगाडि यति महत्वपूर्ण पुरस्कार जित्न पाउँदा आफू रोमाञ्चित भएको भनेकी छन्। जनभागीदारी सबसे दूर सबसे पहले सम्बन्धी राष्ट्रव्यापी सूचना शिक्षा र संचार अभियानको आगामी शुरूआतको बारेमा ब्लक स्तरीय अधिकारीहरूको लागि परिचय सत्र आज मंगनस्थित उपविभागीय मेजिस्ट्रेटको कार्यालयमा आयोजना गरिएको थियो। बैठक आजदेखि 25 मई 2026सम्म तय गरिएको अभियानको योजना र समन्वय कार्यान्वयनमा केन्द्रित थियो, जसको उद्देश्य जनजाति समुदाय र विशेष गरी कमजोर जनजाति समूहहरूमा पहुँचलाई सुदृढ़ पार्ने र कल्याणकारी लाभहरूको सबैसम्म पहुँच सुनिश्चित गर्न थियो। यो अभियान भारत सरकारका दुई प्रमुख पहलहरू प्रधानमन्त्री जनजाति आदिवासी न्याय महाअभियान र धरती आवा जनजातीय ग्राम उत्कर्ष अभियानको अनुगमनको रूपमा लागू गरिएको छ। सिक्किम प्रीमियर लीग सीजन 4 को बहुप्रतीक्षित ग्रान्ड फिनालेमा सिंगलिङ स्पोर्टिङ क्लबले आज राति पालजोर स्टेडियममा फ्लड लाइटमा सिनोल्चू फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। सिक्किमका मुख्यमन्त्री तथा एसपीएल का प्रमुख संरक्षण प्रेमसिंह तामाङ खेल हेर्न उपस्थित हुने कार्यक्रम छ। यो 40 दिन लामो फुटबल प्रतियोगिता फुटबल विकास प्राइवेट लिमिटेडद्वारा सिक्किम सरकारको खेलकूद तथा युवा मामिला विभागको तत्वावधानमा र सिक्किम फुटबल संघको प्राविधिक सहयोगमा आयोजना गरिएको हो। ब्याडमिण्टन संघ सिक्किम बीएएसले हिजो गान्तोकमा आफ्नो 35 वार्षिक साधारण सभा आयोजना गरेको थियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

0: हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। एफएम 103.5 मेगाहर्जमा अघिल्लो क्रममा समय भइरहेछ। आजको रहल साथै भोलि यस केन्द्रबाट प्रसारण गरिने विविध कार्यक्रमहरू सम्बन्धी श्रोताहरूलाई जानकारी दिने त यसै क्रममा अहिले 7:05 जाँदा कार्यक्रम लोकलहरी, यसमा आज सुनाउनेछौँ विद्या शर्माको स्वरमा लोकगीत, सुरसँगमा आधुनिक गीतहरू विविध कलाकारको स्वरमा सुन्नुहुनेछ। बेलुकी 7:15, 7:45 भुटानी कार्यक्रम, 8 युवावाणी, यसमा डिजिटल युगको परिचय शीर्षकमाथि सुन्नुहुनेछ वार्ता भास्कर उपाध्यायबाट, 8:30 चर्चा चौतारी। यस तोरीले गरी सुनाउनेछौँ दिल्ली केन्द्रका कार्यक्रमहरू स्पटलाइट, 9:15, 9:30 पब्लिक स्पिक अनि राति 10 आजका फनकार कार्यक्रम। भोलि बिहान एफएम 103.5 मेगाहर्जमा 6:20 जाँदा उपस्थित हुनेछौँ बिहानी प्रसारण सेवासँग। आरम्भ न बिहान 6:30 प्रस्तुत गर्नेछौँ कार्यक्रम अर्चना, यसमा सुन्नुहुनेछ सर्वव्यापी ईश्वर एक आध्यात्मिक चिन्तन अजय कुमार छेत्रीबाट। 7:07 कार्यक्रम शुभप्रभा, जसमा समावेश रहनेछ खेतीपातीबारे सल्लाह लगायत युगल स्वरमा आधुनिक गीतहरू, कलाकारहरू कुमार सुब्बा, सुनिता गजमेर अनि अरूणा लामा। 7:15 समय हो भक्ति संगीतको। 8:30 रङबिरङको संसार, सुचिता सिंह लोहारको स्वरमा लोकगीत। 8:40 मेक इन इण्डियामाथि जानकारी लगायत फिल्म सङ्गीतको प्रस्तुति रहनेछ बिहान। 8:45, 9:05 फिल्म सङ्गीतको प्रस्तुति रहनेछ स्वर्णिम भेष, जसमा मदन ओझाद्वारा लिखित रूपक दार्जिलिङको चिया प्रस्तुत गर्नेछौँ बिहान 9:35। हेलो खरसाङ 10:05, 10:30 हाम्रो सरोकार, यसमा भोलिको विषय रहनेछ परम्परागत कला र शिल्पकलाको विकास। 11:07 स्वरमाधुरी चिरदिनेर गान बङ्गला सङ्गीतको यस कार्यक्रममा भोलि सुनाउनेछौँ आशा भोसलेको स्वरमा बङ्गला आधुनिक गीत। 12:05 फरमाइसी लोक अनि आधुनिक गीतको कार्यक्रम श्रोताहरूको अनुरोधमा। मेलोडी टाइम 12:30 तिब्बती कार्यक्रम, 1:05 लोक अनि आधुनिक गीत सुनाउनेछौँ। दिउँसो 2:30 सामयिक समीक्षा, 2:55 अपराह्न 3 फिल्म सङ्गीतको प्रस्तुति रहनेछ, 3:20 गीत सङ्गीत। अपराह्न 4 साप्ताहिक घर संसार कार्यक्रम, यसमा सशक्तिकरणको पहिलो पाइला आत्मविश्वास सुन्नुहुनेछ बबी लामासित यस विषय वार्तालाप। त्यसपछि सानो परिवार सुखको आधार एक वार्ता सुन्नुहुनेछ। 4:30 शिक्षा ज्योति कार्यक्रममा भोलि पूर्व राष्ट्रपति नीलम सञ्जीवा रेड्डीको जीवनी प्रस्तुत गर्नुहुनेछ शर्मिला राईले। जय जवान बेलुकी 5:07, 5:30 सुन्नुहुनेछ अङ्ग्रेजी वार्ता हर्षित लिम्बुबाट। शीर्षक रहनेछ गोल्डन इयर्स गोल्डन हार्ट्स हेल्दी एजिङ। 6:10 गाउँले सभा, यसमा भोलि वार्तालापको विषय रहनेछ अदुवा खेतीमा लाग्ने रोग अनि किराको रोकथाम। 6:50 प्रादेशिक समाचार। 7:05 लोकगीतहरू विविध कलाकारको स्वरमा कार्यक्रम सुरसङ्गम। 7:15 भुटानी कार्यक्रम, 7:45। 8 युवावाणी कार्यक्रम, यसमा सामाजिक सञ्जालको युवामा प्रभाव यस शीर्षकमाथि सुन्नुहुनेछ एक वार्ता। मौसम नेवारबाट चर्चा चौतारी 8:30। यस अतिरिक्त रिले गरी सुनाउनेछौँ दिल्ली केन्द्रका कार्यक्रमहरू स्पटलाइट, 9:15, 9:30 प्रथम मनिटक, त्यसपछि मन्थन अनि राति 10 आजका फनकार कार्यक्रम। हाम्रो समाचारहरू प्रसारण हुनेछ बिहान 7:25, 9:25, दिउँसो 2:40, दिउँसो 2:45, अपराह्न 3:15 अनि बेलुकी 7:50। मुख्य समाचारहरू बिहान 7:07, बिहान 9:00, 10:00, 11:07, दिउँसो 1:00 अनि बेलुकी 6:00। हाम्रो कार्यक्रमहरू उपलब्ध रहनेछ एफएम 103.5 मेगाहर्जमा, साथै आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्युज अन एआईआरमा पनि हामी उपलब्ध रहनेछौँ। यो त्यति आजको रहल, साथै भोलि यस केन्द्रबाट प्रसारण गरिने विविध कार्यक्रमहरूको संक्षिप्त विवरण। मौसमको साधारण विज्ञप्ति, जनसाधारणलाई मौसमको विशेष चेतावनी रहेको छ, त्यो के हो भने सिक्किम राज्यका केही स्थानहरूमा बिजुली चम्काएको साथमा मेघ गर्जनसहित वृष्टिपात हुने सम्भावना, साथै पश्चिम बङ्गाल निम्न हिमालयका क्षेत्रका केही स्थानहरूमा बिजुली चम्काएको साथमा मेघ गर्जनसहित आधी बेरु चल्ने चेतावनी जनसाधारणलाई दिएको छ। अब अघिल्लो क्रममा समय भइरहेछ प्रादेशिक समाचारको।
1: यो आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार सारण मगरबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। पश्चिम बंगाल सरकारको मन्त्रीमण्डलले सातौं वेतन आयोग गठनका लागि सैद्धान्तिक स्वीकृति दिएको छ। मन्त्रीमण्डलको बैठकमा कैयन महत्वपूर्ण फैसला। राज्य सरकारले सरकारी नोकरीमा प्रवेशका लागि अधिकतम उमेर सीमा बढाएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले आज एक आदेश जारी गर्दै विभिन्न कार्यालयहरूमा पुनः रोजगारी वा सेवा विस्तारमा रहेका सेवानिवृत्त कर्मचारीहरूको नियुक्ति तत्काल प्रभावले समाप्त गरेको छ। राज्यको सीमावर्ती क्षेत्रलाई सुदृढ र सुव्यवस्थित बनाउन आज दार्जिलिङ जिल्ला पुलिस अधीक्षक नेतृत्वमा सबै सरकारी निकाय सेनाका अधिकारीहरूलाई लिएर एक समीक्षा बैठकको आयोजना गरियो। कालेबुङमा भारतीय जनता पार्टीद्वारा विजय उत्सव सम्पन्न भएको छ। कालेबुङलाई पूर्ण जिल्लाको रूपमा चाँडै विकसित गरिनेछ अनि मौसम विभागले कुचबिहार, अलिपुरद्वार, जलपाइगुडी अनि दक्षिण दिनाजपुर जिल्लामा अरेन्ज अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। पश्चिम बंगालमा भाजपा सरकारले आज महत्वपूर्ण मन्त्रीमण्डलको बैठक सम्पन्न गर्यो। मुख्यमन्त्री शुभेन्दु अधिकारीको अध्यक्षतामा सम्पन्न आजको यस बैठकमा राज्यका सरकारी कर्मचारीहरूको पक्षमा ऐतिहासिक निर्णय लिँदै सातौं वेतन आयोगलाई राज्यमा लागू गर्ने मंजूरी दियो। भाजपाले आफ्नो चुनावी घोषणा पत्रमा राज्यका कर्मचारीहरूलाई सातौं वेतन आयोगलाई लागू गरिने वाचा गरेको थियो। यस निर्णयले राज्यका कर्मचारीहरूको वेतन निकै बढ्नेछ। अर्को महत्वपूर्ण निर्णय लिँदै धार्मिक आधारमा प्रदान गरिने भत्ताहरू अथवा योजनाहरूलाई तत्काल प्रभावले निलम्बन गरिएको छ। यसमा इमाम वा पुजारी भत्ता, मद्रासालाई दिने अनुचित धन आदिलाई बन्द गरिएको छ। यसरी नै राज्यकी महिलाहरूका लागि दूरगामी निर्णयमा 1 जुनदेखि प्रति महिना 3,000 रुपियाँ दिने तथा सबै महिलाहरूलाई राज्यको सरकारी बसहरूमा निशुल्क यात्रा गर्ने प्रस्तावलाई मंजूरी दिएको छ। केन्द्र सरकारको आयुष्मान भारत योजनालाई राज्यमा लागू गर्ने मंजूरी पनि मन्त्रीमण्डलले दिएको छ।

0: लोग इंजर्ड होगा और पुलिस मंत्री एसी रूम में बैठ के देखेगा, ये सब दिन होती पास्ट इज पास्ट, छोड़ दीजिए। अभी गुंडागर्दी बंगाल में खत्म, जीरो टॉलरेंस। मैं ऑन स्पॉट आकर उनको साथ मुलाकात किया, नहीं बुला के बात। ये मैसेज जो उपद्रवी है उनको भी ये मैसेज चला जाना चाहिए।
1: अन्नपूर्णा योजना स्कीम अंडर वुमेन एंड चाइल्ड डेवलपमेंट एंड सोशल वेलफेयर डिपार्टमेंट एट द रेट ऑफ 3,000 पर मंथ with effect from 1st of June 2026. In principle, approval of the scheme for free transportation for women of the state of West Bengal in all state-run buses of West Bengal with effect from 1st of June 2026. Constitution of 7 State Pay Commission for revision of pay structure of state government employees and employees of statutory bodies, boards, corporations, local bodies, educational institutions, etc. Discontinuation of schemes for assistance based on religious categorization under INCA and MA and ME department. Revision of state of reservation for the other backward classes in the services and posts under the government of West Bengal as per the judgment of Division Bench of Honorable High Court at Calcutta dated 22nd of May 2024 in WPO 60 of 2011 and connected. Reapplication is not required. Jara jara Lokhir Bhandar peten taderi naam abar kore Annapurnar Bhandar, just naam gulo transfer hoye jabe ei scheme.
2: बैठकमा मन्त्रीहरू दिलीप घोष, अग्निमित्र पल, अशोक कृतिनिया, सुकान्त मजुमदार र निशित प्रमाणिक उपस्थित थिए। यसैबीच मुख्यमन्त्री शुभेन्दु अधिकारीले अवैध अतिक्रमणहरूलाई हटाउने कार्य जारी रहने तथा यसको विरोधमा बंगाल बन्द गरेर डुङ्गामुढा गर्नेहरू विरूद्ध कडा कार्यवाही गरिने चेतावनी पनि दिनुभयो।
0: एसी रूम में बैठ के देखेगा, ये सब दिन होती पास्ट इज पास्ट, छोड़ दीजिए। अभी गुंडागर्दी बंगाल में खत्म, जीरो टॉलरेंस। मैं ऑन स्पॉट आकर उनको साथ मुलाकात किया, नहीं बुला के बात। ये मैसेज जो उपद्रवी है उनको भी ये मैसेज चला जाना चाहिए, ये सरकार अपने कार्रवाई करेगा। ये सरकार देखना है सोचना है में नहीं।
2: आज आयोजित एक अर्को कार्यक्रममा माध्यमिक, उच्च माध्यमिक, आईसीएसई, सीबीएसई, मद्रासा बोर्ड आदिमा राम्रो अङ्कले सफल विद्यार्थीहरूलाई श्री शुभेन्दु अधिकारीले सम्बर्धना गर्नुभयो। उहाँले भन्नुभयो, पार्टीका सांसद र विधायकहरूलाई जनताले जनताको सेवा गर्न निर्वाचित गरेको हो। यसैले सबै विधायक सांसदहरूले प्राथमिकतामा राख्दै आफ्नो क्षेत्रका जनताको सेवा गर्नुपर्छ भन्ने मुख्यमन्त्रीले स्पष्ट सन्देश दिनुभएको छ। अर्को घटनाक्रममा मुख्यमन्त्री शुभेन्दु अधिकारीले आजदेखि जनता दरबार शुरू गर्नुभएको छ। जनताको समस्या सुन्न र समाधान गर्न प्रत्येक सोमबारको दिन कलकत्ताको सल्ट लेक स्थित उहाँको कार्यालयमा बिहान 9:30 11 बजीसम्म उहाँले जनता दरबारमा जनसुनवाई गर्नुहुनेछ। पश्चिम बंगालको शुभेन्दु अधिकारीको नेतृत्वमा रहेको भारतीय जनता पार्टी सरकारले सरकारी नोकरीमा प्रवेशका लागि अधिकतम उमेर सीमा बढाएको छ, जसमा समूह ए पदमा भर्नका लागि अधिकतम उमेर सीमा 41 वर्ष तोकिएको छ। यस्तै समूह बी पदका लागि यो सीमा बढाएर 44 वर्ष पुर्याएको छ भने समूह सी र डी पदका लागि अधिकतम उमेर सीमा अब 45 वर्ष कायम गरिएको छ। यसैबीच सरकारले जहाँ अधिकतम उमेर सीमा पहिले नै लागू छ त्यहाँ वर्तमान नियमहरू जारी रहने बताएको छ। महत्वपूर्ण कुरा के छ भने गैर लोक सेवा आयोग भर्तीहरू, जसमा राज्य उपक्रमहरू, सरकारी कम्पनीहरू र स्थानीय स्वशासित निकायहरू समावेश छन्। राज्यको अपराध अन्वेषण विभागले 2021 पश्चिम बंगाल विधानसभा चुनावपछि भएको हिंसासँग सम्बन्धित मुद्दाहरूमा नयाँ कार्यवाही शुरू गरेको छ। सीआईडी अधिकारीहरू अनुसार अहिलेसम्म 458 नयाँ अनुसन्धान शुरू गरिएको छ र 181 नयाँ एफआईआर दर्ता गरिएको छ भने 59 मुद्दाहरू पुनः खोलिएको छ। सीआईडीका एक वरिष्ठ अधिकारीका अनुसार चुनावपछिको हिंसाको बारेमा प्राप्त शिकायतहरूको आधारमा कानूनी कार्यवाही भइरहेको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
4: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे

0: आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
1: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
2: यो आकाशवाणी खरसाङ हो। अब रहल समाचार। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले आज एक आदेश जारी गर्दै विभिन्न कार्यालयहरूमा पुनरोजगारी वा सेवा विस्तारमा रहेका रिटायर्ड कर्मचारीहरूको नियुक्ति तत्काल प्रभावले समाप्त गरेको छ।
3: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सचिवालय लालकोठी दार्जिलिङबाट जारी एक आदेश अनुसार 60 वर्ष उमेर पुगिसकेका र पुनः नियुक्ति भएका अधिकारी र कर्मचारीहरूको सेवालाई समाप्त गर्ने निर्णय लिएको बताइएको छ। यो आदेश पश्चिम बङ्गाल सरकारको होम एन्ड हिल एफेयर्स डिपार्टमेन्टबाट आएको हालैको निर्देशसँग मेल खाने गरी जारी गरिएको हो। समाप्त गरिएका पदहरूमा एक्जिक्युटिभ इन्जिनियर कालेबुङ, अलगढा, बिजनबारी, दार्जिलिङ इन्जिनियरिङ डिभिजन, एसिस्टेन्ट इन्जिनियर, प्रोग्राम म्यानेजर, इन्फर्मेसन एन्ड कल्चरल एफेयर डिपार्टमेन्ट, अप्पर डिभिजन क्लर्क्स UDC र हेड क्लर्क PHE डिपार्टमेन्ट कालिम्पोङ तथा टुरिज्म डिपार्टमेन्ट इन्चार्ज मिरिक लगायतका पदहरू सामेल छन्। GTA सचिवालयले जारी गरेको आदेशमा रिटायर्ड कर्मचारीहरूको पुनः रोजगारी वा सेवा विस्तार सम्बन्धित नियुक्तिहरू तत्काल प्रभावले समाप्त गरिएको जनाइएको छ। यस निर्णयले GTA भित्र प्रशासनिक पुनर्संरचना र नयाँ नियुक्ति प्रक्रियामा गति ल्याउने अपेक्षा गरिएको छ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
2: पश्चिम बंगाल सरकार परिवर्तन सँगसँगै राज्यको सीमावर्ती क्षेत्रलाई सुदृढ र सुव्यवस्थित बनाउन मुख्यमन्त्रीको आदेश अनुसार आज दार्जीलिङ जिल्ला पुलिस अधीक्षक प्रतीक्षा झारखरियाको नेतृत्वमा सबै सरकारी निकाय सेनाका अधिकारीहरूलाई लिएर एक समीक्षा बैठकको आयोजना गरियो। पहिलो पटक भएको यस बैठकको उद्देश्य विशेष नेपाल भारत सीमा क्षेत्रमा भइरहेको तस्करी, देह व्यापार, अवैध कारोबार, नशालु पदार्थको कारोबार, सीमा सुरक्षा अनि अन्य विषयमा व्यापक छलफल साथै जानकारी एकत्र गर्न रहेको थियो। मुख्यमन्त्रीको आदेश बमोजिम प्रत्येक 2 महिनाको अवधिमा गरिने यस प्रकारको आदान प्रदान बैठकले सबै सरकारी साथै गैर सरकारी निकायहरूको जानकारी अनुरूप सीमा क्षेत्रमा भइरहने अवैध कारोबार साथै घुसपैठ रोकथाम गर्न भरपूर मदत मिल्ने दार्जीलिङ पुलिस अधीक्षकले बताउनुभयो भने भारत नेपाल सीमा क्षेत्रमा अब उसो अवैध कार्यहरू भएको पाएमा कडा कानूनी कारवाही गरिने उहाँले बताउनुभयो।
4: आज बेसिकली ये मल्टी एजेंसी कोऑर्डिनेशन मीटिंग थी रिगार्डिंग नेपाल बॉर्डर। तो नेपाल बॉर्डर पे हमारी जितनी एजेंसीज हैं, SSB मैन करती है, SSB की 3 बटालियन है, 8th बटालियन, 41st बटालियन, ये थे आर्मी की तरफ से, मिलिट्री इंटेलिजेंस से थे, SIB से थे, DIB से थे, हमारी स्टेट IB से थे, कंसर्न OCIC थे, कस्टम्स से लोग थे, FRRO ऑफिस से थे, सब लेवल पे लोग थे। और इससे आज हमने एक बहुत अच्छा फ्रूटफुल मीटिंग हुआ है। हमारे जो इश्यूज थे ड्रग्स स्मगलिंग से लेके कैटल स्मगलिंग, लिकर स्मगलिंग से रिलेटेड, ट्रैफिकिंग ऑफ ह्यूमन, स्पेसिफिकली माइनर गर्ल्स, डुअल सिटीजनशिप, कुछ लोग नेपाल का भी सिटीजन मतलब वोटर आईडी कार्ड रखते हैं, इंडिया का भी रखते हैं, तो इस टाइप के बहुत इश्यूज हैं इंटेलिजेंस कलेक्शन से रिलेटेड। तो हमने ये डिस्कस किया और अब ये मीटिंग्स हम 2 महीने में एक बार करेंगे और OCIC लेवल्स पे हर मंथली मीटिंग होगी।
2: नयाँ सरकार गठन भएपछि जनसरोकारको योजना र सरकारको नीति तथा सहुलियत जनजनसम्म पुर्याउन सबसे दूर सबसे पहले पहल आरम्भ गरिएको छ। यता कालेबुङ जिल्लामा पनि पहिलो चरणमा सुदूरवर्ती ग्राम पञ्चायतहरूमा पहल आरम्भ गरिएको जिल्ला प्रशासनद्वारा जनाएको छ। कालेबुङमा भारतीय जनता पार्टीद्वारा विजय उत्सव सम्पन्न भएको छ। पार्टीका उम्मेद्वार भरत छेत्रीले जित हासिल गरेपछि आज विधायक भरत छेत्रीद्वारा मतदाताहरूलाई आभार व्यक्त गर्न विजय जुलुस यसको आयोजना गरिएको थियो। कालेबुङको नौ माइल जङ्गवीर सापकोटाको सलिकबाट आरम्भ भएको शोभायात्राले शहर परिक्रमा गर्दै मेला ग्राउण्डमा आएर सभामा परिणत गरिएको थियो। विजय हासिल गरेपछि समर्थकहरूको व्यापक उपस्थिति रहेको देखियो। विधायक भरत छेत्रीसँगै लोकसभा सांसद राजु विष्टको पनि सहभागिता रहेको थियो। यसैबीच कालेबुङलाई पूर्ण जिल्लाको रूपमा चाँडै विकसित गरिने वक्ताहरूले बताएका छन्। हिल्स तृणमूल कंग्रेस चेयरम्यान एलबी राई लगायत पार्टीका अन्य सबै शीर्ष नेतृत्वहरूले सामूहिक रूपमा पद अनि पार्टीबाट राजीनामा दिएका छन्। तिनीहरूले राजीनामा पत्र हिल्स तृणमूल कंग्रेस जिल्ला अध्यक्ष शान्ता छेत्रीलाई पठाएको जानकारी प्राप्त भएको छ। कुचबिहारमा तृणमूलका एक प्रभावशाली नेताको पक्राउले राजनीतिक हलचल मचिएको छ। जानकारी अनुसार तृणमूल कंग्रेसका कुचबिहार बी ब्लकका अध्यक्ष अब्दुल कादिरलाई पुलिसले आज बिहान पक्राउ गरेको छ। आरोपीलाई दिउँसो पक्राउ गरिएको तथा थप कार्यवाही सुरु गरेको पुलिसले जनाएको छ। उत्तर बंगालका केही जिल्लाहरूमा अचानक आएको मौसम परिवर्तनसँगै विभागले प्रशासनलाई सतर्क रहन र सावधानी अपनाउन सुझाव दिएको छ। मौसम विभागका अनुसार कुचबिहार अलिपुरद्वार जलपाइगुडी अनि दक्षिण दिनाजपुर जिल्लामा अरेन्ज अलर्ट जारी गरिएको छ। यस जिल्लाहरूमा मेघगर्जनको साथ हल्कादेखि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। यो अवधि 40-50 किलोमिटर प्रति घण्टाको गतिमा हावा चल्ने सम्भावना छ। यसको साथमा दार्जिलिङ जिल्ला, कालिम्पोङ जिल्ला र उत्तरी दिनाजपुर जिल्लाका केही भागहरूमा पनि यलो अलर्ट जारी गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। पश्चिम बंगाल सरकारको मन्त्रीमण्डलले सातौं वेतन आयोग गठनका लागि सैद्धान्तिक स्वीकृति दिएको छ। मन्त्रीमण्डलको बैठकमा कैयन महत्वपूर्ण फैसला। राज्य सरकारले सरकारी नोकरीमा प्रवेशका लागि अधिकतम उमेर सीमा बढाएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले आज एक आदेश जारी गर्दै विभिन्न कार्यालयहरूमा पुनः रोजगारी वा सेवा विस्तारमा रहेका सेवानिवृत्त कर्मचारीहरूको लागि नियुक्ति तत्काल प्रभावले समाप्त गरेको छ। राज्यको सीमावर्ती क्षेत्रलाई सुदृढ र सुव्यवस्थित बनाउन आज दार्जिलिङ जिल्ला पुलिस अधीक्षक नेतृत्वमा सबै सरकारी निकाय सेनाका अधिकारीहरूलाई लिएर एक समीक्षा बैठकको आयोजना गरियो। कालेबुङमा भारतीय जनता पार्टीद्वारा विजय उत्सव सम्पन्न भएको छ अनि मौसम विभागले कुचबिहार, अलिपुरद्वार, जलपाइगुडी अनि दक्षिण दिनाजपुर जिल्लामा अरेन्ज अलर्ट जारी गरेको छ। यसको साथै आकाशवाणीबाट प्रादेशिक समाचार पूरा भयो।
5: हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौं एफएम 103.5 मेगाहर्जमा। साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि हामी उपलब्ध छौं र समय यस बेला बेलुकीको 7:05 भइरहेछ। आकाशवाणी खरसाङ अब अघिल्लो क्रममा प्रस्तुत गर्दछ कार्यक्रम लोकलहरी। यस कार्यक्रममा श्रोताहरूलाई अब सुनाइरहेछौ विद्या शर्माको स्वरमा केही लोकगीतहरू।

0: तपाईको दृष्टि धमिलो छ, यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
1: कार्यक्रम लोकलहरीमा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विद्या शर्माको स्वरमा लोकगीतहरू।

लोकलहरीमा श्रोताहरूले यतिन्जेल सुन्नुभयो विद्या शर्माको स्वरमा केही लोकगीतहरू। समय यस बेला बेलुकीको 7:15 भइरहेछ। अब अघिल्लो क्रममा प्रस्तुत गरिरहेछौ कार्यक्रम सुर संगम। यसमा आज श्रोताहरूलाई सुनाइरहेछौ विविध कलाकारको स्वरमा आधुनिक गीतहरू।

हवस् त श्रोता, अजय थापाको स्वरमा यस गीतको साथै अब अहिलेलाई भने पूरा हुन्छ कार्यक्रम सुर संगम। श्रोताहरू हुनुहुन्छ अहिले आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगा हर्जमा, र समय यस बेला बेलुकीको 7:25 हुन लागिरहेछ। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको, केही क्षणमै रेलगरी सुनाउनेछौ यस केन्द्रबाट, जोडिरहनुहोला आकाशवाणीसँग।

0: आकाशवाणी हो, समाचार कृष्ण कौशिकबाट सुन्नुहोस्। सुरु गरौं आजका मुख्य समाचार। लिखिमपुर खिरी सड़क दुर्घटना प्रति राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त। प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नर्वेका प्रधानमन्त्री जोनास गहार स्टोरसँग द्विपक्षीय भेटवार्ता। गृहमन्त्री अमित शाहद्वारा डायल 112 आपतकालीन सेवा सवारी शुभारम्भ। रक्षामन्त्री राजनाथ सिंह भियतनाम र दक्षिण कोरियाको भ्रमणमा। अनि पश्चिम बंगालमा 7 वेतन आयोग गठनको सिद्धान्त स्वीकृति। समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन तथा प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको लिखिमपुर खिरीमा भएको सड़क दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति मुर्मूले दुर्घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उपराष्ट्रपतिले पनि शोक व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यको लाभको प्रार्थना गर्नुभएको छ। प्रधानमन्त्री मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई 2-2 लाख रुपियाँ तथा घाइतेलाई 50,000 रुपियाँ राहत दिने घोषणा गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज ओस्लोमा नर्वेका प्रधानमन्त्री जोनास गहार स्टोरसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। बहुराष्ट्रिय भ्रमणका क्रममा नर्वे पुग्नुभएका प्रधानमन्त्री मोदीलाई त्यहाँ भारतीय समुदायले स्वागत गरेका थिए। यो उहाँको नर्वेको पहिलो भ्रमण हो भने भारतबाट 43 वर्षपछि भएको पहिलो प्रधानमन्त्री स्तरीय भ्रमण पनि हो। भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले नर्वेका राजा हेरल्ड फिफ्थ र रानी सोनाजसँग भेट गर्नुका साथै भारत नर्वे व्यापार तथा अनुसन्धान सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमणमा स्वच्छ प्रविधि, हरित ऊर्जा, व्यापार, लगानी तथा समुद्री अर्थतन्त्र जस्ता विषयमा विशेष छलफल हुने बताइएको छ। उहाँले थप भन्नुभएको छ,
1: नर्वे की यात्रा करके मुझे बहुत खुशी हो रही है। यह देश नेचर और ह्यूमन प्रोग्रेस के बीच हार्मनी का एक सुंदर उदाहरण है। सबसे पहले मैं प्रधानमंत्री जी का इस आत्मीयता भरे स्वागत के लिए हृदय से आभार व्यक्त करता हूं। और कल नॉर्वे के कॉन्स्टिट्यूशन डे के महत्वपूर्ण अवसर पर मैं विश्व के सबसे

0: बड़े लोकतंत्र की ओर से नॉर्वे जैसे सुदृढ़ और जीवंत लोकतंत्र की यहां की जनता को हार्दिक शुभकामनाएं देता हूं।
1: केन्द्रीय गृह मन्त्री अमित शाहले आज रोहिपुरमा अति आधुनिक डायल 112 आपतकालीन सेवा सवारी तथा फोरेन्सिक मोबाइल भ्यानहरूको शुभारम्भ गर्नुभएको छ। यसअघि छत्तीसगढ़का 16 जिल्लामा मात्र उपलब्ध सेवा अब सबै 33 जिल्लामा विस्तार गरिएको छ। सेवामा कृत्रिम बुद्धिमत्ता आधारित लोकेशन ट्र्याकिङ प्रविधि पनि जोडिएको छ, जसले आपतकालीन अवस्थामा रहेका व्यक्तिको स्थान पहिचान गर्न सहयोग गर्नेछ। महिलाको सुरक्षालाई प्राथमिकता दिँदै प्यानिक बटन सहित विशेष निगरानी सुविधा पनि थपिएको छ। राज्यभर सञ्चालनका लागि 400 आपतकालीन सवारी, 33 निगरानी सवारी र 60 राजमार्ग गसित सवारी आज परिचालन गरिएको छ। रक्षा मन्त्री राजनाथ सिंह आज दुई देशीय भ्रमणका लागि भियतनाम र दक्षिण कोरिया प्रस्थान गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले राज्य सहकार्य समुद्री सुरक्षा तथा इन्डो पेसिफिक क्षेत्रमा शान्ति र स्थायित्वको विषयमा छलफल गर्नुहुनेछ। भियतनाममा उहाँले त्यहाँका रक्षा मन्त्री फेन वेन गिङसँग भेटवार्ता गर्नुहुनेछ भने दक्षिण कोरियामा रक्षा मन्त्री एनग्यू ब्याकसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। पश्चिम बंगाल मन्त्री परिषदले राज्य सहकार्य कर्मचारीका लागि 7 वेतन आयोग गठन गर्ने सिद्धान्त स्वीकृति दिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको अध्यक्षतामा नवनामनमा बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि मन्त्री अग्निमित्र पलले जुन एकदेखि केही प्रत्यक्ष लाभ हस्तान्तरण योजना बन्द गरिने तर छात्रवृत्ति योजना भने जारी रहने जानकारी दिनुभयो। राज्य सरकारले महिलाका लागि निशुल्क यातायात सुविधा र अन्नपूर्ण भण्डार योजना पनि घोषणा गरेको छ। यस योजना अन्तर्गत योग्य महिलालाई प्रत्यक्ष लाभ हस्तान्तरण मार्फत 3,000 रुपियाँ प्रदान गरिनेछ। सरकारले पश्चिम एसियामा जारी संकटका बीच पनि भारतमा पेट्रोल, डिजेल, एलपीजी र प्राकृतिक ग्यासको पर्याप्त रहेको जानकारी दिएको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले देशभर रिफाइनरीहरू सामान्य रूपमा सञ्चालन भइरहेको बताउनुभयो। उहाँले अफवाहका कारण केही स्थानमा एलपीजीको अत्याधिक खरिद देखिए पनि कुनै पनि वितरण केन्द्रमा ग्यास अभाव नभएको स्पष्ट पार्नुभयो। पछिल्ला 4 दिनमा देशभर 1,72,000 घरेलु ग्यास सिलिन्डर वितरण गरिएको जानकारी पनि उहाँले दिनुभयो। यसैबीच रसायन तथा मल मन्त्रालयकी संयुक्त सचिव अर्पणा शर्माले खरिफ सिजनका लागि आवश्यक मलको 50% भन्दा बढी उपलब्ध रहेको बताउनुभयो। विदेश मन्त्रालयका अतिरिक्त सचिव असीम महाजनले इरानबाट 2,551 भारतीय नागरिकलाई सुरक्षित रूपमा बाहिर निकालिएको जानकारी दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले विश्वव्यापी चुनौती र अनिश्चित बीच पनि भारत तीव्र गतिमा अघि बढ़िरहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा भारत व्यापार महोत्सवको वेबसाइट शुभारम्भ गर्दै उहाँले विकसित भारत 2047 लक्ष्य हासिल गर्न भारतलाई कुनै शक्तिले रोक्न नसक्ने बताउनुभयो। उहाँले भारतको अर्थतन्त्र र निर्यात दुवै बढ़िरहेको उल्लेख गर्दै यस वर्ष निर्यात करिब 863 अरब डलर पुगेको जानकारी दिनुभयो। साथै चालु आर्थिक वर्षमा 1 ट्रिलियन डलर निर्यात गर्ने लक्ष्य रहेको पनि बताउनुभयो। मन्त्री गोयलले भारत व्यापार महोत्सवको उद्देश्य स्वदेशी व्यापार प्रवर्धन गर्नु रहेको उल्लेख गर्नुभयो। उहाँले थप भन्नुभयो,
2: भारतका बनावा सामान, भारत से दिवी सेवाएं और अधिक तेजी से आगे बढे। हम संतुष्ट ना हो कि हम विश्व की सबसे तेज गति से आगे बढ़ने वाली अर्थव्यवस्था है, कभी संतुष्ट ना हो और आगे बड़ा छलांग लेने की सोच और क्या कर सकते हैं उसके लिए पूरे समय हमें सोचते रहना पड़ेगा, काम करते रहना पड़ेगा, नई चीजों को आगे लेके जाना।
1: केंद्रीय स्वास्थ्य तथा परिवार कल्याण मंत्री जगत प्रकाश नड्डाले स्विट्जरलैंड को जेनेवामा आयोजित 79 विश्व स्वास्थ्य सभाका क्रममा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रोस

0: भुटानी कार्यक्रमको प्रस्तुतिपछि अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरेबीच ओस्लेमा प्रतिनिधिमण्डल स्तरीय वार्ता सम्पन्न भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो 5 राष्ट्रहरूको भ्रमणको अन्तिम चरणमा इटलीको 2 दिने भ्रमणको लागि भोलि रोम पुग्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंह आज दिउँसो भियतनामको राजधानी हनोई पुग्नुभयो। पश्चिम बंगाल सरकारले संस्थागत भ्रष्टाचार र महिलाहरू विरूद्ध हुने अत्याचारहरूको जाँच गर्न 2 जाँच आयोगको गठन गरेको छ। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्स बीच म्याच जारी छ। प्रधानमन्त्री नरेन्द्र मोदी र नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरेबीच ओस्लोमा सीमित र प्रतिनिधिमण्डल स्तरीय वार्ता भयो। दुवै नेताहरूले भारत नर्वे सम्बन्धलाई हरित रणनीतिक साझेदारीको स्तरसम्म जाने सहमत भएका छन्। स्वच्छ ऊर्जा, ब्लू इकोनोमी र हरित बदलावको क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने दिशामा यो महत्वपूर्ण कोषेढुङ्गा हो। वार्ताको क्रममा नेताहरूले द्विपक्षीय सम्बन्धका सबै पक्षहरूको समीक्षा गर्नुका साथै व्यापार र लगानी, ब्लू इकोनोमी, सर्कुलर इकोनोमी, नवीकरणीय ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, कृत्रिम बुद्धिमत्ता, अन्तरिक्ष र आर्कटिक क्षेत्र लगायत विभिन्न क्षेत्रमा सहयोगलाई अझ बलियो बनाउन सहमति जनाएका थिए। दुवै नेताहरूले भारत EFTA व्यापार र आर्थिक साझेदारी सम्झौताबाट उत्पन्न हुने विशाल अवसरहरू, विशेष गरी व्यापार, प्रविधि सहयोग र रोजगारी सृजनाका क्षेत्रहरूमा पनि उल्लेख गर्नुभयो। वार्तापछि दुई नेताले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष नर्वेको भ्रमण तय भए पनि पहलगाममा भएको आतंकवादी हमलाको कारण स्थगित गर्नु परेको बताउनुभयो। उहाँले त्यस कठिन समयमा आतंकवाद विरूद्ध भारतसँग दृढतापूर्वक उभिएकोमा नर्वेप्रति आभार व्यक्त गरे र यसलाई सच्चा मित्रताको प्रतीक बताउनुभयो।
2: मैं पिछले वर्ष नॉर्वे आने वाला था, लेकिन पहलगाम में हुए आतंकी हमले के कारण वह यात्रा स्थगित करनी पड़ी। उस कठिन समय में नॉर्वे ने आतंकवाद के विरुद्ध भारत के साथ मजबूती से खड़े होकर सच्ची मित्रता का परिचय दिया। आज जब मैं नॉर्वे आया हूँ तो मैं इस सॉलिडेरिटी के लिए हृदय से आभार व्यक्त करता हूँ।
1: प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो 5 राष्ट्रहरूको भ्रमणको अन्तिम चरणमा इटलीको 2 दिने भ्रमणको लागि भोलि रोम पुग्नुहुनेछ। इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीको निमन्त्रणामा यो भ्रमण हुन लागेको हो। श्री मोदीले प्रधानमन्त्री मेलोनीसँग द्विपक्षीय

0: विषय होंगे। इटली भारत को केवल यूरोप ही नहीं बल्कि पूरे भूमध्य सागरीय क्षेत्र तक पहुंच प्रदान करता है। आपूर्ति श्रृंखला साझेदारी और रक्षा सहयोग के दृष्टिकोण से यह अत्यंत महत्वपूर्ण माना जा रहा है। यह 5 देशों की यात्रा केवल कूटनीतिक प्रयास नहीं है, ये भारत के भविष्य के ऊर्जा मार्गों, AI साझेदारी, सेमीकंडक्टर पहुंच, रक्षा निर्माण और वैश्विक हितों को सुरक्षित करने की दिशा में एक महत्वपूर्ण कदम है। रोम से आकाशवाणी के लिए सुपर्णा भाटिया।
1: रक्षा मन्त्री राजनाथ सिंह आज दिउँसो भियतनामको राजधानी हनोई पुग्नुभयो। उहाँ आजदेखि भियतनाम र दक्षिण कोरियाको दुई देशको भ्रमणमा हुनुहुन्छ। सोसियल मिडिया पोस्ट गर्दै रक्षा मन्त्रीले द्विपक्षीय सम्बन्धलाई अझ विस्तार गर्न दुई एसियाली देशहरूको भ्रमण गर्न आफू उत्सुक रहेको बताउनुभयो। उहाँले रणनीतिक सहयोग बढाउने, रक्षा औद्योगिक साझेदारीलाई सुदृढ पार्ने, समुद्री सहयोगलाई सुदृढ पार्ने र हिन्द प्रशान्त क्षेत्रमा शान्ति र स्थिरता प्रवर्धनमा ध्यान केन्द्रित हुने बताउनुभयो। कृषि तथा किसान कल्याण मन्त्रालयले भोलि भुवनेश्वरमा पूर्वी क्षेत्रीय कृषि सम्मेलन आयोजना गर्नेछ। सम्मेलनको उद्देश्य कृषि क्षेत्रको समग्र विकासलाई प्रवर्धन गर्नु, किसानहरूको आय वृद्धि गर्नु र केन्द्र तथा राज्य सरकारहरू बीचको समन्वयलाई सुदृढ पार्नु हो। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले सम्मेलनको अध्यक्षता गर्नुहुनेछ। सम्मेलनको क्रममा विभिन्न योजनाहरूको समीक्षा गरिनेछ र कृषि क्षेत्रसँग सम्बन्धित मामलाहरूमा चर्चा गरिनेछ। सम्मेलन किसान पञ्जीकरणको प्रगति, बागवानी क्षेत्रमा अवसरहरू, दाल उत्पादनमा आत्मनिर्भरताको लागि मिशन, खाद्य तेल तिलहन सम्बन्धी राष्ट्रिय मिशन, प्रधानमन्त्री अन्नदाता आय संरक्षण अभियान, प्राकृतिक खेती सम्बन्धी राष्ट्रिय मिशन, कृषि ऋण र किसान क्रेडिट कार्डहरू सम्बन्धी मामलाहरूमा केन्द्रित हुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiung अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। आयुष मन्त्रालयले आज अत्यधिक गर्मी र लू सम्बन्धी एक व्यापक जनस्वास्थ्य परामर्श जारी गरेको छ। यसमा पर्याप्त पानी पिउने, अत्यधिक गर्मीको समयमा घामबाट बच्ने, हल्का सुतीको लुगा लगाउने र मौसमी फलफुल र इलेक्ट्रोलाइटयुक्त तरल पदार्थ सेवन गर्ने महत्वलाई जोड दिएको छ। यसमा मानिसहरूलाई चक्कर लाग्ने, टाउको दुख्ने, उल्टी आउने, मानसिक परिवर्तन, उच्च तापमान, निर्जलीकरण, बेहोस हुने जस्ता गर्मीसँग सम्बन्धित रोगका चेतावनी सङ्केतहरूप्रति सतर्क रहन चेतावनी दिएको छ। गम्भीर अवस्थामा तुरन्तै आपतकालीन हेल्पलाइन नम्बरहरू 108 र 102 कल गर्न सिफारिस गरिएको छ। केन्द्रीय नवीन एवं नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले आज मन्त्रालय अन्तर्राष्ट्रिय सौर गठबन्धन र नवीकरणीय ऊर्जा क्षेत्रका प्रमुख सरकारवालाहरूसँग भेट गर्नुभयो। यस बैठकको उद्देश्य भारतको स्वच्छ ऊर्जा संक्रमणलाई अगाडि बढाउने रोडम्यापमाथि छलफल गर्नु थियो। एक सोसियल मिडिया पोस्टमा श्री जोशीले नोभेम्बर 2026 आयोजना हुने भारत नवीकरणीय ऊर्जा शिखर सम्मेलनको बारेमा छलफल भएको जानकारी दिनुभयो। शिखर सम्मेलनले अन्तर्राष्ट्रिय निवेशकहरू, उद्योगका नेताहरू र नीति निर्माताहरूलाई एकै ठाउँमा ल्याउने एक प्रमुख विश्वव्यापी प्लेटफर्मको रूपमा काम गर्नेछ। पश्चिम बङ्गाल सरकारले संस्थागत भ्रष्टाचार र महिलाहरू विरुद्ध हुने अत्याचारहरूको जाँच गर्न 2 जाँच आयोगको गठन गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्य मन्त्रीमण्डलको मञ्जुरीपछि आज यो घोषणा गर्नुभयो। संस्थागत भ्रष्टाचारको जाँच गर्ने आयोगको अध्यक्षता कलकत्ता उच्च न्यायालयमा सेवानिवृत्त न्यायाधीश विश्वजित बासुले गर्नुहुनेछ। एडिजी र्याङ्कको वरिष्ठ आइपिएस अधिकारी के जयरामनलाई सदस्य सचिव नियुक्त गरिएको छ। प्रवर्तन निदेशालयले आज आम आदमी पार्टीका नेता दीपक सिंगलालाई ब्याङ्क धोखाधडी र धन शोधन मामलामा पक्राउ गरेको छ। दिल्ली भाजपाका अध्यक्ष वीरेन्द्र सचदेवाले एक पत्रकार सम्मेलनमा आम आदमी पार्टी र अरविन्द केजरीवालको संरक्षणमा करोडौँ रुपियाँ कमाएको कर चोरी, ब्याङ्क ऋण धोखाधडी र कालो धनबाट सम्पत्ति खरिद भएको आरोप लगाउनुभयो। दिल्ली सरकारमा शिक्षा मन्त्री आशिष सुदले आज जनकपुरी A2 ब्लकमा 30 लाखभन्दा बढी र असलतपुरमा 71 लाखभन्दा बढीको विकास परियोजनाहरूको उद्घाटन गर्नुभयो। सोसियल मिडिया पोस्टमा श्री सुदले यी परियोजनाहरूले जनकपुरी A2 ब्लकमा विभिन्न सडक र ब्याङ्क लेनहरूलाई सुदृढ पार्ने बताउनुभयो। उहाँले असलतपुर क्षेत्रका यी परियोजनाहरूले सडक र नाली निर्माण

0: पार्क सौन्दर्यीकरण र बाउन्ड्री वालहरू लगायत क्षेत्रका आधारभूत सुविधाहरूमा थप सुधार गर्ने पनि बताउनुभयो। इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग वार्ता गर्ने आफ्नो निर्णयलाई उचित ठहराउनु हुँदै कूटनीतिले मर्यादा कायम राख्नुपर्छ तर इरानले आफ्नो राष्ट्रिय अधिकारको रक्षा गरिरहनेछ भनी बताउनुभयो। इरानको स्टुडेन्ट समाचार एजेन्सीका अनुसार श्री पेजेस्कियानले इरान कूटनीतिक वार्ता जारी राख्दै आफ्नो हितको रक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको बताएको छ। आइपिएल क्रिकेटमा सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्स बीच म्याच जारी छ। यसअघि चेन्नई सुपर किङ्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि समाचार तयार पार्दासम्म चेन्नईले 2.3 ओभरमा 1 विकेट गुमाएर 31 रन बनाएको छ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी र नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरे बीच ओस्लामा प्रतिनिधिमण्डल स्तरीय वार्ता सम्पन्न भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो 5 राष्ट्रहरूको भ्रमणको अन्तिम चरणमा इटलीको 2 दिने भ्रमणको लागि भोलि रोम पुग्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंह आज दिउँसो भियतनामको राजधानी हनोई पुग्नुभयो। पश्चिम बङ्गाल सरकारले संस्थागत भ्रष्टाचार र महिलाहरू विरुद्ध हुने अत्याचारहरूको जाँच गर्न 2 जाँच आयोगको गठन गरेको छ र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्स बीच म्याच जारी छ। समाचार पूरा भयो।
1: समय यसबेला बेलुकीको 8 बज्यो। आकाशवाणी खरसाङबाट अहिले प्रसारण भइरहेछ विविध कार्यक्रमहरू। त्यसै क्रममा अब स्वीकार्नुहोस् हाम्रो यो अघिल्लो कार्यक्रम युवावाणी।

नमस्कार आदरणीय श्रोता, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। र आजको युवावाणी कार्यक्रममा हजुरहरू समक्ष लिएर आएका छौ डिजिटल युगको परिचय माथि एक वार्ता। र यस वार्तालाई प्रस्तुत गर्नको निम्ति यहाँ स्टुडियोमा उपस्थित हुनु भएको छ वार्ताकार भास्कर उपाध्याय ज्यू। त आउनुहोस् सुनौ भास्कर उपाध्याय ज्यूलाई।

103.5 मेगाहर्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम युवा वाणीमा प्रस्तोता भास्कर उपाध्यायको हार्दिक नमस्कार। आजको मेरो विषय रहेको छ डिजिटल युगको परिचय। वर्तमान समयलाई विज्ञान प्रविधि र सूचना संचारको युग भनिन्छ। विशेष गरी कम्प्युटर इन्टरनेट मोबाइल फोन कृत्रिम बुद्धिमत्ता सामाजिक सञ्जाल तथा अन्य डिजिटल उपकरणहरूको तीव्र विकासले मानव जीवनलाई पूर्ण रूपमा परिवर्तन गरिदिएको छ। यही परिवर्तनशील समाजलाई डिजिटल युग भनिन्छ। डिजिटल युग मानिसले दैनिक जीवन शिक्षा स्वास्थ्य व्यापार संचार प्रशासन तथा मनोरञ्जनका क्षेत्रमा अभूतपूर्व परिवर्तन ल्याएको छ। आज संसारको कुनै पनि कुनामा बसेको व्यक्तिसँग केही सेकेन्डमै सम्पर्क गर्न सक्छ, घरमै बसेर अध्ययन गर्न सकिन्छ, अनलाइन किनमेल गर्न सकिन्छ र विश्वका घटनाक्रम तुरुन्तै थाहा पाउन सकिन्छ। डिजिटल युगले मानिसको जीवनलाई सरल सहज र प्रभावकारी बनाएको छ। यस युगमा सूचना नै शक्ति मानिन्छ। जसले सूचना र प्रविधिको सही प्रयोग गर्न सक्छ उसले जीवनमा धेरै अवसरहरू प्राप्त गर्न सक्छ। त्यसैले डिजिटल युग आधुनिक सभ्यताको आधार स्तम्भको रूपमा स्थापित भएको छ।

इन्टरनेट युगको अर्थ। डिजिटल शब्दले सूचनालाई इलेक्ट्रोनिक माध्यमबाट संख्यात्मक रूपमा संग्रह, प्रशोधन र प्रशासन गर्ने प्रक्रियालाई जनाउँछ। कम्प्युटर, स्मार्टफोन, ट्याब्लेट, इन्टरनेट, क्लाउड कम्प्युटर र सामाजिक सञ्जाल आदि डिजिटल प्रविधिका प्रमुख उदाहरणहरू हुन्। यी उपकरण र प्रविधिहरूले मानव जीवनलाई नयाँ ढङ्गले सञ्चालन गर्न सक्षम बनाएका छन्। डिजिटल युग भन्नाले यस्तो समयलाई बुझिन्छ जहाँ अधिकांश कामहरू डिजिटल उपकरण र इन्टरनेटको मारिएको छ। डिजिटल युगको प्रमुख विशेषताहरू: तीव्र सूचना आदान प्रदान। डिजिटल युगको सबैभन्दा ठूलो विशेषता सूचना तुरन्त प्राप्त र प्रसारण गर्न सकिने क्षमता हो। इमेल, मेसेजिङ एप र सामाजिक सञ्जालले संचारलाई अत्यन्त छिटो बनाएका छन्। विश्वव्यापी पहुँच। इन्टरनेटको माध्यमबाट संसारका जुनसुकै स्थानमा रहेर व्यक्तिहरू एक अर्कासँग जोडिन सक्छन्। यसले भौगोलिक दूरीको प्रभाव कम गरिरहेको छ। स्वचालन। धेरै कामहरू कम्प्युटर र सफ्टवेयरद्वारा सम्पन्न हुन्छ। यसले समय, श्रम र लगायत बचत गर्दछ। डेटा आधारित निर्णय। डिजिटल युगमा तथ्याङ्कको विश्लेषणका आधारमा निर्णय लिने प्रवृत्ति बढेको छ। नव प्रवर्तन र सृजनशीलता। नयाँ एप, वेबसाइट र डिजिटल सामग्री तथा प्रविधिको विकासले सृजनालाई प्रोत्साहन गरेको छ।

शिक्षा क्षेत्रमा डिजिटल युग। डिजिटल युगले शिक्षा प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याएको छ। आज विद्यार्थीहरूले अनलाइन कक्षा भिडियो, भिडियो लेक्चर, डिजिटल पुस्तकालय र शैक्षिक एपहरूको प्रयोग गरेर अध्ययन गर्न सक्छन्। अनि धेरै जस्ता प्लेटफर्महरूले विश्वस्तरीय शिक्षा सबैको लागि पहुँच योग्य बनाएका छन्। COVID-19 महामारीको बेला अनलाइन शिक्षाले शिक्षा निरन्तरता दिन महत्वपूर्ण भूमिका खेलेको थियो। डिजिटल प्रविधिका कारण शिक्षण प्रक्रिया अधिक अन्तर्क्रियात्मक, लचिलो र प्रभावकारी बनेको छ। स्वास्थ्य क्षेत्रमा डिजिटल प्रवर्तन। डिजिटल युगले स्वास्थ्य क्षेत्रमा पनि ठूलो परिवर्तन ल्याएको छ। अस्पतालहरूमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड, अनलाइन अपोइन्टमेन्ट, टेलिमेडिसिन र स्वास्थ्य निगरानीको उपकरणको प्रयोग बढेको छ। WHO जस्ता संस्थाहरूले पनि डिजिटल स्वास्थ्य सेवा महत्वपूर्ण जोड दिइरहेका छन्। यसका कारण बिमारीहरूले घरैबाट चिकित्सकसँग परामर्श लिन सक्छन् र स्वास्थ्य सेवाको पहुँच विस्तार भइरहेको छ। व्यापार र अर्थतन्त्रमा प्रभाव। डिजिटल युगले व्यापार प्रणालीलाई आधुनिक बनाएको छ। विभिन्न प्लेटफर्महरूले डिजिटल भुक्तानीलाई लोकप्रिय बनाए

ई-कमर्स, डिजिटल मार्केटिङ, फिनकेट र स्टार्टअप संस्कृतिले विकासलाई नयाँ रोजगारी र उद्यमशीलता अवसरहरू सृजना गरेको छ। संचार क्षेत्रमा परिवर्तन। पहिले चिठी र टेलिफोनमा सीमित संचार हुन्छ, आज विभिन्न माध्यमबाट तत्काल सम्भव भएको छ। यसले सूचना प्रवाहलाई तीव्र, सहज र व्यापक बनाएको छ। युवा अनि अवसर। डिजिटल युग युवाहरूका लागि विशेष रूपमा अवसरको युग हो। यसले निम्न अवसरहरू प्रदान गरेका छन्: अनलाइन शिक्षा र सिप विकास, डिजिटल उद्यमशीलता, सामग्री निर्माण, विश्वव्यापी नेटवर्किङ, नव प्रवर्तन र अनुसन्धान। आजको युगले डिजिटल सिप सिकेर विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छन्। डिजिटल युगका चुनौतीहरू। डिजिटल युगले अनेक अवसर ल्याएर पनि चुनौतीहरू पनि छन्। साइबर अपराध, गोपनीय तहको हनन, गलत सूचना र अफवाह, सामाजिक सञ्जालको लत, मानिसको तनाव, डिजिटल विभाजन र यी समस्याहरूलाई समाधान गर्न डिजिटल साक्षरता र नैतिकताको आवश्यकता पर्दछ।

साइबर सुरक्षा र डिजिटल नैतिकता। डिजिटल उपकरणको सुरक्षित प्रयोगका लागि बलियो पासवर्ड, दुई चरण प्रारम्भिक र विश्वसनीय वेबसाइटको प्रयोग र व्यक्तिगत जानकारीको संरक्षण हुन आवश्यक छ। साथै अनलाइन व्यवहारमा सभ्यता, जिम्मेवारी र सत्यताको पालन गर्नु डिजिटल नैतिकताको आधार हो। भारतको सन्दर्भमा डिजिटल युग। भारत पनि डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको छ। डिजिटल प्रविधिले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र शासन क्षेत्रमा डिजिटल रूपान्तरणको लक्ष्य राखेको छ। मोबाइल ब्याङ्किङ, अनलाइन सेवा, ई कमर्स तथा डिजिटल भुक्तानी प्रणालीको विस्तारले भारत आधुनिक संसारतर्फ अग्रसर गरिरहेको छ। भविष्यको डिजिटल संसार। आगामी दिनमा आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स, रोबोटिक्स र ब्लकचेनले कम्प्युटरले मानव जीवनलाई अझ व्यापक रूपमा परिवर्तन गर्नेछन्। भविष्यमा डिजिटल सिप बिना सफल जीवनको कल्पना गर्न कठिन हुनेछ। डिजिटल युग मानव सभ्यताको इतिहासमा एक महत्त्वपूर्ण मोड हो। यसले ज्ञान, सूचना, शिक्षा, स्वास्थ्य, व्यापार र संचारका क्षेत्रमा अभूतपूर्ण परिवर्तन ल्याएको छ। आजको विश्वमा डिजिटल प्रविधिको ज्ञान र सही प्रयोग सफलता तथा प्रगतिका आधार बनेका छन्। यद्यपि यससँग धेरै चुनौतीहरू पनि जोडिएका छन्, तर सचेत, जिम्मेवार र नैतिक प्रयोगद्वारा नै चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्न सकिन्छ। अत डिजिटल युग केवल प्रविधिको विकास मात्र होइन, मानव जीवन शैली, सोच र कार्यशैलीमा आएको व्यापक परिवर्तन हो। यस युगलाई सही रूपमा बुझेर र उपयोग गरेर व्यक्तिले व्यक्तिगत उन्नति मात्र होइन, समाज, राष्ट्रको समग्र विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ।

यतिन्जेल सुन्नुहुँदै थियो युवा वाणी कार्यक्रम अन्तर्गत वार्ताकार भास्कर उपाध्यायबाट डिजिटल युगको परिचय विषयमाथि वार्ता। हवस् त श्रोता, अर्को अङ्कमा पनि फेरि भेट्ने बाचाको साथमा म ज्योति पनि हजुरहरूबाट विदा चाहन्छु। प्रस्तुता योजना मोहरा लगायत म ज्योतिलाई पनि दिनुहोस् विदा। हवस् त नमस्ते।

0: पेमा लामाको स्वरमा यो गीतको प्रसारणपछि अब अघिल्लो क्रममा प्रस्तुत गरिरहेछौँ कार्यक्रम चर्चा चौतारी।
1: आज हामीसित हुनुहुन्छ डाक्टर जीएस योञ्जन, गम्भीर सिंह योञ्जन। उहाँ एकजना प्रतिष्ठित बोटानिस्ट, एजुकेसनिस्ट, इन्भाइरोमेन्टलिस्ट, पब्लिक एजुकेटर र सोसल वर्कर हुनुहुन्छ। उहाँले पर्यावरणको क्षेत्रमा धेरै काम गर्नुभएको छ, विशेष गरी हिमालयन फ्युना एन्ड फ्लोरा
2: एन्ड फाउना
1: इन्भाइरोमेन्टमा। अनि उहाँले अहिलेसम्म बोटनीको क्षेत्रमा र पर्यावरणको क्षेत्रमा 7 पुस्तक पनि लेख्नुभएको छ र स्वयं एउटा शिक्षाविद हुनुको नाताले प्लस हाम्रो गोर्खा नेपाली समाजको निम्ति भनौँ या समाजबाट सुदूर सिङ्गेमा 1939 17 नवम्बरको दिन जन्मिनु भएको र एक प्रकारले भनौँ भने देशको स्वतन्त्रता भन्दा अगाडि उहाँको जन्म भएको हो र हामी अनुभव गर्न सक्छौँ कि त्यस्ता शिक्षाको अवस्था, यातायातको अवस्था कति कठिन थियो होला र सिन्जे कालिम्पोङदेखि कति सुदूर क्षेत्र थियो होला। यस्तो दुर्गम क्षेत्रबाट पनि उहाँले बोटनीको क्षेत्रमा अध्ययन गरेर स्नातक, स्नातकोत्तर, विद्यावारिद, पिएचडीसम्म प्राप्त गर्नु तथा बोटनीको शिक्षकको रूपमा कार्यभार सम्हाल्नु, पछि कालिम्पोङ कलेजको प्रधानाचार्यको पदभार पनि सम्हाल्नु र यस्तो एकजना गौरवशाली व्यक्तित्व आज हामीसित हुनुहुन्छ चर्चा चौतारी कार्यक्रममा। र म अशोक चौरसिया आकाशवाणीको तर्फबाट तपाईँलाई स्वागत र नमस्कार।
2: नमस्कार हजुर।
1: जोस योञ्जन सर, यस वर्ष 2026 पद्मश्री पुरस्कार भारत सरकारले घोषणा गर्यो र 25 जनवरीको दिन स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा राष्ट्रपति द्रौपदी मुर्मूले तपाईँको नामको पनि स्वीकृति दिनुभयो र यसपालि जम्मा 131 जनाले पद्म पुरस्कारहरू प्राप्त गरे, जसमा 5 जनाले पद्मविभूषण, 13 जनाले पद्मभूषण र 113 जनाले पद्मश्री प्राप्त गरे। 140 करोड आबादी भएको देशमा 113 पद्मश्री पुरस्कार प्राप्त गर्नेहरू मध्ये तपाईँको पनि एउटा नाम र यसलाई तपाईँको नाम पद्म पुरस्कारको निम्ति घोषणा गर्दा तपाईँलाई कस्तो अनुभूति भयो?
2: बहुत धन्यवाद अशोक चौरसिया भाइ। सर्वप्रथम तपाईँहरू खरसाङ केन्द्रको तर्फबाट यति टाढोबाट यहाँ आइकन जुन प्रकारले मलाई यो खालको अन्तर्वार्ता लिइरहनु भएको छ, यसको लागि म एकदमै धन्यवादी छु। म तपाईँहरूलाई मेरो तर्फबाट स्वागत अभिनन्दन प्रकट गर्दछु। त मलाई लाग्छ यसपालि भारत सरकारले जुन प्रकारले मलाई पद्मश्री अवार्ड प्रदान गरेर चाहिँ मलाई सम्मान गरे अनि मैले जति पनि कन्ट्रिब्युसन्स यो हिल एरियाको सार्वभौमिक विकासको निम्ति पर्यावरण मात्र होइन, शैक्षिक क्षेत्र मात्र होइन, अरू रिसर्च क्षेत्रमा पनि अनि जनसाधारणलाई पनि जुन स्थितिमा उनीहरू रहेका छन् त्यो स्थिति धेरै उभो ल्याउने जुन चाहिँ प्रक्रिया छ, त त्यस क्षेत्रमा पनि मैले जुन प्रकारको कन्ट्रिब्युसन आजभन्दा 40-50 वर्षदेखि गर्दै आएको थिएँ, त यो जम्मै कामहरूलाई चाहिँ आज गभर्मेन्ट अफ इन्डियाले चाहिँ यो चाहिँ सही दिशामा भएको काम रहेछ, यो राम्रो काम भएको रहेछ, यो चाहिँ साँच्चै नै एउटा नयाँ भारत निर्माणप्रति चाहिँ डाक्टर योञ्जनले यो दार्जिलिङ इलाकालाई लिएर चाहिँ एउटा नयाँ कदमहरू उहाँले कदमको रूपमा चाहिँ उहाँले ठोस काम गर्नुभएको रहेछ भनेर जुन चाहिँ रेकग्निसन मलाई आज दिनुभयो।

0: यस्तै प्रकारले थुप्रो किसिमको तरुलहरू वनमा पाइन्छ, थुप्रो किसिमको सागपात पनि पाइन्छ, औषधमूलक झारपातहरू पनि पाइन्छ। र त्यति बेला के थियो भने चाहिँ गाउँको सिनेरियो चाहिँ कुनै हस्पिटल त्यहाँ थिएन, अनि कम्तीको पनि 6 घन्टा समय लाग्थ्यो, फेरि फर्किँदा अर्को 6 घन्टा, 12 घन्टा समय बिताएर त्यहाँका गाउँलेहरू कालिम्पोङ आउँथे सौदापात गर्नको निम्ति। र त्यस्तो खालको स्थिति त्यति बेला थियो, कुनै अस्पताल थिएन, कुनै डक्टर थिएन, अनि गाई बस्तु पालिन्थ्यो दुध दही घिउको निम्ति, तर गाई बस्तु कुनै पनि उपचार नपाइकने गाई बस्तुहरू पनि मर्ने गर्थे, हजारौँ सङ्ख्यामा गाई बस्तुहरू मर्ने गर्थे। त्यति बेला भेटेरी सर्भिस भन्ने जुन चाहिँ पशुपालनमा जुन चाहिँ एउटा भेटेरी डक्टर हुन्छ, एउटा भेटेरी जुन चाहिँ चिकित्सालय हुन्छ, त्यसको त कुनै नाम निशानै त्यहाँ थिएन। र त्यस्तो अवस्थामा हामी हुर्केको, अनि हामी चाहिँ प्राकृतिक वातावरणमा हुर्केको हुनाले त्यो वातावरणलाई भनिन्छ एकदमै 100% प्राकृतिक वातावरण। बिहानै उठ्दाखेरि चराको चिरुङ्गी कराएको हामी सुन्थ्यौँ, चराहरूले गीत गाएको हामी सुन्थ्यौँ, राति फेरि स्याल कराएको हो कि या त ती छेवैको वनमा चाहिँ वन जङ्गलभित्र चाहिँ बाघको कराएको हो कि मृगले खोकेको पो हो कि यस्तै नाना प्रकारको खोलाको आवाज पो हो कि ती मनतिर बगिरहेको, र त्यसले गर्दा प्रकृति नै प्रकृतिको आवाज यति थुप्रो मात्रामा हामीले सुन्ने गर्थ्यौँ, र त्यसले चाहिँ एउटा यति भयङ्कर गहिरो एउटा छाप चाहिँ हाम्रो मनमा बस्ने गर्थ्यो। अनि मलाई पनि त्यसै त्यही मेरो बालकालदेखि नै प्रकृतिमै जन्मेको, प्रकृतिकै बिचमा जन्मेको हुनाले, प्रकृतिसँगै म हुर्केको हुनाले, अनि वरिपरि प्रकृतिकै हरियाली भरिभरा हुनाले चाहिँ मेरो एउटा स्वभावकै हो, मलाई यो वनस्पति विज्ञानमा चाहिँ मेरो चासो बढ्दै गएको। अनि पछि जब म समालबुङ एउटा प्राइमेरी स्कुल मैले 4th क्लास मैले पास गरेँ, त्यसपछि म एसयुएम इन्स्टिट्युसन मैले भर्ना लिएँ क्लास 5मा, अनि एसयुएमबाट 1957 सालमा चाहिँ एउटा प्रथम ब्याचको रूपमा स्कुल फाइनल एक्जाम मैले पास गर्न सकेँ। अनि त्यसपछि मलाई फेरि यो बोटनी नै उद्भिद विज्ञान नै पढ्ने चासो भएको हुनाले चाहिँ म दार्जिलिङ सरकारी कलेज गएर इन्टिग्रेटेड साइन्समा म भर्ती लिएँ, अनि इन्टिग्रेटेड साइन्समा भर्ती हुने चाहिँ सम्पूर्ण कालिम्पोङ सब डिभिजनबाट चाहिँ फर्स्ट व्यक्ति म साइन्स पढ्ने, दार्जिलिङ सरकारी कलेजमा गएर साइन्समा भर्ती लिने। त्यति बेला यो हिल एरियामा कुनै कलेजहरू थिएन, खालि दार्जिलिङ सरकारी कलेज थियो एउटा, अनि एउटा सेन्ट जोसेफ कलेज थियो, कालिम्पोङ कुनै कलेज थिएन, खरसाङमा पनि थिएन, अहिले त जम्मा 14 कलेज भइसकेको थियो। त्यति बेला खालि 2 कलेज मात्रै थियो हिल एरियामा, खालि एउटा सेन्ट जोसेफ कलेज, एउटा दार्जिलिङ सरकारी कलेज। अनि दार्जिलिङ सरकारी कलेजमा गएर म आइएससीमा भर्ती गरेँ, भर्ती लिएँ, अनि त्यसमा मैले यो उद्भिद विज्ञान नै एउटा थुप्रै अरू अरू विषयहरूमध्ये यो विषय पनि मैले लिएँ। जब उद्भिद विज्ञानमा मैले अब फर्स्ट चेप्टरमा मैले पास गरेँ, पास गरेर मैले अन्त फेरि बिएससी पढ्ने मेरो इच्छा भयो, अनि मेरो घरका आमा बाउले पनि भन्नु पऱ्यो, मेरो दाजुहरूले पनि दिदीहरूले पनि, त्यो अब यो बस्ती जस्तो ठाउँबाट तिमी गएको र भाइ तिमीले चाहिँ अझै उच्च शिक्षापट्टि चाहिँ जानुपर्छ, किन हाम्रो जातिमा चाहिँ उच्च शिक्षा अध्ययन गर्ने, उच्च शिक्षाको डिग्रीहरू प्राप्त गर्ने कोही पनि छैनन्, अनि झन् यो उद्भिद विज्ञानमा त अरू कोही पनि छैन भनेर हुँदाखेरि यस्तो भन्ने हुँदाखेरि चाहिँ त्यहाँनिर मैले उद्भिद विज्ञानमा भर्ती लिएँ बिएससी अनर्समा। त्यो पास गरेपछि त्यहाँदेखि फेरि मैले एमएससी गर्ने भएँ उद्भिद विज्ञानमै, अनि उद्भिद विज्ञानमा म फर्स्ट हिल, यो हिल एरियाबाट, यो पार्वती अञ्चलबाट चाहिँ, दार्जिलिङ पार्वती अञ्चलबाट चाहिँ उद्भिद विज्ञानमा बिएससी अनर्स गर्ने, एमएससी गर्ने, अनि पछि 6 वर्षपछि चाहिँ कलकत्ता विश्वविद्यालयबाट 1976 सालमा आइपुग्दाखेरि चाहिँ के हुन्छ भनेदेखि चाहिँ पिएचडी गर्ने पनि म प्रथम व्यक्ति म भएँ
1: पुरा दार्जिलिङ जिल्लामै।
0: हजुर, दार्जिलिङ जिल्लामै
1: साइन्स पढ्ने,
0: हजुर हजुर
1: लिने,
0: हजुर,
1: अनि पहिलो व्यक्ति,
0: हजुर हजुर,
1: पिएचडी
0: गर्ने चाहिँ म प्रथम भए।
1: सर, तपाईँले यो जुन तपाईँले सिङ्जीदेखि दार्जिलिङ गभर्मेन्ट कलेज, त्यहाँदेखि तपाईँको पिएचडीसम्मको यो यात्रामा तपाईँले के चुनौतीहरू फेस गर्नुभयो?
0: तपाईँले यो जुन चाहिँ प्रश्न गर्नुभयो, यो प्रश्न चाहिँ मेरो लागि मात्रै होइन, तर सम्पूर्ण पहाडमा रहेका स्टुडेन्ट्सहरूको निम्ति अनि पहाडीहरूको निम्ति चाहिँ यो प्रश्न चाहिँ एकदमै सान्दर्भिक ठहरिन्छ भन्ने चाहिँ मलाई महसुस हुन्छ अहिले। अब चुनौतीहरू थुप्रै थिए त्यति बेला। अब एउटा चुनौती थियो गरिबीको चुनौती, गरिबी, किनभने हाम्रो अब उता अब जुन चाहिँ गाउँ बस्तीको एउटा चित्रणलाई हामीले मनमा सम्झ्यौँ भनेदेखि चाहिँ के पाइन्छ भनेदेखि चाहिँ अब खेतबारीमा प्रष्ट रूपमा धान मकै कोदो त्यहाँ फल्थ्यो, अनि हामीले खानुको दुःख चाहिँ त्यहाँ थिएन, तर पैसाको चाहिँ महादुःख थियो त्यहाँ। जस्तो अब 1 रुपियाँमा त्यति बेला कमसेकम 8 केजी चामल पाइन्थ्यो 1 रुपियाँमा,

0: त त्यो एक रुपियाँ कमाउनु कति साह्रो पर्थ्यो हामीलाई. 8 केजी चामल बेचेर 1 रुपियाँ पाइन्थ्यो. र एउटा चुनौती चाहिँ गरिबीको चुनौती त्यहाँ थियो. अर्को चुनौती के थियो भने चाहिँ अब ब्रिटिस राजमा चाहिँ सारा भारतमा चाहिँ स्कुलहरू एकदमै कम्ती टाढा टाढामा स्कुलहरू एकदमै. त्यसले गर्दाखेरि हाई स्कुल भनेको पटक्कै थिएन, कलेज भनेको त्यति बेला पटक्कै थिएन. अनि गाउँ बस्तीको हामी चाहिँ अब के भन्दाखेरि स्कुल हामी पढ्नु रुचाउँथ्यौँ तर स्कुलै छैन कहाँ पढ्ने, कलेज पढ्नु रुचाउँथ्यौँ कलेजै कहाँ पढ्ने. त्यो एउटा शिक्षाको चाहिँ एउटा ठुलो चुनौती थियो, शिक्षाको अभाव चाहिँ ठुलो चुनौती. त्यसले गर्दा पनि अन्त जुन चाहिँ शिक्षा हामीले लिनु चाहन्थ्यौँ रुरल डेभलपमेन्टको लागि यता ओभरअल हाम्रो अलराउन्ड डेभलपमेन्टको लागि त्यो शिक्षा चाहिँ हामीलाई त्यहाँ प्राप्त हुँदैन थियो. त्यो शिक्षा प्राप्त नहुँदा के हुन्थ्यो भने हामीलाई ज्ञान पनि प्राप्त हुँदैन थियो. ज्ञान त शिक्षाबाट आउँछ र अब शिक्षा इज रिलेटेड टु ज्ञान नलेज, नलेज इज रिलेटेड टु तपाईँको पोजिसन, पोजिसन इज रिलेटेड टु पावर, पावर इज रिलेटेड टु डेभलपमेन्ट. यसरी एउटा चेन्ज सिस्टममा आएको हुन्छ.
1: डाक्टर यी जयशन्जन सरले राष्ट्रपतिद्वारा मार्च अथवा अप्रैल महीना में तोकिएको राष्ट्रीय कार्यक्रम में राष्ट्रपति भवन में पद्मश्री पुरस्कार प्राप्त गर्नुहुनेछ र संपूर्ण पहाड़ को निम्ति हाम्रो पश्चिम बंगाल सहित देशकै निम्ति तथा यो बोटानिकल साइंस को क्षेत्र विज्ञान को निम्ति पनि एउटा गर्व र गौरवको कुरा हो. उहाँले पद्मश्री पुरस्कार प्राप्त गर्नु र उहाँले जुन उपलब्धिहरू हासिल गर्नुभयो त्यो उपलब्धिहरूलाई भारत सरकारले मान्यता दिनु झन् ठुलो कुरो हो. र उहाँ एउटा अभावमा र कठिन परिस्थितिमा पढाइ मात्र नगरेर पिएचडी मात्रै ग्रहण नगरेर अध्यापक र अध्यापन मात्र नगरेर कलेजको प्रधानाचार्य मात्र नरहेर देश विदेशको विश्वविद्यालयहरूमा पनि उहाँले भ्रमण गर्नुभएको हो. र यस्ता डाक्टर जयशन्जनसित हामीले आकाशवाणीको चर्चा चौतारी कार्यक्रममा चर्चा गर्न पाउँदा हाम्रो श्रोताहरूको निम्ति, हाम्रो समाचार एकांशको निम्ति एउटा गर्व र गरिमाको कुरो हो. र नेपालीमा भनिन्छ खाने मुखलाई जुङ्गाले छेक्दैन र त्यसको उहाँ प्रत्यक्ष उदाहरण हुनुहुन्छ. र हाम्रा पहाडका विद्यार्थीहरू, पहाडको जनजीवन, पहाडको विकासप्रति उहाँ चिन्तित हुनुहुन्छ र उहाँले यो प्रमाणित गर्नुभएको छ कि लगनशीलताका साथ मेहनत र परिश्रम र लक्ष्यलाई लिएर सठिक मार्गमा अगाडि बढ्यो भने सफलता अवश्य प्राप्त हुनेछ. र डाक्टर जयशन्जन सर तपाईँ आफ्नो बहुमूल्य समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद.
0: नमस्कार. धन्यवाद. नमस्कार.

हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौ एफएम 103.5 मेगाहर्जमा। समय बेला रातिको 10:30 भयो। अब आजलाई यही पूरा हुन्छ हाम्रो सम्पूर्ण कार्यक्रमहरू। भोलि बिहान 6:20 जाँदा एफएम 103.5 मेगाहर्जमा बिहानी प्रसारण सेवासँग पुनः उपस्थित हुनेछौ। तबसम्मलाई हाम्रा प्राविधिक मित्रहरू लगायत प्रसारण सहयोगी पासङ दोर्जे शेर्पाको साथमा म रश्मिला आजलाई भने आज्ञा चाहन्छु। नमस्ते, शुभरात्री।